0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भइपुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब भित्रपृष्ठका खबर। भोटेकोशीमा आएको आकस्मिक महावाढ़ीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। बुधबार आएको महावाढ़ी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताएका छन्।
3: भटेकोशीमा आएको बाढ़ीका कारण 13 जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन्। ती क्षति भएका संरचनालाई पुनर्निर्माण गर्न करिब 50 खर्ब लाग्ने अनुमान गरिएको छ।
2: नेकपा एमाले रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि उत्पन्न मानवीय संकट व्यवस्थापनका लागि सरकारले तत्काल गर्नुपर्ने 8 काम सुझाएको छ। एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको निरीक्षण टोलीले तयार पारेको राहत तथा उद्धार सम्बन्धी सुझाव प्रतिवेदन आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको हो।
3: सप्तकोशी नदीमा आइतबार दिउँसोदेखि निरन्तर पानीको बहाव बढ़ेसँगै खतराको संकेत रातो बत्ती बालिएको छ। साँझ 6 बजेको मापन अनुसार पानीको बहाव 1,84,785 प्रति सेकेण्ड क्यूसेक पुगेको छ।
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि 232 विद्यार्थी र 18 शिक्षक सम्पर्कविहीन भएका छन्। बाढ़ीले रसुवा, नुवाकोट र धादिङका 16 विद्यालयमा पूर्ण तथा आंशिक क्षति पुर्याएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
3: नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रको चीनसँगको सीमा क्षेत्रसम्म मोबाइल सेवा पुनः संचालनमा ल्याएको छ। आइतबार बाढ़ी प्रभावित क्षेत्रका थप 7 स्थानका बीटीएस साइट संचालनमा ल्याई सेवा सुचारू गरेको हो।
2: रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैर आवासीय नेपाली संघ एनआरएनए ले संचालन गरेको राहत अभियान तेस्रो दिन पनि जारी रहेको जनाइएको छ। प्रभावितलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन संघका पदाधिकारी र स्वयंसेवकको टोली प्रभावित क्षेत्रमा खटिएको छ। संघले राहत तथा मानवीय सहयोगलाई प्राथमिकतामा राखेको जनाएको छ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
0: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
0: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न,
0: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग वृहत तेल सम्झौता गरेको बताएका छन्। सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाको विशाल कच्चा तेल भण्डारणमा लागत मूल्यमा पहुँच पाउनेछ। राष्ट्रपति ट्रम्पले विदेश मन्त्री मार्को रूबियो, रक्षा मन्त्री पीट हेगसेथ र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेज बीच वार्तापछि सम्झौता भएको बताएको अमेरिकी टेलिभिजन संस्था सीएनएनले जनाएको छ।
5: अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेट 2026 शुरू भएको छ। एसिया कपको छनौटका रूपमा लिएको प्रिमियर कप आइतबारबाट मलेसियामा शुरू भएको हो। 10 टीम सहभागी छनौटबाट 1 टीम एसिया कपका लागि छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले दोस्रो पटक एसिया कप खेल्ने योजना बनाएको छ। सन् 2023 नेपालले युएईलाई हराउँदै एसिया कप खेलेको थियो। त्यति बेला रोहित कुमार पौडेलको कप्तानीमा नेपालले भारत र पाकिस्तानसँग खेल्दा सर्वत्र चर्चा भएको थियो। तर सन् 2025 भने नेपाल पुनः युएईसँगै फाइनलमा पराजित हुँदा दोस्रो पटक एसिया कप खेल्न असफल भयो। यसपटक मलेसियामा 10 टीमबाट उत्कृष्ट 1 पर्दै एसिया कप खेल्ने अवसर नेपाललाई रहेको छ।
4: अब विचार विश्लेषणको पालो। सीमापार विपद, पूर्व सूचना प्रणालीको आवश्यकता शीर्षकमा डाक्टर राजेश्वर कुशवाहाको विचार नागरिक दैनिकमा छापिएको छ। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र तीव्र गतिमा तातिरहेको, हिमतालहरू तीव्र गतिमा पग्लिएर ठूला बन्दै गएका र मनसूनी वर्षाको प्रणाली पनि बदलिँदै गएको समयमा अब कागजी पत्राचार र पुराना अनौपचारिक प्रणालीले मानिसको ज्यान र अरबौंका पूर्वाधार जोगाउन सक्दैन। संकटको बेला रियल टाइम डेटा स्वत प्राप्त हुने पूर्व सूचना प्रणालीको अभाव हुनु नै आजको सबैभन्दा ठूलो प्राविधिक चुनौती बनेको छ। सीमावर्ती अधिकारीहरू बीच हुने अनौपचारिक फोन सम्वाद, प्रशासनिक चिठीपत्र, ईमेल र परम्परागत कूटनीतिक प्रक्रियाहरू यति ढिला हुन्छन् कि सीमापारी फुटेको बाढ़ी

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।
1: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
3: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
0: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
4: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
4: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेवी टोल, भरतपुर 3 बेलसुक।
6: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8
8: मेगाहर्ट्ज। अहिले बिहानको 6 बज्यो, 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

कार्यक्रम सुगन्धर्व सँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्तेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ। आज 2083 साल भदौ 15 गते सोमबार अगस्त 31 तारीक सन् 2026 नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको तृतीया तिथि। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। रसुवा बाँधीको पुनर्निर्माणमा 20 लाख अमेरिकी डलर दिने चीनको घोषणा। अन्तर्राष्ट्रिय उद्धारक पनि परिचालित। बाँधीले क्षतिग्रस्त बैंकबाट 1.5 करोड़ नगद र 50 करोड़को सुन बरामद। त्रिशुली 3A 24 घण्टा उद्धार। रसुवा र नुवाकोटमा 26 आश्रय स्थल। राहत वितरण केन्द्र। बाढ़ी पहिरो बाढ़ी पछिको उद्धार र राहतमा युवाहरूको सक्रियता प्रशंसनीय। कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप। मनसूनको न्यूनचापीय रेखा उत्तरतिर देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना। पाकिस्तानमा 14 नवजात शिशुको मृत्यु। 8 अधिकारी निलम्बित। अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौम सत्ता कायम।

0: भेनेजुएलाको दावी
1: र एसीसी प्रिमियर कपमा उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य. खेलाड़ीहरूले पनि बाढ़ी प्रभावितलाई सहयोग गर्ने पल्सर स्पोर्ट्स अवार्डमा चार विधामा मनोनयन सार्वजनिक.
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
0: साझा खबरको सबैभन्दा शुरूमा विपद पछिको राहत तथा पुनस्थापनामा सरोकारवाला निकायको प्रसंग. रसुवा बाढ़ी गएको छ दिन पुग्दै लाग्दा सरोकारवाला निकायले उद्धारको कामलाई पनि निरन्तरता दिएका छन् र मृत्यु भएकाहरूको शव व्यवस्थापनसँगै पुनस्थापनाको लागि पनि अन्तर्राष्ट्रिय निकायबाट सहयोग आउने क्रम शुरू भएको छ र सरकारी तथा अरू सरोकारवाला निकायले शव व्यवस्थापनको कामलाई पनि तीव्रता दिएका छन्. यसैबीच सरकारले राहत तथा पुनस्थापनामा एकरूपता कायम गर्नको लागि विभिन्न प्रकारका सुझाव र निर्देशनहरू दिँदै आएको छ र सरोकारवाला निकायले उद्धारको कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढ़ाउन नसकेको भन्दै सरकार र सरोकारवाला निकायको आलोचना पनि भइरहेको छ. कतिपय स्थानमा अझै पनि राहत र त्यो सरोकारवाला निकायलाई परिचालनको काम अगाडि बढ़दै गर्दा उद्धारको काममा ढिलाइ भएको भन्दै आफन्तहरूले आक्रोश व्यक्त गर्दै आएका छन्. कतिपय व्यक्तिहरूले सरकारले जति त्यसमा तदारूकता देखाउन सक्ने थियो त्यस अनुसार अगाडि बढ़न नसकेको भन्दै आलोचना पनि गर्दै आएका छन्.
3: यसैबीच रसुवाको भोटिकसीमा आएको बाढ़ीमा परेर हराइरहेका विभिन्न देशका पर्यटकहरूको उद्धार कार्य जारी छ. पर्यटकहरूमध्ये 299 पर्यटकको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ. नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो भोटेकोसीमा नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार भोटेकोसीमा आएको बाढ़ीमा परेर सम्पर्कविहीन भएका मध्ये हालसम्म 289 विदेशी पर्यटकको उद्धार गरिएको हो. बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह अहिरेले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर सम्पर्कविहीन भएका मध्ये 289 विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिनुभएको छ. उहाँका अनुसार हाल भारतबाट 180, चीनका 89, माल्टाबाट 4, जर्मनबाट 4, इटलीबाट 2, बुल्गेरियाबाट 1, ओमनबाट 1, पोर्चुगलबाट 1, रसियाबाट 2, स्विजरल्याण्डबाट 1, टर्की 2 र अमेरिकाका 2 पर्यटकको उद्धार गरिएको समेत बताइएको छ. त्यस्तै विभिन्न देशका 591 पर्यटक अझै सम्पर्कविहीन रहेको निमित्त प्रमुख कार्यकारी अधिकृत अहिरेले बताउनुभयो. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी र अन्य पर्यटन सरकार भएका निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्य तीव्र दिइरहेको समेत बताएका छन्.
1: यसैबीच रसुवावादी प्रभावितहरूका लागि संघ संस्था र स्थानीय सरकारको सहकार्य गरेर रसुवा र नुवाकोटका विभिन्न 26 स्थानमा अस्थायी आश्रय स्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ. हिजो ती केन्द्रहरूमा 3,454 जनालाई अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ. नुवाकोटमा मात्रै 16 आश्रय स्थलमा 2,274 जनाले आश्रय लिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ. नुवाकोटमा विदुर नगरपालिका दुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुंगे क्षेत्र र सिंहचौरका प्रभावितलाई सेफ हाउस, क्रियापुत्री भवन, भेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बटार क्षेत्रका प्रभावितलाई कवरढल र देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा अस्थायी आश्रय स्थल बनाएर राखिएको छ. भेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी केउरेनी मावि, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलोनी कवरढल, भैरूम मावि, रिमाल डाँडा र इन्द्रायणी आधारभूत विद्यालयमा शिविर बनाएर राखिएको छ. विदुरकिन देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि र वडा कार्यालयमा व्यवस्थापन गरिएको छ. विदुर नौका प्रभावितलाई त्रिशुली आवि र सुलक्षणा माविमा राखिएको छ भने बेलकोट गढ़ीको रातमाटी जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका 5 प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितहरूलाई बट्टारको तामाङ प्लाजामा पनि राखिएको छ. उद्धार गरिएका घाइतेका लागि विदुर 2 सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोट गढ़ी 7 महादेव माध्यमिक विद्यालय र विदुर 9 सुलक्षणा माध्यमिक विद्यालयमा उपचारसँगै राखिएको छ. यसैबीच नेपाल प्रहरीले बाढ़ीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशुली ढुंगी शाखाबाट करोड़ौं बराबर डलरको नगद र सुन सुरक्षित रूपमा बरामद गरेको छ। हिजो 8 घण्टाको निरन्तर प्रयासपछि बैंकमा रहेको 1.5 करोड़ नगद र अनुमानित 50 लाख बराबरको सुन सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ।
3: त्यस्तै रसुवामा आएको बाढ़ी विनाशकारी बाढ़ी तथा पहिरोबाट हालसम्म 789 जनाको मानवीय क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार 2502 जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये जल विद्युत आयोजनाका 133 जना, मकवानपुरका 65 जना तथा विभिन्न देशका 592 विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ। बाढ़ीपछि उद्धार कार्य तीव्र पारिएको छ। हालसम्म 9835 जनाको उद्धार गरिएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका 2698 सुरक्षाकर्मी उद्धार तथा राहतमा 20,698 सुरक्षाकर्मी तथा राहतमा परिचालन भएका छन्। बाढ़ी तथा पहिरोमा परि 3,276 जना घाइते भएका छन् भने घाइते मध्ये 1,456 जनालाई डिस्चार्ज गरिएको छ। प्रभावित क्षेत्रमा 8 सर्जिकल मेडिकल टोली पनि परिचालन गरिएको प्राधिकरणले जनाएको छ। जलविद्युत आयोजनाका सुरुङबाट मात्रै 279 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। सेनाको हवाई उद्धारबाट हालसम्म विदेशी मात्रै 254 जना र नेपाली 3076 जना गरी ठूलो संख्यामा मानिसहरूलाई सुरक्षित स्थानमा ल्याइएको छ। यसैबीच बाढ़ीमा हराएका आफ्ना आफन्त खोज्दै विदुर नगरपालिका 4 रहेका श्री 1 सैन्य तालिम केन्द्रमा आइपुग्ने आफन्त परिवारको संख्या बढ़दै गएको छ। यहाँ हेलिकप्टर मार्फत उद्धार गरिएकालाई ल्याण्ड गरी प्राथमिक स्वास्थ्य उपचार गर्ने व्यवस्था गरिएको छ। सीआईएमसँग कुरा गर्दै उनीहरूले 5 बितिसक्दा समेत आफ्नो मान्छेको केही पनि पत्ता नलागेको भन्दै जतिसक्दो छिटो उद्धार र खोजमा काम गरिदिन आग्रह समेत गरेका छन्।
4: छोरा पनि हो एउटा अशोक कुमार तामाङ अनि एउटा टेप मगर मेरो ड्राइभर अनि दिनेश तामाङ अनि के भन्छ केशव तामाङ उहाँहरू चाहिँ यस्तो भएको तपाईँको चिप लागेर गएको बोर्डर अनि एउटा गाडी चाहिँ पहिल्यै गएको थियो त्यो देव मगर भन्ने चाहिँ अनि छोरो चाहिँ भोलि भोलि बिहान गएको थियो तपाईँको स्याप्रोतिर स्याप्रो पढेर 8:30 सम्पर्क भइरहेको थियो त्यसपछि सम्पर्क दिने
5: अन्तिम पटक 8:30 कुराकानी गर्नुभयो
4: 8:30 कुरो भइरहेको थियो हाम्रो त्यसपछि कहीँ पनि तपाईँको नाम लिसे केही पनि निस्केन अनि गाउँको त थुप्रै परेछ अब भाइको छोराहरू पनि परेछ अहिले एउटा जुवाई उत्तम भन्ने पनि परेछ
5: गनेर साथी भयो
4: गनेर साथी नै भयो
5: तपाईँको श्रीमती
6: हजुर अनि सालो अनि ससुरा अनि सासु उपु सासु
5: 5 पर्नु
6: हजुर
5: खर्चाको दिन तपाईँ चाहिँ कहाँ
6: हुनुहुन्छ म चाहिँ दुबईमा थिएँ
5: बाहिर
6: हिजो मात्रै आएको म हिजो बिहान 9 आएको अन्तिम पटक त कुरो भएको थिएन म ड्युटीमा थिएँ त्यति बेला म नेटमा देखेको थिएँ
5: उहाँहरू चाहिँ त्यहाँ भरे त्यहाँ हो कि
6: घर भन्नाले पनि हाम्रो चाहिँ पास साज बनाएको थियो काम बोर्डरमा कार्यरत थियो त्यहाँ पर्यटकहरू सामान वारिपारी गरिदिने अनि
7: मेरो रामकृष्ण विश्वकर्मा
5: अहिले कहाँदेखि
7: म बुङदाङदेखि आएको
5: तपाईँको
7: जहीँ र अनि नाथ तिनजना छ एकजना त फोटो हुँदैछ त्यही भएर आज 4 भइसक्यो सम्पर्कै छैन त्यही भएर यहाँ उता चौकीमा गयो रिपोर्ट गरेको त यहाँ त अब यहाँ डिस्कभरी मात्र थाहा हुन्छ अरे अनि बाँकी अब यतै हिन्डुल भएको यतै जानु भनेर हामी यता आएको फेरि आज उहाँ धादिङ बेसीबाट घुमेर काठमाडौँ पुगेर काठमाडौँबाट यता निस्केर त्यो भएर आज यहाँ सोधेको अब सम्पर्कै छैन भन्छ नि के गर्ने
5: डिपो
7: चलाउने हजुर तिमुरीबाट हजुर
5: तपाईँ अन्तिम पटक चाहिँ कहाँ हुनुहुन्थ्यो यहाँसँग कुरा हुँदा
7: त्योभन्दा अगाडि हुँ तिमुरीमै हो तिमुरीमै 9 बेलुका खाना खाइरहनु बिहान भयो 10 बिहान त भएन अब खोजी गर्दाखेरि भेट्छ कि भन्ने आशा चाहिँ छ
5: सरकारले द्रुत गतिमै छिटो छरिटो रूपमै उद्धार गरिरहनु भएको जस्तो लाग्छ कि होइन यहाँ चाहिँ यस्तो गरिदिनु पर्ने थियो भन्ने खालको
7: अब त्यस्तै अब सबैको हेर्दाखेरि त्यति अब कतै खोजगाज गर्न सक्नुहुन्छ कि भन्ने हाम्रो आशा लागिरहेको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पछिको पुनस्थापनामा युवाहरूको भूमिका,
1: जुन चाहिँ आँखामा रसिलो आँखा जुन देखियो त्यसले चाहिँ हामीलाई कता न कता यो एउटा साँच्चै नै एउटा यो दर्दनाक कुरा भएको हो र यो दर्दनाक कुरालाई चाँडै नै सरकारी निकायबाट चाहिँ यसलाई हल गर्ने र उहाँहरूलाई व्यवस्थापनदेखि लिएर एभ्रिथिङ तपाईँको चाहिने कुराहरू चाहिँ यो सबै चिजबाट म्यानेजमेन्ट हुनुपर्छ जस्तो लाग्छ मलाई।
2: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप, मनसूनको न्यून चापी रेखा उत्तरतिर, देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: क्यासको फिर्ता लिनुभयो त? एमसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एमसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एमसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्टेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ। अब बाँकी खबर।
2: रसुवामा आएको बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङमा फँसेकाको उद्धारका लागि भारतीय र चिनिया उद्धारकर्ता टोलीले 5 दिनपछि काम थालेका छन्। बाढ़ीका कारण विभिन्न आयोजनाका सुरुङमा करिब 600 जना फँसेको अनुमान छ। चिलिमी, अपर त्रिशुली 1 र लाङटाङ जलविद्युत आयोजनामा उद्धार शुरू भएको छ। चिलिमीमा फँसेका 6 जनामध्ये 2 जनाको शव बाहिर निकालिएको छ। अपर त्रिशुली 1 करिब 4 जना सुरुङभित्र फँसेको हुन सक्ने आयोजनाले जनाएको छ। भारतीय 11 सदस्यीय प्राविधिक टोली र 22 सदस्यीय सेनाको टोली उद्धारमा खटिएका छन्। चीनले पनि सुरुङ उद्धारमा विशेषज्ञ टोली परिचालन गरेको छ। दक्षिण कोरियाको टोली नेपाल आइपुगे पनि फिल्डमा खटिन भने बाँकी छ। बेलायत र अस्ट्रेलियाले पनि उद्धारकर्ता पठाउने प्रस्ताव गरे पनि अनुमति नपाएको स्रोतले बताएको छ। उद्धारमा भएको ढिलाइप्रति विज्ञहरूले चिन्ता व्यक्त गर्दै नेपालसँग सुरुङ उद्धारका लागि आवश्यक सिप क्षमता र उपकरण सीमित रहेको समेत बताएका छन्।
0: यसैबीच आज केही देशका विभिन्न स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अप्नाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। देशभर मनसूनी वायुको प्रभाव छ। मनसूनको न्यून चापीय रेखा सर्वत्र स्थानभन्दा केही उत्तरतर्फ सरेको र यसैका कारण साधारणतया बादल लागेको विभागले बताएको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज पनि देशभर साधारणतया बादल लाग्ने, देशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा आज पानी पर्नेछ। मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा पानी पनि मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना छ। देशका पहाड़ी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा ठूलो पानी पर्ने भएका कारण सावधानी अप्नाउन महाशाखाले भनेको छ।
2: भोटेकोशी हिमबारीमा परि मृत्यु भएकाको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाणहरू राखी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ। मृत मानव अंगलाई व्यवहारसी मानेर अन्त्येष्टि गर्न लागिएको नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित गरेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमिन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको हो। कतिपय शव सक्लो अवस्थामा नरहेका केही कुहिन थालेको र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल तथा अस्थायी शवगृहमा राखिरहन कठिन र थप असुरक्षित हुने भएकाले पनि कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्रेले प्रत्येक शवको तस्वीर हुलिया शरीरमा रहेका विभिन्न चिन्ह फरेन्सिक विवरण र डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन मात्रका लागि गर्न लागि बताउनु भएको छ। यसैबीच उहाँले शव फेला परेको स्थान अवस्था र छुट्टै कोड नम्बर समेत उल्लेख राखिने भएकाले वर्षौंपछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने समेत बताउनुभयो।
0: यसैबीच त्रिशुली थ्री आयोजनाको सुरुङमा फँसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले 24 घण्टा नै काम गरिरहेको सरकारले बताएको छ। फिल्डमै रहेको एउटा स्रोतका अनुसार सुरुङ फेला परे पनि त्यसभित्र गएर उद्धार गर्न सक्ने बाटो बनाउन रातभरि नै खन्ने कामलाई निरन्तरता दिइएको छ। 3 दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले केवल एक्सेस टनेल फेला पारेको थियो। त्यो सुरुङबाट उद्धार टोलीले बिजुली बाल्ने तथा भित्र फँसेका मानिसहरूको संकेत लिने प्रयास गरे पनि हालसम्म कुनै संकेतहरू प्राप्त नभएको सुरक्षा स्रोतले बताएको छ। यस्तो अवस्थामा उद्धार टोलीले रातभर कामलाई निरन्तरता दिएको हो। राति सुरुङ खन्ने कामसँगै भेन्टिलेशन र अक्सिजन टनेल भित्र पठाउने काम समानान्तर रूपमा अगाडि बढ़ेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
2: यता रसुवामा आएको बाढ़ीको प्रभावपछि चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। भाद्र 10 गते बिहान बाढ़ी आए लगत्तै श्री नयाँ गोरखगणले गोलाघाट क्षेत्रमा खोज तथा उद्धार कार्यलाई जारी राखेको हो। खोज तथा उद्धार कार्यका क्रममा नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गतको गोलाघाट दिव्यपुरी र जगीपुर लगायतका विभिन्न स्थानबाट हालसम्म 70 शव फेला परिसकेको छ। फेला परेका शव आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई समेत बुझाइसकिएको छ। बाढ़ीका कारण नारायणी नदीमा बगाएर ल्याएका मानिस तथा अन्य सामग्रीको खोजीका लागि नेपाली सेनाको टोलीले नदी किनारमा निरन्तर रूपमा खोज तथा उद्धारमा खटिएको समेत बताएको छ।
0: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि थपेको छ। पार्टीलाई थप सुदृढ र जीवन्त बनाउने उद्देश्यका साथ भन्दै सदस्यता अध्यावधि गर्ने समय 2083 भदौ 15-19 गतेसम्मका लागि थप गरिएको नेपाली कांग्रेसको भनाइ छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीको सांगठनिक प्रक्रियाबाट केही पनि साथीहरू वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले समय थप गरिएको बताउनुभयो। कांग्रेसलाई थप सुदृढ र जीवन्त बनाउन साझा यात्रामा कोही पनि साथीहरू नछुटुन् भन्ने उद्देश्य आफूहरू रहेको उहाँले उल्लेख गर्नुभयो। महामन्त्री पौडेलले सदस्यता अध्यावधि गर्न छुटेका सबै नेता तथा कार्यकर्तालाई तोकिएको समयभित्रै आफ्नो क्रियाशील सदस्यता अध्यावधि गरी सांगठनिक महाअभियानमा जोडिन पनि आह्वान गर्नुभयो।
2: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा 14 शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहवाज शरीफले 8 अधिकारीलाई निलम्बन गरी उनीहरूलाई फौजदारी कार्यवाही अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीद्वारा गठित 4 सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदन अनुसार बुधबार बिहान 6:30 बजे करिब 2 मिनटमै आगलागी भएको थियो। अस्पतालको निगरानीमा रहेका 15 शिशुमध्ये 1 नर्सले 1 जनालाई मात्र उद्धार गर्न सक्नु भएको छ। निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशकदेखि नवजात शिशु विभागका प्रमुख तथा इस्लामाबादको आपतकालीन सेवाका महानिर्देशक लगायतका अधिकारीहरू रहेको बताइएको छ। आइसल्याण्डका जनताले यसलाई युरोपेली संघ युएमा संलग्न नगराउने पक्षमा मतदान गरेका छन्। सरकारी प्रशासक आरयूभीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार मतदाताले सरकारले युए सदस्यका लागि वार्ता पुनः शुरू गर्न गरेको प्रयास अस्वीकार गर्ने निर्णय समेत गरेको बताएका हुन्। यसैबीच भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले शनिबार नयाँ सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकालाई तेलमा महत्वपूर्ण पहुँच दिए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको नियन्त्रण र सार्वभौम सत्ता कायम राख्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व इतिहासमै सबैभन्दा ठूलो तेल सम्झौता भनेको उक्त सम्झौता अन्तर्गत भेनेजुएलाको 65 अर्ब ब्यारल प्रमाणित तेल भण्डारणमा अमेरिकाको बहुमत निर्णय रहने समेत बताइएको हो।
0: साझा खबरमा अब खेलकुदको खबर। एसीसी प्रिमियर लीग अन्तर्गत तेस्रो संस्करणको एसीसी प्रिमियर कपमा मलेसियामा शुरू भएको छ। प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्य सहित मैदानमा उत्रिने नेपाली टोलीले जनाएको छ। नेपाल सहित सहभागी 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर छन्। समूह चरणमा नेपालले भदौ 15 गते बहराइनसँग आज खेल्दैछ। खेल मलेसियाको बाङ्गी स्थित वाईएसडी यूकेएम क्रिकेट मैदानमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो। र नेपाली क्रिकेट लगायतका अरू खेलका खेलाड़ीहरूले रसुवा बाढ़ीको प्रभावितको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउने क्रम बढ़दै गएको छ। नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथा रमयासर्स र मधेस वारियर्स बीच प्रतिस्पर्धा हुने भएको छ। आयोजक केडिया ग्रुपले लीगको खेल तालिका हिजो सार्वजनिक गरेको हो। भदौ 19 देखि त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा कवर्ड हलमा हुने लीगको पहिलो दिन 2 खेल हुनेछन्। बाढ़ीपछिको पुनर्निर्माण र उद्धारमा युवाहरूको सहभागिता र आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
8: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
7: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
8: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब विपदमा युवाको परिचालनको कुरा। यही भदौ 10 गतिको रसुवा बाढ़ी जनधनको ठूलो क्षतिको एकिङ हुन सकिरहेको छैन। बाढ़ी पछिको पुननिर्माण र प्रतिकारीमा युवाको सहभागिता र भूमिकाका बारेमा ऱ्यापिड रेस्पोन्स टीमका संयोजक विजेस अधिकारीसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
1: जति आशाहरू भयो त्यो हुँदाखेरि सर्टेन मान्छेहरू आउने एउटा छेडिकको कुराहरू भयो। थोरै यसलाई चाहिँ अलिकति सस्टेनेबल तरिकाले 15 डेज 20 डेज एउटा युथ वर्क क्याम्प भने जस्तो रिलेटेडको एउटा क्याम्पलाई चाहिँ हामीले टार्गेटेड गरेर लगभग तपाईँको 200+ चाहिँ युथलाई चाहिँ मोबिलाइज गर्ने हाम्रो चाहना छ।
9: अहिले चाहिँ कतिजना आउनुहुन्छ तपाईँहरूको ग्रुपमा?
1: अहिले चाहिँ हामी 10-15 पिपल छौँ र स्पेसली हामीले अहिले कल फर भोलिन्टियर्समा चाहिँ हामीले मगाइसकेका छौँ र भोलिबाटै हाम्रो चाहिँ यता हाम्रो सर्टेन स्काउटको टिमसँग चाहिँ कोलाबरेट गरेर हामी लगभग 50+ चाहिँ युथहरूलाई अझै मोबिलाइज गर्ने।
9: नेपाल र्याप अर्थात् ऱ्यापिड एक्सन टिम, यो चाहिँ कहिलेबाट सुरु गर्नुभयो? तपाईँले किन सुरु गर्नुभएको थियो?
1: यो 2018-19 चाहिँ स्पेसली जब कोभिडको बेला महामारीको बेलामा चाहिँ युथहरूको चाहिँ नेटवर्कलाई चाहिँ एउटा म्यानेजमेन्ट तरिकाले यो नेपाल ऱ्यापिड एक्सन टिम चाहिँ खडा हुनुपर्छ, जसले चाहिँ आएका समस्याहरूलाई एज अ युथ फोर्स चाहिँ समाधान गर्ने भन्ने विषयमा थियो। र त्यो बेला चाहिँ हामीले मास्कहरूदेखि लिएर जस्तै मेडिकल सप्लाइजहरू सप्लिमेन्ट्सहरू चाहिँ हामीले म्यासिभ युजमा चाहिँ म्यासिभमा चाहिँ हामीले प्रोभाइड गरेका थियौँ।
9: त्यो चाहिँ कसैको सहयोग लिएर गर्नुहुन्छ कि तपाईँहरू आफैले भोलिन्टियरिङ कि कसरी, त्यो चाहिँ आर्थिक रूपमा आर्थिकको कुरा छ नि त, जोडियो नि त, व्यवस्थापन कसरी गरिरहनु भएको थियो?
1: यसमा यस्तो छ, हामीले हजुरहरूलाई अनेस्टली भन्नुपर्दाखेरि हामी फर्स्ट अफ अल त हामी टिम मेम्बर्सबाट एउटा कलेक्टिभ इफोर्टमा जान्छौँ र अलिकति काम पनि म्यासिभ हुँदै गर्दाखेरि त्यो धेरै आफ्नो खर्चले नभ्याएको खण्डमा चाहिँ हामी फरेन आइएनजिओजहरूसँग चाहिँ हामी कोलाबोरेसन गर्छौँ, उहाँहरूसँग सर्टेन एउटा चाहिँ टपिक रिलेटेड चाहिँ के काम गर्ने त्यो अनुसार चाहिँ हामी फन्डिङ पनि लिन्छौँ।
9: अहिले अब यहाँ भदौ १० गते बाढी गइसकेपछि तपाईँहरू अहिले देवीघाटमा हुनुहुन्छ, उहाँ चाहिँ कहिले आउनुभयो, कसरी काम गरिरहनु भएको छ?
1: यहाँ यस्तो छ, हामी ठ्याक्क फ्लड भदौ १० गते भनेपछि हामी 10 गते चाहिँ हामी टिमहरू बस्यौँ एज अ काठमाडौँ भ्यालीमा, हामी टिमहरू बसेर चाहिँ हामी कसरी जान सक्ने भन्ने एउटा छलफलमा बटवायौँ र 10 गते नै आउने कन्डिसन पनि थिएन, आउन त आयो, अरू साथीहरू आउनुभयो तर हामी आउने कन्डिसन थिएन, त्यो हुँदै गर्दाखेरि हामी 11:12 बेलुकादेखि चाहिँ हामी वर्कआउटमा लाग्न थाल्यो र हिजो पनि हामी एन्ड्रोइडको साथीहरू लगायत अरू टिमहरू हिजो आएर हामी लगभग खाना साना खुवाएर यहीँ हाम्रो चाहिँ स्कुलमा चाहिँ हामी अलमोस्ट तपाईँको 11:30 बजी यहाँबाट फर्केका हौँ भ्यालीमा र फेरि आज पनि रिटर्न भएका छौँ।
9: यहाँ आइसकेपछि के देख्नुभयो?
1: होइन, अब यो त तपाईँको यो क्षति भनेको अहिले सस्टेनेबल देखि के अरे यो छेडीको होइन, यसले चाहिँ तपाईँको मलाई जहाँसम्म लाग्छ यो धेरै नै लामो समयसम्म यसले इफेक्ट गर्छ, त्यो इफेक्टलाई चाहिँ एज अ सरकार निकायबाट एनजिओ एनजिओ सेक्टरबाट कताबाट हुन्छ त्यो एउटा चाहिँ नीति नै तपाईँको चाहिँ यहाँनिर युथलाई मोबिलाइज गरेर यो सस्टेनेबल तरिकाले यसलाई चाहिँ यो प्रब्लम सल्भ गर्नुपर्छ जस्तो लाग्छ।
9: तपाईँहरू यहाँनिर खबर सुनिसकेपछि यहाँ आउनुभयो नि, त्यति बेला देखेको दृश्य चाहिँ के थियो?
1: देखेको दृश्य त सर्वप्रथम तपाईँलाई भन्नुपर्दाखेरि त्यो लाइन बस्दै गर्दाको जुन हामी खाना वितरणमा थियौँ, लाइन बस्दै गर्दाखेरिको चाहिँ त्यो आँखामा पीडा जुन यहाँको चाहिँ जनताको एउटा जुन त्यो आँखामा रसिलो आँखा जुन देखियो त्यसले चाहिँ हामीलाई कता न कता यो एउटा साँच्चै नै एउटा यो दर्दनाक कुरा भएको हो र यो दर्दनाक कुरालाई चाँडै नै सरकार निकायबाट चाहिँ यसलाई हल गर्ने र उहाँहरूलाई व्यवस्थापनदेखि लिएर एभ्रिथिङ तपाईँको चाहिने कुराहरू चाहिँ यो सबै चिजबाट म्यानेजमेन्ट हुनुपर्छ जस्तो लाग्छ मलाई।
0: हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: रसुवा बारीको पुननिर्माणमा 20 लाख अमेरिकी डलर दिने सिंहको घोषणा, अन्तर्राष्ट्रिय उद्धार पनि परिचालन, बारीले क्षतिग्रस्त बैंकबाट 1.5 करोड़ नगद र 50 लाखको सुन बरामद,
0: त्रिशुली 3A 24 घण्टा नै उद्धार, रसुवा र नुवाकोटमा 26 आश्रय स्थल र राहत वितरण केन्द्र, बाढ़ीपछिको उद्धार र राहतमा युवाहरूको सक्रिय सहभागिता,
2: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप, मनसूनको न्यून चापे रेखा उत्तरतिर, देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना,
0: पाकिस्तानमा 14 नवजात शिशुको मृत्यु, 8 अधिकारी निलम्बित, अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी,
2: र एसएससी प्रिमियर कपमा उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य, खेलाड़ीहरूले पनि बाढ़ी प्रभावितलाई सहयोग गर्ने पल्सर स्पोर्ट अवार्डमा 4 विधामा मनोनयन सार्वजनिक।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, रसुवा बाढ़ीको दुखद कहर छ, तर यही मेसो पारेर कतिपय कन्टेन्ट क्रिएटर भनेका व्यक्तिहरूले संवेदनाहीन तरिकाबाट प्रस्तुति गरिराखेका भनेर विभिन्न टीका टिप्पणी र आलोचना पनि सामाजिक सञ्जालमा भइरहेको छ। यहाँ एउटा बाढ़ीले तहस नहस भएको स्थान जस्तो देखिन्छ र त्यहाँ 2 व्यक्तिहरू छन्, 1 व्यक्तिको हातमा क्यामेरा छ भने क्यामेराको नजिकै रहेका अर्को 1 व्यक्ति पनि छन्, ती दुई बीचको संवाद चलिराखेको छ। माथि यस्तो लेखेको छ, माटो मुनि गाडिएको सब पनि जुमघरी गरी खिचाई भए, अर्को बाढी नआउन्जेल खान पुग्ने डलर झार्नुपर्छ होला नि त।
2: हस्त प्राविधिक साथी सुनिल राज भारत, रवि धितालाई धन्यवाद, अहिलेलाई लिल प्रकाशन, सुशीला श्रेष्ठ अनि सन्तोष गन्धर्व पनि विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
2: रेडियो साइनो 89.8 मेगाहर्ट्ज तपाईँ हाम्रो अटुट साइनो।

0: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोग QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
3: आमा, एक गिलास दही खाऊँ न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

सन्ध्याकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालोचर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साइनो 89.8 MHz चरौंडी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो रोलजला 96.4 MHz सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz चेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845275223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क हुने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल भदौ महिनाको आज 15 गते, तदनुसार सन् 2026 अगस्त 31 तारिख, सग संवत्सर 1948, नेपाल समुदाय 1846, रुद्र नामक संवत्सर, दक्षिणायण वर्ष ऋतु। आज सोमबार रहेको छ, भाद्र कृष्ण पक्ष तिथि रहेको छ, तृतीया तिथि रहेको छ। आज विशेष गरी आज तृतीया तिथि रहेको छ, 6:54 यानि कि बिहानको 8:28 तत्प्रान्त चतुर्थी तिथि रहनेछ। नक्षत्रमा रहेको छ रेवती नक्षत्र, 56:03, योगमा रहेको छ गण्डयोग रहेको छ, 54:42 रहेको छ, कर्णमा रहेको छ भद्राकरण रहेको छ, बिहानको 8:28 तत्प्रान्त बाबाकरण रहनेछ। यस्तै गरेर चन्द्रमा आज मीन राशिमा, श्री सूर्यनारायण चाहिँ सिंह राशिमा, आनन्दादि योगमा आज मातङ्ग योग भनिरहेको छ। आज बिहान सूर्योदय 5:22 भयो भने सन सूर्यास्त 6:24 हुनेछ र आजको दिनमान घड़ी 12:22 रहनेछ। दिन विशेष रहेको छ, आज धनिष्ठ पञ्चक भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यित भए आज धनिष्ठ पञ्चक समाप्तिको दिन रहेको छ। यित भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी पालो रहेको छ आजको ग्रह गोचर। ग्रह गोचर भन्दा पहिले आजको समय, आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा। आजको काल बेला यानि कि अशुभ समय भनिरहेको छ बिहानको 7:17:38 बिहानको 8:53 4 सेकेन्डसम्म आज काल बेला रहेको छ। आजको शुभ बेला रहेको छ बिहानको 8:53 5 सेकेन्डदेखि
बिहानको 10:28:30 शुभ बेला, आजको लाभ बेला रहेको छ। दिउँसोको 3:14:48 विशेष गरी दिउँसोको 4:50:14 लाभ बेला रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ। ग्रह गोचरको विषयमा जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचरमा सूर्य सिंह राशिमा, यस्तै गरेर चन्द्रमा मीन राशिमा, मंगल मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मीन राशि, रेवतीको प्रथम चरण नाम आउँछ देव अथवा देवीका नाम आउँछ, अन्तरणी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पारा रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: रोशनी।
1: मेष राशि हुनेहरूको लागि आजको दिन परिस्थितिले खर्च बढाउँदैछ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइला। परिश्रमका तुलनामा प्रतिफल कम देखिन्छ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने पनि उधारमा व्यापार हुँदै जाँदैछन्। फाइदाका लागि केही त्याग्नु पर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदानीको स्रोत फेला पर्दै जाँदैछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ। प्रगति हुनेछ। प्रत्याशित नतिजाले उत्साह जगाउँदैछन्। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अरू मल्याउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नु पर्ला। तैपनि लगनशीलताले उपलब्धिको स्रोत पहिचान गर्न सक्छ। काम पूरा नभए पनि दोहोऱ्याएर प्रयत्न गर्दा लाभ हुनेछ। विवादास्पद काम जिम्मेवारी वहन गर्नुपर्ला। चिताको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम प्रारम्भ हुने खालको योग भने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नुपर्ला। बाध्यताले अरुमल्याउन सक्छ। तैपनि लगनशीलताले उपलब्धिको स्रोत पहिचान गर्न सक्छ। काम पूरा नभए पनि दोहोऱ्याएर प्रयत्न गर्दा केही लाभ हुन सक्छ। सामूहिक जिम्मेवारी वहन गर्ने समय रहेको छ। चिताको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनु पर्ला। सामान्य कामका लागि दौड़धुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यमा कमजोर भएको अनुभूति हुनेछ। खानपान र आहार विहारमा ध्यान पुर्याउनु होला। केही उपलब्धिको स्रोत भने पहिचान गर्न सकिन्छ। दोहोऱ्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने खालको योग भए राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन तारिफ लिएको पहिरन व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यापार व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जाँदैछ। आफन्तको स्नेह सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम थालनी हुने खालको योग भए राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पदिनाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन सम्भावना देखे पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। पुरानै कामका लागि दौडुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोर भएको अनुभूति हुनेछ। कामको सन्दर्भमा विवादास्पद काम जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा पर्ने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला। परिस्थितिवश व्यवहारमा पछि परिन्छ। आफ्ना कामबाट अरूले लाभ उठाउन पनि सक्ने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन अवस्थाले पछ्याए पनि प्रतीक्षा गरेको नतिजा कमजोर देखिन्छ। सहयोगीहरूले साथ दिनेछन्। प्रगतिमा यसो गर्नेहरूले दुःख दिनेछन्। तैपनि मेहनतले प्रतिशत काम सम्पादन गर्ने मौका दिलाउनेछन्। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्दैछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछन्। गरेका काम सम्पादन हुने खालको यो गोइन राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भर पर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालको अन्डेल भनी टार्न सक्छ। रोकिएका काम दोहोऱ्याएर पतन गर्नु पर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा अलि पछि पर्ने खालको योग भइ राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइन्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धाका रूपमा देखा पर्दै जाँदैछन्। सदुभाव राख्नेहरूबाट सजग रहनु पर्ला। बुद्धिको उपयोगले अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। भौतिक सदन जुट्नाले काम भने उत्साह जाग्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिन्छ। मेहनतले प्रतिस्पर्धाको दौड़ समेत जिताउन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन आत्मविश्वासको कमीले पछि परिन्छ। शुभचिन्तकको भावनालाई व्यवस्था गर्दा दुःख पाइन्छ। खर्च हुने डरले सताउन सक्छ। बाजेबाट खडा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचना सम्बन्धी गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अल्मलिन सक्छ। स्वास्थ्यको लागि खर्च पर्नेछ। धनलाभ भए पनि बल जबरजस्ती गर्ने बानीले समस्या निम्ति आउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पुग्न सक्छ। विशेष गरी तैपनि प्रबल इच्छा शक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँ नयाँ काम गर्ने अवसर समेत दिलाउन सक्ने खालको योग भए राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तु शास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पुत्र उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो।

0: यस सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मिसारी बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोला 98451-75223 र 98056-75223 नम्बरमा। तपाईँले भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौ। फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी भने गराउनु पर्ने हुन्छ। साल महिना गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि गराउँदैछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काठमाडौँको बोल्दै हुनुहुन्छ, नमस्ते। हजुर हजुर नमस्ते, काठमाडौँको बोल्दै हुनुहुन्छ, हेलो। हजुर हजुर काठमाडौँको बोल्दै हुनुहुन्छ, सल्यान जिल्लाबाट बोल्दै हुनुहुन्छ, शुभ नाम तपाईँको भन्नुहोस् त। गौथली खड्का, गौथली खड्का सल्यानबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ त? छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2058
0: असोज महिनाको 22 गते। जन्म समय पनि भन्नु, बिहानको 6:30 के बार पर्छ त बाबा? ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2058 साल असोज कृष्ण पक्षको सोमबार षष्ठी तिथिमा जन्म वृष राशि मृगशिर प्रथम चरण नाम आउँदो रहेछ वेदमणि भन्ने नाम आउँछ छोराको, नारायणको नाम वेदमणि, मध्यनाडी देवगण परेको छ, घातकमा परेको छ। तिथिहरू चाहिँ पञ्चमी दशमी पूर्णिमा तिथि घातक छ, शनिबार पनि घातक, नम्बरमा 2 नम्बर राशिमा सिंह राशि घातक छ। यहाँबाट हेर्दा ग्रह दशा भाग्य बाबुको अलिकति कमजोर देखिया छ, पढाइमा कमजोर हुने ग्रह छ, विदेश यात्राहरूमा मध्यम खालको, तर पूर्णिमाको व्रत बस्नुपर्ने, विवाहबारी पनि बाबुको त्यति राम्रो देखिएन। यहाँबाट हेर्दाखेरि दशाको शान्ति स्वस्थहरू गर्नुपर्ने कुरा देखिन्छ। अहिले उल्का र अर्को बृहस्पति भन्ने ग्रह चलेको छ, अहिले ग्रह राम्रो छैन, बाबुको ग्रह एकदमै बिग्रिएको छ। 29 वर्षसम्म उल्का चलिराखेको छ बाबुको, अनि चन्द्रमालाई विषयोग परेको छ, चन्द्र विषयोग सधैँभरिले हो, पूर्णिमाको व्रत बस्ने, चाँदीको सिक्रीहरू बनाएर लगाउने बाबुले गर्नुपर्छ, माङ्गलिक सधैँभरि हो, मंगलबारको दिन माछा मासु लक्ष्मी प्याज खानु हुँदैन, गुरु चन्द्रयोग पनि सधैँभरि हो, एकादशीको दिन अन्न खानु हुँदैन, बाबुले चोखो खानुपर्छ, अलि छिट्टो रिसाउने स्वभावको छ। यहाँबाट हेर्दा यसो लभहरू गरेर बिहा गर्ने, पहिलो प्रेम पनि असफल हुने, पहिलो विवाह पनि असफल हुने दशाहरू भने परेको देखाउँछ बाबुको लागि चाहिँ। अहिले लगन राम्रो छैन विवाहको लागि, विवाहको दोष मेटाउनु पर्छ पहिला, एउटा आँखसँग विवाह गराउनु पर्छ, आँखसँग विवाह गराइसकेपछि अनि मात्रै कन्यासँग विवाहहरू गर्नुपर्छ बाबुको, अनि मात्रै लगन जुर छ, अहिले लगन आएको देखिँदैन, अहिले विवाह भयो राम्रो लगन पनि हुँदैन, होइन, दशाहरू कटाएर अनि मात्रै गर्नुपर्छ। विवाह गर्दाखेरि चाहिँ माङ्गलिक नि केटी खोजेर बिहा गर्नुपर्छ, अरूसँग बिहा गर्नु हुँदैन जो पाए त्यहीसँग, है, त्यसो देखाउँछ यहाँबाट हेर्दा। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। समस्या जिज्ञासा अरू केही छ? विदेशतिर मध्यम छ, पूर्णिमाको व्रत बस्ने, चाँदीको सिक्री लगायो भने राम्रो हुन्छ, अघि पनि भनेको थिएँ मैले तपाईँलाई, अहिले ग्रह राम्रो छैन तपाईँको छोराको, अहिले केही गरे पनि राम्रो हुँदैन, उल्टे अब्जस पाउने ग्रह छ, उसले राम्रो गर्दा गर्दा पनि नराम्रो हुने ग्रहहरू परेको छ, अहिले ग्रह राम्रो परेको छैन, दशाको शान्ति ग्रहको शान्तिहरू गर्नुभयो भने राम्रो हुन्छ, नभए राम्रो हुँदैन, ग्रहको शान्ति दशाको शान्ति गर्नु एक फेर राम्रो भइहाल्छ है। हुन्छ, उहाँले फोन गर्नुभएको थियो, हामीलाई सल्यानबाट फोन गर्नुभएको थियो, उहाँले तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन तपाईँले पनि गर्नुहोला 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क भने तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते। हेलो,
1: हजुर नारायण गुरु।
0: नारायण काँडोको बोल्दै हुनुहुन्छ।
1: म चितवन शिवनगरबाट बोले हजुर।
0: चितवनको शिवनगरबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
1: मेरो गिरिधारी चापागाई गुरु।
0: गिरिधारी चापागाई बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्नुहुन्छ?
1: म छोरीको विषयमा गुरु।
0: छोरीको जन्मविधि भन्नुहोस् त कति हो?
1: 2030 साल।
0: 2030 साल
1: 3 महिना
0: असारको,
1: असारको 3 महिना हजुर।
0: अनि 3 महिना कति गति हो त?
1: यो हरिशनी एकादशीको दिन राति 1 बजे गुरु।
0: त्यो त गते चाहिन्छ नि, हामीले हरिशनी एकादशी भनेर भएन नि त।
1: त्यो गते भुलिएछ र मैले हरिशनी एकादशीको सम्झना आएर अनि
0: हजुर त्यो त अहिले हेर्न मिल्दैन, समय लाग्छ, पात्र चाहियो 30 सालको होइन
1: हजुर।
0: त्यसैलाई तपाईँले दिउँसो मेसेन्जरमा अथवा वाट्सएपमा हरिशयन एकादशी 2030 सालमा कति गते परेको थियो भन्नुभयो भने म हेरिदिन्छु है।
1: कति गते हेर्यो
0: हुन्छ, सल्लाह गरेर फोन गर्नु है। उहाँले फोन गर्नुभएको थियो, हामीलाई शिवनगरबाट फोन गर्नुभएको थियो गिरिधारी चापागाईजीले। उहाँको चाहिँ हरिशयन एकादशी उहाँलाई थाहा भएन कति गते परेछ भन्ने, हामीलाई थाहा त हुन्छ तर अहिले पात्र पल्टाएर हेर्ने समय हुँदैन कार्यक्रमको बेलामा। 2030 सालको पात्र भन्ने खोज्नु पर्यो होइन, त्यो भएर उहाँले मेसेन्जरमा अथवा वाट्सएपमा चाहिँ सल्लाह माग्नु भयो भने म अवश्य सल्लाह उहाँलाई दिने नै छु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँले मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि सम्पर्क गर्नुहोला। बाबु नानीहरूको चिनाहरू बनाउनु पर्नेछन् भने पनि भन्नुहोला, चिना बनाएर म पठाइदिन्छु, तपाईँ घरै आइपुग्छ चिनाहरू पनि। यस्तै गरी रत्न कवचहरू लाउनु परेको छ तपाईँले भने पनि तपाईँले भन्नुहोला। 10 बजेतिर फोन गर्ने दिउँसो, 2 बजेतिर फोन गर्दा पनि हुन्छ, फोन गर्ने दिउँसो फोन गरेर अर्डर गर्नुभयो भने म बनाएर घरै पठाइदिउँला, तपाईँ घरै आइपुग्छ, चिन्ता नगर्नुहोला भन्दै कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते। हजुर काँडोको बोल्दै हुनुहुन्छ? धादिङ जिल्लाबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
2: म गोमा जमलकटेल हो।
0: गोमा जमलकटेल, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: बाबुको विषय, हिजो कान्छो छोरा विषय हेरे, आज माइली छोरा विषय हेर्नु पर्यो सर।
0: आज पनि फोन लाग्यो है?
2: हजुर, अब बाबुको
0: तपाईँकोतिर धानी पहिरोले असर गरेछ गरेको छैन?
2: होइन, यतातिर एकजना चाहिँ पर्नु भएको जाउँको यहाँ टोपीको।
0: ए हजुर हजुर,
2: अरू पर्नु भएको त्यस्तो
0: तपाईँको गाउँतिर आएको छैन, समस्या छैन?
2: हजुर छैन।
0: ए हजुर, अनि छोराको जन्मविधि भन्नुहोस् त?
2: बाबुको 6-7-77 साल।
0: हजुर, 6-7-67 हुन्छ नि,
2: 67 साल हुने।
0: हजुर
2: 67 साल, चैतको 26 गते शनिबार राति 2:45।
0: 26 गते शनिबार रातिको 2:45 भनेको 1:45 मिनटमा होइन?
2: हजुर।
0: उज्याला भएको कति गते, 26 गते कि 27 गते?
2: 27 गते
0: उज्याला भएको, 27 गते 26 गतेको राति होइन?
2: हजुर।
0: ल, शनिबारको राति, उज्याला भएको आइतबार है?
2: हजुर।
0: 2067 साल चैत्र शुक्ल पक्षको शनिबारको राति, उज्यालो भएको आइतबार, सप्तमी तिथिमा जन्म, मिथुन राशि, बाबुको मिथुन राशि, नाम आउँछ कुबेर अथवा कुमार, नाम आउँछ कुबेर, नाम राम्रै हुन्छ। आज नरगण परेको छ यो बाबुको, घातकमा परेको छ तिथिहरू, द्वितीय सप्तमी द्वादशी भन्ने तिथि घातक छ, सोमबार घातक हुन्छ, स्वाति नक्षत्र घातक, नम्बरमा 4 नम्बर, राशिमा धनु राशि घातक भनेर लेखिया छ। यहाँबाट हेर्दा ग्रह दशा भाग्य असाध्यै राम्रो, एउटा चन्द्रमा बिग्रिएको छ, मन चञ्चल अलि चकचक गर्ने, छिटो रिसाउने स्वभावको हुने ग्रहहरू परेको छ। पढाइको सिलसिला असाध्यै राम्रो, पढाइमा अल्छी गरेपछि पढ्न कसैलाई पनि आउँदैन, पढाइमा
2: अल्छी,
0: पढाइमा राम्रो छ, फेरि दिमाग राम्रो हो, अब नपढे त कसले आउँछ हो कि होइन। अहिले दशाहरू उल्का भन्ने ग्रह दशा चलिराखेको छ, उल्काको शान्ति गर्नुपर्छ, यो बेलामा चोटपटक लाग्न सक्छ, अलि सावधान रहनुपर्छ। तपाईँ हामीले भनेको सम्झाएको अलिकति मनमा लिइँदैन, नलिने ग्रहहरू परेको छ। यहाँबाट हेर्दा 21 वर्षसम्म उल्का भन्ने ग्रह चलिराखेको छ, बाबुको लागि चाहिँ उल्काको शान्तिहरू गराइदिनु भयो भने राम्रो हुन्छ। नागदोष सामान्य परेको छ, चन्द्रग्रहणको योग परेको छ, चाँदीको सिक्री एउटा बनाएर लगाइदिनुहोस्, नाग देवताको पूजा आजा गराइदिनुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है। एकदम राम्रो छ नि, जागिरहरूमा त एकदम स्पेसल राम्रो छ, विदेश भन्दा जागिरतिरै राम्रो हुन्छ, पुलिसमा भर्ती हुनको लागि एकदम राम्रो छ। बाबुको लागि चाहिँ पढाइमा बाबुको राम्रो हो, अलिकति मेहनत गरिदिने हो भने फर्स्ट हुँदै जान्छ,
2: अब अलिक
0: पढाइमा मेहनतै देखिएन कि, अलिक अल्छी लाग्ने रहेछ, अब अल्छी गर्नु भएन, सम्झाइ बुझाइ गरेर पढाउनु भयो भने राम्रो हुन्छ, आउँदैन। ठिक छ, समग्रमा ग्रहहरू मध्यम मध्यम खालको छ, राम्रो पनि छैन नराम्रो पनि छैन, ठिकै ठिकै छ। एकपटक उल्का भन्ने ग्रहको शान्ति, सत्यनारायणको पूजा, रुद्री पूजाहरू, होमहरू गर्नु राम्रो हुन्छ नि बाबुलाई है।
2: हजुर,
0: नाग जस्तो छ, नागको पूजा गर्नु है,
2: त्यसलाई पनि
0: हजुर, सामान्य खालको नागदोष छ, आंशिक नाम काल सर्पयोग भन्छ,
2: हजुर
0: आंशिक रूपमा काल सर्पयोग चाहिँ बाबुलाई परेको छ, अब यसको नागदोषको शान्ति स्वस्थहरू गर्दै जानुभयो भने बाबुलाई राम्रो हुन्छ, समस्या आउँदैन। आंशिक छ, सामान्य छ, त्यसो धेरै पनि होइन, रत्न कवच लगाइहाल्नुपर्छ भन्ने छैन, आंशिक यसो नागको पूजा गर्ने, पञ्चमीको तिथिको दिन माछा मासु लस्नु प्याज नखाने हो भने भइहाल्छ नि है। विदेश भन्दा जागिरतिरै राम्रो हुन्छ, हजुर सरकारी प्राइभेट जे भए पनि सरकारी पनि राम्रो थाप्छ, विदेशमा त्यति राम्रो हुँदैन, सकभर विदेशतिर लाने अथवा पठाउने सोच चाहिँ नगर्नु होला है। हजुर हुन्छ माताजी, हस् फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै वस्तु भावहरू पनि थाप्छ, त्यसमा ठिक छ, अरू ग्रह सबै ठिक छ, पढाइ मात्रै अलिक नराम्रो भएको हो क्या, पढाइको लागि चाहिँ अब दशाको शान्तिहरू गर्ने, भएन भने रत्न कवच लाउनु पर्यो पढाइको लागि चाहिँ, अलिकति यो बाबुको स्वभाव अरू भन्दा अलिक फरक खालको छ क्या, अलिक फरक खालको छ, शान्त हुने, अलि एकरो एकरो खालको होइन, त्यो छ, अब त्यसोलाई चाहिँ अब दशाको शान्ति गर्नु, भएन भने रत्न कपच लगाउनुला, त्यसले एकदम राम्रो टाठो पनि बनाउँछ, पढाइ पनि राम्रो गराउँछ है।
2: हजुर
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै हेर्नु होला। हुन्छ, उहाँले धादिङबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो छोराको विषयमा हेराएर गइसक्नु भएको छ, तपाईँ पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले पनि प्राप्त गर्न सक्नुहुन्छ। नेपालमा अहिले एकदमै ठूलो क्षति भइराखेको छ, संकट काल लगाए जस्तै भएको छ, बाढी पहिरो भिर पाखा झरेर तपाईँको उत्पाद भएको छ, कति बजारै बगाएर लग्यो, कति गाउँ बगाएर लग्यो, सुनसान बनाएको छ, असाध्यै नराम्रो दशा लागेको छ नेपाललाई अहिले, त्यो भएर तपाईँहरू पनि हिँड्दा लामो यात्राहरू गर्दै नगर्नु, अहिले बर्खाको टाइममा घटना घटे पनि नघटे पनि बर्खाको टाइममा यात्राहरू गर्नु हुँदैन, तपाईँलाई थाहा छ कि थाहा छैन, भगवान श्री राम र रावणको युद्ध हुँदाखेरि पनि वर्षा ऋतुभरि युद्ध गर्नुभएको थिएन, आनन्दले बस्नु भएको थियो, वर्षा ऋतुमा युद्ध गर्नु हुँदैन भनेर बस्नु भएको थियो क्या, त्यो भएर वर्षा ऋतु भरि तपाईँहरू हिँडुल गर्ने, डुल गर्ने, तीर्थयात्राहरू गर्ने, लामो यात्रा गर्ने, होइन टुर जाने त्यस्तो काम गर्नु हुँदैन। बर्खा भनेको समय भनेको घरमा सुरक्षितका साथ बस्ने स्थान हो र बाढी पहिरो आउने क्षेत्र हुनुहुन्छ तपाईँको घरहरू चाहिँ खोला किनारतिर छन् भने एकदम चनाखो तपाईँहरू धेरै नै चनाखो भएर बस्नुपर्छ तपाईँहरू चाहिँ कुरा बुझ्नुभयो नि। त्यही भएर एकदम ख्याल गर्नुहोला। तपाईँले धेरै धेरै पैसा घरमा नराख्नुहोला, सुन चाँदीहरू घरमा नराख्नुहोला, होइन धेरै पैसाहरू चाहिँ तपाईँको चाहिँ ब्याङ्कमा लगाएर राख्ने पैसाहरू चाहिँ सुरक्षित हुन्छ। ब्याङ्कमा राख्नुभयो भने पैसा हराउँदैन अनि बारीहरू आयो भने पनि धनको नाश पनि हुँदैन, होइन। त्यो भएर अहिले रसुवाको बारीमा कसैले भन्नुभएको छ मैले 25 लाख रुपियाँ राखेको छु मृगलाई फेर्नको लागि, मैले 25 लाख रुपियाँ ऋण गरेर घरमा राखेको थिएँ त्यो पनि बगाएर लगाऊ भन्नुभएको छ क्या। उहाँले त पैसा ब्याङ्कमा राख्नु भएको थियो भने सुरक्षित हुन्थ्यो नि त, हो कि होइन भन्नुहोस् त। त्यो एकदम सावधान तपाईँहरू हुनुहोला। सुनहरू पनि सुन लाउनु नै होइन, सुनमा त तपाईँको चाहिँ कली आएर बसेका छन्। सुन लाउनु हुँदैन, लाउनु पर्यो भने पनि थोरै थोरै मात्रामा सुन लगाउने, धेरै सुन तपाईँहरूसँग 8-10 तोला 5-7 तोला सुनहरू छन् भने ब्याङ्कमा लगेर राख्ने, ब्याङ्कमा लकर हुन्छ क्या, होइन हो त्यो ब्याङ्कमा लकर राख्ने, वर्षमा 2,500-3,000 तिर्यो भने ब्याङ्कमा सुरक्षित बस्छ, बुझ्नुभयो नि। त्यस्तो भए राख्नु होला। अनि ब्याङ्क रोज राखे पनि खोला किनारमातिर भएको ब्याङ्कमा नराख्नु, तपाईँहरूले चाहिँ अलि सुरक्षित अलि हाइटमा भएको ब्याङ्कमा लगेर लकरमा राख्नुभयो भने त्यहाँ त बगाउँदैन खोलाहरूमा, होइन। बजारको ब्याङ्कमा लगेर राख्नु, जस्तै बजारहरू पनि कुनै बजारहरू चाहिँ तपाईँको चाहिँ बसेको हुन्छ नि नदीको छेउछाउतिर, त्यस्तोमा नराख्नु होला। राखेर आफ्नो धनको सुरक्षा आफै गर्ने क्या, आफै टाटो बाटो आफै पनि हुनुपर्छ, हो कि भन्नुहोस् त। हो त्यो भएर एकदम तपाईँले सावधान रहनुपर्छ आफ्नो धन सुरक्षा। कतिखेर के हुन्छ भन्ने कुरा थाहा हुँदैन, हेर्नु होइन। त्यो भएर एकदम तपाईँले सेफ भएर तपाईँहरू बस्नुहोला। र धेरैजनाको मृत्यु भएको छ, उहाँको आत्मा चिर शान्ति कामना हामीले भगवान पशुपतिनाथसँग भगवान श्री हरिसँग कामना हामी सबैले गर्नुपर्छ। देशलाई ठुलो सङ्कट परेको छ, यो सङ्कट घडीमा तपाईँहरू सक्दो 100 रुपियाँ, 50 रुपियाँ, 500 रुपियाँ, 1,000 रुपियाँ, 1,00,000 रुपियाँ कति सक्नुहुन्छ आफ्नो क्षमता अनुसारको सहयोग, नगद सहयोग तपाईँले गर्नुहोस्। जस्तै ओडा ओडाबाट, जस्तै आमा समूहहरूबाट, जस्तै अब टोल विकासहरूबाट पनि सहयोग चाहिँ तपाईँको जुटाउँदै अनि एकमुष्ट बनाएर चाहिँ यो फरेन हाउसबाट आएको भनेर चाहिँ प्रधानमन्त्री कोषमा चाहिँ हामीले हालिराखेका छौँ, होइन। यसरी हाल्नुहोला, आधिकारिक व्यक्तिहरूबाट हाल्नुहोला। जुन सहयोगको लागि तपाईँले चिन्दै नचिन्नु भएको मान्छे आउँछन् नि, 2-4 मिलेर, हो त्यस्तो व्यक्तिलाई सहयोग नगर्नुहोला। टोलका व्यक्तिहरूसँग सहकार्य गरेर एकमुष्ट पैसा एकपटक तपाईँले सहयोग गर्नुहोस्, होइन। अब अहिले आज तपाईँको चाहिँ एउटा 2-4 सहयोग माग्दै आउँछन्, भोलि पनि आउँछन्, पर्सि पनि आउँछन्, निको पर्सि, यसरी दिन सकिँदैन। एकमुष्ट तपाईँले दिनुहोस्, जति सक्नुहुन्छ एकमुष्ट दिनुहोस्, आधिकारिक ठाउँमा तपाईँले दिनुहोस्। अहिले के हुन्छ यस्तो बेला भन्दा, मौकाको बेलामा चौका हान्ने मान्छे आउँछन् क्या ठग्नलाई, तपाईँलाई ठग्नलाई आउँछन् क्या, बाढी पीडितकोलाई भनेर सहयोग माग्दै आउँछन्। को चिन्नु भएको छैन, अनि नचिनेको मान्छेले दिनुभयो भने उनीहरूले गरेर लगाएर चाहिँ पैसा बाढी पीडितमा दिन्छन् कि दिँदैनन् के थाहा हुन्छ, हामीले थाहा हुन्छ त थाहा हुँदैन है। त्यो भएर आधिकारिक व्यक्तिहरूलाई तपाईँले दिनुहोला पैसा दिँदाखेरि, नचिनेका व्यक्तिलाई 1 रुपियाँ पनि नदिनुहोला तपाईँहरूले। तपाईँलाई त्यस्तो पैसाहरू पठाउन मन लाग्यो भने, मोबाइल ब्याङ्किङहरू चलाउन आउँदैन भने, तपाईँले चाहिँ कुनै पसलमा जानुहोस्, होइन, किराना पसल, अलिक ठुलो किराना पसलमा, हार्डवेयर पसलमा, होइन, तपाईँको चाहिँ जानुहोस् र त्यहाँ गएर यो प्रधानमन्त्री राहत कोषमा चाहिँ यो पैसा हाल्नुपर्ने हो। कसरी हाल्नु भने, चिनेको पसलमा फेरि है, यो त्यहाँ हालिदिनु पर्यो तपाईँले भनेपछि, एउटा छोरालाई लिएर जानुहोस् अथवा नातिलाई लिएर जानुहोस्, होइन, त्यहाँ हालिदिनुहोस् भनेपछि तपाईँले उहाँहरूले हालिदिनुहुन्छ। त्यसरी तपाईँ गएर चिनेको व्यक्तिलाई दिनुहोला दिँदाखेरि चाहिँ, है, त्यो गर्नुहोला तपाईँले। अनि उहाँले पैसा पठाएपछि यसो फोटो खिचेर घरमा ल्याएर पनि छोराहरूलाई देखाउन सक्नुहुन्छ, ए मैले यसमा पैसा पठाएको, हेर त ठिक छ कि छैन भन्न पाइयो, हो कि होइन। हो त्यो भएर एकदम तपाईँले ख्याल गर्नु, तपाईँले आउँदैन भने नाति नातिनीलाई भन्नु, छोराहरूलाई भन्नु, होइन। तपाईँहरू चाहिँ गाउँमा हुनुहुन्छ, तपाईँले सहयोग गर्न मन लाग्यो भने छोरालाई भन्नुहोस्, तपाईँले मेरो नामबाट 1,000 हाल्दै छोरा अथवा 500 हाल्दै छोरा, 1 रुपियाँ हाल्दै, जति सक्नुहुन्छ त्यति हाल्दै छोरा भन्न तपाईँले छोरालाई भन्नुहोस्, होइन। छोरालाई भनिसकेपछि तपाईँले छोराले उता हालिदिन्छ, जाने आउँछ नि त आएर बेलुका केटाकेटीहरू त, सबै कुरा बुझेका हुन्छन् होइन, त्यही भएर उहाँहरूले हालिदियो भन्नु छोराले हालिदिन्छन्। थोरै थोरै सहयोग जति सक्नुहुन्छ तपाईँले सहयोग चाहिँ गर्नु क्या, 100 रुपियाँ भए पनि सहयोग गर्नुहोस् क्या तपाईँहरूले। मैले धेरै सहयोग गर्नु 2000, 5000, 5000, 10000 सहयोग गर्नु भन्ने खोजे होइन, जति सकिन्छ आफ्नो क्षमता अनुसारको सहयोग हामीले गर्ने हो क्या, कुरा बुझ्नुभयो नि। त्यही भएर तपाईँले धेरै सहयोग गरेर धेरै राम्रो हुने, थोरै सहयोग गरेर थोरै हुने भन्ने होइन, गर्दै नगर्नु भन्दा 100 रुपियाँ पनि सहयोग गर्नुहोस्। अथवा घरमा कतिजना सदस्य हुन्छ तपाईँ, 5 जना हुनुहुन्छ भने 500 दान गर्नुहोस्। एकजनाको नामबाट 100 रुपियाँ दिन सकिन्छ क्या हामीहरूले, किन सकिँदैन? एक छाक नमिठो खाइदिनुहोस् न होइन, एक छाक नमिठो खाइन्छ के चाहिँ मरिँदैन त, एक दिन नमिठो खाँदा मरिँदैन, गुन्द्रुक भात खाऊँ न एक दिन हो कि होइन, गुन्द्रुक घरमै भइरहेको छ, चामल घरै छ, भात पकाऊँ अनि गुन्द्रुक भुलुक्क उमालौँ, झ्याप्पा खाइदिउँ एक छाक होइन, मरिँदैन हामीहरू चाहिँ। त्यही भएर त्यो एक छाक कटाएर, एक छाक मासु खाने पैसा, एक छाक मिठो मसिनो खाने पैसा तपाईँले कटाएर यसरी गर्नुहोस्। पैसा छैन भने तपाईँले चाहिँ जे सक्नुहुन्छ त्यही दान गर्नुहोस्। 100 रुपियाँ जो सके पनि हुन्छ बाबा, आजभोलिको जमानामा कोहीसँग नहुने भन्ने कुरा छैन, हामी यति समृद्ध छौँ हेर्नुहोस्। हामी सक्षम छौँ क्या, हामी नेपाली असक्षम कोही पनि छैनौँ, हामीहरू सक्षम छौँ हामीहरू होइन, हामी हिम्मतिला छौँ, हामी हाम्रो मन उदार दिल पनि छ, हाम्रो मन एकदम उदार, कसैलाई दुःख परेको हेर्नै सकिन्न, हामी नेपालीको त्यस्तो छ हेर्नुहोस्, कुरो बुझ्नुभयो नि। त्यही भएर तपाईँहरू नै जति सक्नुहुन्छ त्यति दान गर्नुहोला, सबैजनाले दान गर्नुहोस् होइन। म यो तपाईँलाई अनुरोध पनि गरिरहेको छु, एक साग नमिठो खानुहोस्, मिठो चाहिँदैन, एक साग नमिठो खाएर दान गर्नुहोस्। यो यस्तो परेको बेलामा दान गर्ने हो, अरू बेला दिनु पर्दैन त, अरू बेला त उहाँहरूलाई पीडितहरूले त आफै दुःख गर्नुभएको छ, आफै खानुभएको छ, मिठो मसिनो जे खानुभएको छ आफै खानुभएको छ। यो बेलामा चाहिँ तपाईँले नेपाल सरकारको खातामा पैसा हालिदिनुहोस्, व्यक्तिको खातामा कहिल्यै नहाल्नु होला पैसा, नदिनु होला व्यक्तिलाई, नेपाल सरकारलाई दिनुहोस्। त्यहाँबाट चाहिँ ठ्याक्क आधिकारिक जो जो पीडितहरू हुन्छ त्यहाँ पुग्छ पैसा है। तपाईँले खातामा आउँदैन भने तपाईँले के गर्नुहोस् भन्दा, ओडामा गएर चाहिँ ल मेरो यो यो पैसा चाहिँ नेपाल सरकारको खातामा हालिदिनु भन्नु पर्छ, जहाँ गएर हाल्यो जसरी नै हाल्यो, सजिलो छ नि आजभोलि त होइन। त्यसरी तपाईँले चाहिँ भन्नुभयो भने गरिदिनुहुन्छ, सबैजनै सहयोग गर्नुहुन्छ। जस्तै तपाईँले चाहिँ एक बेला तपाईँसँग धन छैन पैसा छैन भने एक बेला चामल 10 किलो चामल तपाईँले चाहिँ लगाएर ओडामा लगेर दिनुहोस् है। जस्तै तपाईँको चाहिँ ओडामा दिनुभयो भने त्यहाँबाट सबैले उठाइराख्नु भएको हुन्छ नि त, रातहरू संकलन गरिराख्नु भएको हुन्छ नि त, हो त्यहाँ लगेर 10 किलो चामल दिनुहोस्, 1 किलो दाल दिनुहोस् होइन, तपाईँले चाहिँ 2 पोका तेल किनेर दिनुहोस्, जे दिए पनि दिनुहोस् क्या, पैसै दिनुपर्छ भन्ने पनि छैन, तपाईँ घरमा जे छ त्यही दिनुहोस्। तपाईँले चियापत्ती दिनुहोस्, चिनी दिनुहोस् होइन, ती पुराना कपडाहरू च्यातिएका कपडाहरू नदिनु होला है, दान गर्दा पुराना कपडाहरू दान गर्नु हुँदैन, नयाँ कपडा किनेर दिनुहोस्। तपाईँले सस्तो खालको दिए पनि हुन्छ, आफ्नो क्षमता महँगो दिए पनि हुन्छ, जस्तो दिए पनि हुन्छ। अहिले गुजारा गर्नको लागि दिने उहाँलाई, तपाईँले दिएको कपडा सधैँभरिलाई पीडितलाई हुने होइन होइन, गुजारा गर्नको लागि चाहिँ केही समय उहाँलाई चाहिँ अलिक धान्नको लागि चाहिँ तपाईँले गर्नुपर्छ, सरकारलाई हामीले सहयोग गर्नुपर्छ होइन। सरकारलाई सहयोग गर्यो भने हामीलाई पनि तपाईँले एकपटक सहयोग गरेर हेर्नुहोस् त, कति मजा आउँछ, कति आनन्द आउँछ तपाईँलाई क्या होइन। त्यसरी तपाईँले गर्नु, सबैजनाले गर्नुहोला भन्न चाहे मैले चाहिँ यसमा विशेष गरी। 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र अनुभवको छ कार्यक्रममा, छोटो जानकारी मलाई गराइहालौँ। हजुर नमस्ते। हेलो
3: हेलो,
0: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म धादिङबाट बोलेको।
0: शुभ नाम तपाईँको भन्नुहोस् त।
3: नारायण गुरु।
0: नारायण,
3: म त सिनेमाको लागि हेराउनु खोजेको।
0: धादिङ कुन ठाउँबाट फोन गर्नु भएको?
3: ज्याङरुङ।
0: ज्याङरुङबाट बारे पहिला त असर गरेर छैन नि?
3: छैन हजुर, छैन,
0: एकदम सुरक्षित भएर बस्नुहोस् है।
3: हस् हजुर, हस्
0: भन्नुहोस् त, कसको बारेमा हेर्नु? श्रीमानको बारेमा
3: हजुर।
0: जन्मदिन भन्नुहोस् त उहाँको।
3: 2027 साल
0: 27
3: चैत 16 गते।
0: चैतको 16 समय भन्नु?
3: समय बेलुका 9 बजे भन्नुभएको थियो सासूले।
0: सासूले 9 बजे भन्नुभएको थियो भने पक्कै पनि 9 बजे नै होला होइन? ल, जन्म धादिङमै हो?
3: हजुर, धादिङमै हो।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
3: हजुर,
0: हस् श्री गणेश आयनमा श्रीमती रामानुजायनमा 2027 चैत्र शुक्ल पक्षको 4 तिथिमा जन्म, सोमबारको दिन, मेष राशि, नाम आउँछ लेखनाथ है।
3: नाम त लोकबहादुर छ हजुर,
0: एउटै कुरा हो, लेखनाथ लोकबहादुर एउटै हो, ओरिजिनल नाम चाहिँ लेखनाथ आउँछ
3: हजुर।
0: अनि घातक तिथि प्रतिपदा षष्ठी एकादशी आइतबार घातक मघा नक्षत्र घातक नम्बरमा एक नम्बर राशिमा मेष राशि घातक छ
3: हजुर।
0: तपाईँको श्रीमानको त बहुविवाहको योग परेको छ,
3: बहुविवाह भन्नाले
0: दुईटा बिहा हुने ग्रह परेको छ,
3: दुईटा भा हो,
0: भा हो
3: हजुर हो।
0: तपाईँ पनि छुच्ची हुनुभएको रहेछ होइन,
3: ठिकै छु,
0: श्रीमानलाई कराइहाल्नु हुँदो रहेछ,
3: अलिअलि त भन्नु पर्यो नि, नराम्रो भन्नु भएन, राम्रोको लागि त भन्नु पर्यो नि हजुर।
0: त्यहाँ देखिएछ श्रीमती कडा खालकी पाउने ग्रह परेको रहेछ क्या उहाँको
3: हजुर।
0: तपाईँको श्रीमानले पूर्णिमाको व्रत बस्नुपर्छ है, नभए पेटमा समस्या हुन्छ उहाँलाई।
3: ए हजुर हजुर,
0: पूर्णिमाको व्रत बस्नुपर्छ, यसै तपाईँलाई पनि राम्रो हुन्छ। शनिबारको दिन लसुन प्याज माछा मासु तोरीको तेल खानु हुँदैन, शनिबारको दिन पिपलमा गएर जल चढाउनुपर्छ, शनि खराब छ, पाएर भएछ भने त शनिको रत्न कवच पाउँछ हामीसँग, त्यो लगाइदिनुपर्छ है
3: हजुर। हजुर
0: जहाँ भए पनि
3: हजुर हजुर।
0: अनि अहिले ग्रह चलिरहेको छ सङ्कटा भन्ने ग्रह चलेको छ अहिले, एउटा ग्रह चलेको शनि चलेको छ, शनि सङ्कटाको दशा छ अहिले, अलिक सावधान रहनुपर्छ
3: भन्नुहोला।
0: यो शनिको चलाइ बेला अलिक फलामबाट भयो हुन्छ, फलामबाट दुर्घटना हुने मिसिनहरूमा होइन, अलिक सावधान हुनुपर्छ भन्नु। शनिबारको दिन विदेश भए पनि माछा मासु लसुन प्याज नखानु भन्नु होइन, अरूहरू केही बेला खाने त्यो गर्नु भन्नु, राम्रो शब्द हो, त्यस्तो नराम्रो छ नि, ठिकै छ है
3: हजुर। अनि अरू कालो बाख्रा पाल्ने भन्नुमा हुन्छ कि हुँदैन होला,
0: बाख्रा पाल्नु राम्रै हुन्छ, कालो हुन्छ अरू हुन्छ।
3: ए हो, कालो थाहा छ, कहिले पनि नथाप नि हो, कालो
0: कालो हुँदैन, अरू सबै थोक हुन्छ, ठिक छ। समग्रमा ग्रह राम्रो छ, आएपछि रत्न कवच लगाइदिएर अनि मात्रै बाख्रा पालनमा लगानी गर्नु, फेरि डुब्छ है, पैसा समस्या हुन्छ है।
3: ए हस्
0: हजुर, मात्रै गर्नु हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद।
3: शनि
0: सङ्कट
3: उहाँले
0: फोन गर्नुभएको थियो, धादिङ गोदरङबाट फोन गर्नुभएको थियो। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी तपाईँले पनि प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणमा आएका छौँ, भोलि बिहान ठिक 7 बजे कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छौँ। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्, नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9841-75223 र 9806-75223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो। इट्स 8 AM।
2: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाई हाम्रो अटुट साइनो।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 को बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुनी।
3: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
4: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
3: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
4: बाबा, हाम्रै पश्चिम स्टोनको शाहनगर टाउनमा रहेको मिरर फोटो एन्ड

0: भिडियोग्राफी छ नि छोरी।
1: ए छोरी भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदा नगर टाउन, चितवन।
0: सम्पर्क नम्बर 98772-89997,
2: 98550-10997।
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
4: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
5: ए लौ न लौ लौ, चटाइ पर्ने आटो सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
10: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
9: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
10: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
9: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा
10: एफएम तथा अनलाइन रेडियोहरू,
9: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
11: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
12: आमा, मलाई दुध है।
11: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
12: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
11: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
12: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
13: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
14: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
15: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
14: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
17: कार्यक्रम कृषि र प्रविधि,
18: कहिले खेतबारीका कुरा त कहिले कृषक र कृषि विज्ञका कुरा,
17: हामी गर्छौ प्रविधि र परिवर्तनका कुरा मात्र 5-3 चितवनको आवाज रेडियो साहिनो 89.8 MHz मा। सुन्न नभुल्नुहोला कार्यक्रम कृषि र प्रविधि।

0: कार्यालय आज पनि हालिसकेको छौँ कार्यक्रम कृषि र प्रविधि लिएर। प्रविधिबाट साध्यते हुनुहुन्छ सहकारी साथी महेन्द्र महतोले। कार्यक्रम कृषि र प्रविधि रेडियो साइन 99.8 मेगाहर्ज प्रस्तुति हो। यो हरेक सोमबार प्रसारण बिहान 8 बजे प्रसारण हुने कार्यक्रम हो कृषि र प्रविधि। यो रेडियो साइनबाट प्रसारण भइरहेको छ भने हाम्रो पात्र नेपाली पात्र र साइनिक यो दर्शनबाट पनि संसारको कुनसुकै कुनामा पनि सुन्न सक्नुहुने कार्यक्रम हो कृषि र प्रविधि। भनिएको कार्यक्रमलाई रेडियो साइनको फेसबुकमा गएर पनि संसारको जुनसुकै कुनाबाट पनि चाहेको समयमा सुन्न र हेर्न सक्नुहुनेछ यो कार्यक्रम कृषि र प्रविधि। यो कार्यक्रम हरेक हप्ताको सोमबार प्रसारण हुन्छ भने युट्युबमा गएर रेडियो साइनोको युट्युब च्यानल छ साइनो अनलाइन युट्युब च्यानलबाट पनि संसारको जुनसुकै कुनाबाट पनि हेर्न र सुन्न सक्नुहुने कार्यक्रम हो यो कृषि र प्रविधि। यो कार्यक्रम कृषि तथा पशुपति विकास मन्त्रालय बागमती प्रदेशले प्रायोजित गरेको कृषि र प्रविधि कार्यक्रमलाई हामी विभिन्न किसिमका व्यक्तित्वहरूसँग कृषिमा आधारित व्यक्तित्वहरूसँग कुराकानी गर्ने गर्छौँ। पहिले किसानसँग कुराकानी गर्छौँ, पहिले विज्ञहरूसँग कुराकानी गर्ने गरेका छौँ कृषिको विषयलाई लिएर। अहिलेको अवस्था 21 औं शताब्दीको अवस्था भन्नुभयो, यो बेलामा यो अवस्थामा किसानहरूले आफ्नो उत्पादनलाई कसरी सहज बनाउने भनेर यान्त्रिकरणको व्यवस्थापन गर्न हिँडिरहनु भएको अवस्था छ। उन्नत आफ्नो पौराणिक खेती पौराणिक पशुपालन भन्दा उन्नत पशुपालन उन्नत खेतीतिर लागेर उत्पादनलाई कसरी बढाउने भनेर किसानहरू लागिरहनु भएको अवस्था छ भने, कतिपय किसानहरूले अब के कसरी गर्दाखेरि हाम्रो उत्पादन धेरै हुन्छ र उत्पादन लागत कम हुन्छ कम गर्न सकिन्छ भन्ने विषयमा पनि खोजतलास गर्दै हिँड्नुभएको अवस्था छ। कार्यक्रम हो कृषि र प्रविधि। यो कार्यक्रममा हामी पहिले किसानको खेतबारीमा नै पुगेर उहाँहरूसँग भराखेसानी गर्ने गर्छौँ भने कतिपय अवस्थामा किसानहरूलाई र कतिपय अवस्थामा प्राविधिकहरूलाई विज्ञहरूलाई हामीले स्टुडियोमा नै बोलाएर यसै विषयमा लिएर हामीले भराखेसानी गर्ने गरेका छौँ। यसै सिलसिलामा आज हामी छौँ भरतपुर महानगरपालिका वडा नम्बर 16 रामपुरमा रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम छ। राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको कार्यालय परिसरमा नै हामी आज आइपुगेका छौँ र यहाँनै हामी आज यही विषयलाई लिएर गाईकै विषयलाई लिएर केही कुराकानीहरू हामी भलाकोचारी गर्ने गर्छौँ र आज हामीले भलाकोचारी गर्ने भइरहेका छौँ राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमका संयोजक हुनुहुन्छ देवीप्रसाद अधिकारीज्यू। देवीप्रसाद सर नमस्कार। यहाँलाई
1: नमस्कार।
0: आराम हुनुहुन्छ?
1: एकदम ठिक छु।
0: अनि दिनचर्या के कसरी बितिरहेको छ सर?
1: सर्वप्रथम त रेडियो साइनो र यस कृषि र प्रविधि कार्यक्रम लिएर आउनुहुने पत्रकार मित्र विश्वनिधि हरियाल लगायत तपाईँका सहपाठीलाई धन्यवाद दिन चाहन्छु। राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम र मेरो व्यक्तिगत तर्फबाट अनुसन्धान कर्मीको दिनचर्या अनुसन्धान नै बितिराखेको छ। हामी 24 घण्टे अनुसन्धान कर्मी हौ। हामी किसान र प्रविधिको लागि जुटिराखेका छौँ।
0: यो अनुसन्धान जुन भनिएको छ राष्ट्रिय गाई अनुसन्धान परिषद भनेर अनुसन्धान जुन कार्यक्रम यहाँ सुरु भएको छ, कस्तो कस्तो किसिमको अनुसन्धान हुन्छ गाईहरूमा? अब गाईहरू त धेरै किसिमका हुन्छन् अनुसन्धान, यसले यो अनुसन्धानले किसानलाई के फाइदा छ र यसले गर्दाखेरि किसानहरू कतिका लाभान्वित हुन्छन्, के छ सर यो बताइदिनु?
1: धन्यवाद सरको। यो अनुसन्धान भन्ने शब्द यति ओजिलो र यति गम्भीर शब्द हो जसले विश्वको हरेक कृषिमा परिवर्तनका निम्ति अनुसन्धान नै जरुरी हुन्छ। अनुसन्धानले जति उपलब्धि दिएको छ, हामीले बिहान उठेदेखि बेलुकासम्म खाने नै अनुसन्धानबाट निकालिएका प्रविधि मार्फत आएका हुन्। त्यसमा कृषि अत्यन्त जरुरी छ कृषिमा अनुसन्धान गर्नको लागि। ग्रिन रिभोल्युसन भएका पनि अनुसन्धानकै आधारमा हो र हामीलाई विशेष त राज्यले चाहिँ राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम भन्ने नाम दिँदै गर्दा हामी गाई सम्बन्धी अनुसन्धान गर्छौँ, नाम नै काफी छ हाम्रो काम के छ भन्ने कुरा विशेष त त्यसमा भन्दै गर्दा मूलत हामी अहिले चाहिँ हाम्रो फोकस गाईमा वातावरणीय अनुकूलन जस्तै स्ट्रेस भनिन्छ, यो हामी तराई भेगमा छौँ, तराई भेगमा अलिकति गर्मी ठाउँ छ, गर्मी ठाउँमा पनि सहन सक्ने गाईको जात विकास गर्ने ताकि उत्पादन पनि राम्रो दिन सकोस् र यो ठाउँमा ऊ सहन पनि सकोस् त्यसमा एउटा हाम्रो मुख्य लक्ष्य चलिरहेको छ। अहिले हामी त्यतातिर चाहिँ लम्केका छौँ अनुसन्धानको हिसाबले भने। अर्को चाहिँ हामीसँग लुलु, अछामी, तराई, जर्सी, होलिस्टनका क्रस जातहरू पनि छन् र हामीसँग विभिन्न किसिमका घाँसहरू पनि छन्। त्यसमा पनि हामी निरन्तर अनुसन्धान गरिराखेका छौँ। त्यसका अलावा हामीले चाहिँ गाईको प्रजनन सम्बन्धी, व्यवस्थापन सम्बन्धी, अनि पोषण सम्बन्धी, चरिचरण सम्बन्धी र स्वास्थ्य सम्बन्धी र लगायत सोसियो इकोनोमिक्स आर्थिक पाटोलाई पनि कसरी सहज रूपमा चलाउन सकिन्छ, कति सस्तो रूपमा व्यावसायिक गाई पालन गरेर अब हामी निर्वाहमुखीबाट बाहिर निस्किनुपर्छ। अब हामी आङ छोप्ने र पेट भर्ने मात्र कुराबाट अलिकति हामी नितान्त किसानबाट होइन व्यवसायिक हुनतिर उन्मुख हुनुपर्छ भन्ने अर्थमा हामीले अब के गरी जवाफ दिने त। अब राज्यले व्यवसायिक हुनु पर्यो भन्दै गर्दा कृषि अनुसन्धान परिषदभित्र रहेको राष्ट्रिय गाई अनुसन्धानले यसलाई कसरी एड्रेस गर्न सक्छ त भन्ने पाटोतिर हामी लम्केका छौँ र सायद हामी हाम्रा केही फाइन्डिङ्सहरू आइसकेका पनि छन्। हामीले चाहिँ किसानलाई दिइसकेका पनि छौँ कतिपय किसानलाई तालिम गोष्ठी सेमिनार मार्फत र हाम्रा प्रस्तुति मार्फत उहाँहरूलाई प्रशिक्षण पनि गरेका छौँ र यही किसान दाजुभाइ इभन विद्यार्थीहरू पनि कतिपय कलेजका विद्यार्थीहरू पनि यहाँ आउनुहुन्छ, हाम्रो फार्ममा भिजिट गर्नुहुन्छ, हामी उहाँहरूलाई फ्री अफ कस्टमा उहाँहरूलाई इन्फर्मेसन दिन्छौँ। यसरी किसानसँग हामीबाट निस्केका प्रविधिहरू जाने गरेको छ।
0: यो जातहरू छ, यो विभिन्न किसिमको जातहरू भनिएको छ नि, यो विभिन्न किसिमको जातहरूमा यो अनुसन्धान गर्दै जाँदाखेरि यो ठाउँमा जस्तो हाम्रो यो तराई बेल्टमा अथवा यो पहाडी पनि कुन कुन बेल्टमा कुन कुन जातका गाईहरू सक्सेस हुँदो रहेछ
1: अहिलेसम्मको अनुसन्धानले चाहिँ हामीलाई यो तराईको भेगमा यहाँभन्दा अगाडिको अनुसन्धानलाई आधार मानेर भन्दै गर्दाखेरि 62% क्रस भन्छ वैज्ञानिक हिसाबले भन्दै गर्दा हाम्रा स्थानीय गाईहरू र जर्सी क्रसहरू 62% जर्सीको ब्लड लेभल भएको चाहिँ क्रस गाई यो हावापानी यो वातावरणमा चाहिँ फिट छ है भनेर सिफारिस गरिएको अवस्था छ। हालाकि अनुसन्धान के हो निरन्तर फेरि त्यसलाई भेरिफाई गर्ने कार्यक्रम चाहिँ निरन्तर चलि नै रहन्छ र समय परिवर्तित हुँदै जाँदाखेरि अन्य अन्य जातहरूसँग पनि हामी अनुसन्धान गरिराखेको छौँ र तिनीहरूको पनि ठ्याक्कै अहिले अन्य जर्सी को त हामीले सिफारिस गऱ्यौँ, होलिस्टेनको पनि सिफारिस गऱ्यौँ भने लुलु र छामीको चाहिँ एक लेभलको अनुसन्धान भइराखेको छ र तराईको पनि एक लेभलको अनुसन्धान भइराखेको छ। ठ्याक्कै यो अवस्थामा सिफारिस गर्ने भनेर सिफारिस चाहिँ भइसकेको छैन, भर्खरै मात्र अनुसन्धान।
0: लुलु गाई अछामी गाई भनिन्छ नि, यो लुलु स्पेसल कुन एरियाको गाई?
1: धन्यवाद सर, यो बडो राम्रो कुरा गर्नुभयो। यो लुलु चाहिँ हाम्रो मुस्ताङमा पाइने गाईको जात हो,
0: लेकाली
1: लेकाली होइन, र यो अत्यन्त
0: चौरी र फरक
1: लुलु र चौरीमा चौरी गाई चाहिँ अलिकति लुलुभन्दा ठुलो हुन आउँछ होइन, याक नाक चौरी यिनीहरू क्रसबाट निकालिएका हुन्छन् भने लुलु गाई चाहिँ अलिकति सानो हुन्छ, उसको शरीरै सानो र उसलाई थोरै खाए पनि बाँच्न सक्ने हुनाले अब यस्तो यो ठाउँमा पनि केही सम्भावना छ त त्यसको भनेर हेरेका हौ।
0: जस्तो हामीले के देखाएको जस्तो मुस्ताङ घुम्दै जाँदाखेरि के देखाएको थियौँ भने लेफ्ट एरियाको त चौरी गाई हुन्छ भन्ने सुने हामीले पढेको, तर त्यहाँ त्यो एरियामा मुस्ताङ के देख्यो भने गाई साना साना गाई देख्यो, जस्तो लाग्छ हाम्रो स्थानीय गाई त लोकल गाई हो कि त लोकल गाई पनि हुँदो रहेछ कि भन्ने हामीलाई त्यस्तो आवाज भएको थियो क्या त्यहाँ गाईहरू सानो देख्दाखेरि।
1: हाम्रो वास्तवमा हाम्रो आफ्नो स्थानीय भन्दै गर्दा हामीले उच्च पाहाड हिमाली भेगमा पाइने माथिल्लो भेगमा पाइने चौरी गाई भए, त्यसभन्दा अलिकति तल उच्च पहाडमा पाइने चाहिँ अछामी के अरे लुलु गाई भए भने
0: यो अछामी गाई भनेको चाहिँ कहाँको हो फेरि?
1: यो अछाम विशेषत सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाममा पाइने हो अछामी गाई, यसलाई नौमुखी पनि भनिन्छ। हामीले यसरी नाप्दै गर्दा नौमुखी गराएको हाइट हुन्छ र चाहिँ यस्तो करिब करिब 90 सेन्टिमिटर हाइट बराबरको हुन्छ र यो लाई नाप्दाखेरि चारैतिर झन्डै झन्डै बराबर किसिमको हुन्छ र सानो गाई विश्वकै सानो गाईको रूपमा हामीले त्यसलाई चाहिँ चिन्न सक्छौँ।
0: लुलो गाई आसामी
1: अर्को जर्सी
0: जर्सी
1: होलिस्टेन
0: होलिस्टेन जर्सी होलिस्टेन चाहिँ स्पेसल तेस्रो राष्ट्रहरूबाट आयोजित
1: वैदेशिक अब विदेशबाट ल्याइएका गाईहरू भए यिनीहरू चाहिँ उन्नत गाई क्रस गाई हामी कहाँ चाहिँ क्रस गरेर राख्ने गरिएको छ। कतिपय व्यावसायिक फार्महरूमा उन्नत लेभलकै प्योर ब्रिडहरू पनि ल्याउने काम भइरहेको छ र हामी चाहिँ त्यसको अनुसन्धान निरन्तर गरिराखेका छौँ।
0: अझै यो अनुसन्धानबाट चाहिँ यो जुन के हाम्रो स्थानीय जातको गाई छ स्थानीय जातको गाईको लुलो आसामीको जातको गाईको अनुसन्धान क्रम अझै जारी छ। कुन कुन हावापानीमा तराईमा कसरी ठिक छ टिक्दैन कुन कुन हावापानीमा ठिक छ भन्ने विषयका कुराहरू अझै खोज तलासमै हुनुहुन्छ।
1: हजुर यो चाहिँ लुलो र आसामीको चाहिँ विशेष त त्यसलाई व्यवस्थापकीय कुरो अहिले उनलाई हामीले कन्जर्भेसन गरेर राख्ने अछामी कुनै अवस्थामा लुलु कुनै अवस्थामा सानो भएका र यसको उत्पादन थोरै हुँदै गर्दा हराएर जान नि सक्छ त्यस कारणले गर्दा हामीले चाहिँ यसलाई जोगाउनु नि पर्यो। एउटा राज्यको अनुसन्धानको मुख्य निकायको भएकाले हामीले यसलाई जोगाउने काम पनि गरिराखेका छौँ भने तराईलाई जुन हाम्रो यो तराई रोगको अलिकति यो साइजमा अलिकति ठुलो पनि छ र जर्सीसँग र होलिस्टेनकासँग क्रस गराउँदै गर्दाखेरि तिनको उत्पादन राम्रो हुन्छ। अवश्य पनि हामीले अहिले मौखिक रूपमा भन्दै गर्दाखेरि चाहिँ साइन्टिफिक आधार नभइकन अहिले साइन्टिफिक आधारले भन्न सक्ने बेला त भइसकेको छैन। त्यसको पहिलो पुस्ता F1 भन्छौँ हामीले पहिलो पुस्ताले करिब छाकमा नै 10 लिटर दुध दिइसकेको अवस्था छ। त्यस कारण यसलाई चाहिँ हामीले स्पष्ट के भन्न सक्छौँ भने हामी आशावादी छौँ खुसी छौँ पनि यसको रिजल्टले 2 लिटर दुध दिने गाईको सन्तान चाहिँ खाकमा नै 10 लिटर लिन सक्ने अवस्था भइसकेको छ। स्थानीय तराई गाईसँग क्रस गरिएका बासीहरूबाट चाहिँ बासीलाई माउ गर्दै गराउँदै जाँदा उसबाट लिएको उत्पादनलाई आधार गर्छ।
0: अब यहाँको किसानहरूले कतिपय जस्तोदेखि गाई पाल्ने भनेर भन्छन् होलिस्टेन नै पाल्ने जर्सी नै पाल्ने किनभने त्योभन्दा अलिक क्रस गरिएका गाईहरू अरू गाईहरूले दुध उत्पादन त्यति धेरै दिँदैन भन्ने किसिमका कुरा पनि धेरै आउँछन् र अनि अर्को रहेछ अर्को यो स्थानीय जातको गाई जुन लोप हुन लाग्यो भन्ने कुरा छ नि यो लोप के भए किन लागिरहेको छ त भन्दा स्थानीय किसानहरूले पनि त्यो गाईलाई नपाल्ने अवस्था पालन पोषण नगरे किनभने यसबाट खाना थोरै खान्छ हो तर उत्पादन पनि थोरै दिन्छ त्यो कारणले गर्दा फेरि पनि लुप भएको होला जस्तो लाग्छ। अहिले यतिखेर हेर्न पाइन्छ स्थानीय गाई कहाँ छ त भनेर हेर्न मलाई हामीलाई स्थानीय गाई कस्तो हुन्छ भनेर जस्तो हामी पछिका हाम्रा सन्ततिहरू हाम्रा छोटा नातिहरूको पालामा स्थानीय गाई भने के हो त उनीहरू थाहै नहुने अवस्था पनि आइसकेको छ कि त्यसले गर्दा ती गाईहरू हेर्न पऱ्यो भने अहिले एउटा आश्रम छ कि बागेश्वरीमा योगी नरेन्द्रनाथ ट्रस्टमा त्यहाँ एउटा स्थानीय गाईलाई संरक्षण गरिएको त हो त्यहाँ मात्रै हेर्न पाइने अवस्था अन्त सबै लोप भइसकेको अवस्था छ। अब यसलाई स्थानीय गाईले जोगाउने अरू नयाँ चिजहरू के छ
1: बडो राम्रो प्रश्न गर्नुभयो। यो स्थानीय गाई मात्र नभएर हाम्रा सम्पूर्ण स्थानीय चिजहरूको संरक्षण गर्नुपर्छ। हाम्रा भोलि सन्ततिले कस्तो रहेछ त हाम्रा पुर्खाहरूले उत्पादन गरेर इभन हाम्रो गाई मात्र नभइकन गाई भैँसी भेडा बाख्रा होइन क्रपका कुराहरू भए तरकारी बालीका कुराहरू भए अन्न बालीका कुराहरू भए यी सबैको चाहिँ जोगाउनुपर्छ भन्ने उद्देश्यले नेपाल कृषि अनुसन्धान परिषदले एउटा जिम ब्याङ्क भन्ने अफिस नै सिर्जना गरेको छ खडा गरेको छ। उसको काम नै एउटा मूल काम भनेको हाम्रा रैथाने जातहरूलाई जोगाउने ताकि यी लोप भएर नजाउ। त्यसैले अब आयो कि जिम्मेवारीका हिसाबले गाईको अनुसन्धान गर्ने अफिसका नाताले हामी गाईसँग गाँसिएको कुरा हाम्रो स्थानीय गाई के छन् त त्यसलाई कसरी जोगाउन सकिन्छ किसान मैत्री कसरी बनाउन सकिन्छ भन्ने दायित्व बोध गर्दै हामीले पनि ती स्थानीय लुलु अछामी गाईहरू यहाँ कन्जर्भेसनको लेभलमा राखेका पनि छौँ र तिनमा अन्य हिसाबले चाहिँ केही अनुसन्धानका कार्यक्रमहरू सञ्चालन गरेका छौँ। अछामी वायुको सवालमा हामीले सुदूरपश्चिम प्रदेश डोटीको भागे तथा डोटीमा पनि हामीले त्यसलाई जोगाएर राखेका छौँ। यस्तै यस्तै हाम्रा अन्य जातहरू कुखुराको सवालमा, साकेनी कुखुराहरू, यी सबैका धान मकै गाउँका सवालमाहरूमा पनि हाम्रो अफिसले काम गरिराखेको छ, नाकले काम गरिराखेको छ, नाक अन्तर्गत जिन ब्याङ्कले विशेष
0: सबै किसिमको अनुसन्धान आफ्नो आफ्नो क्षेत्रमा आफ्नो एरियामा अनुसन्धान प्रक्रिया चलिरहेको
1: हजुर।
0: यो के छ हाम्रो यो अनुसन्धान कार्यक्रम राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा जय गर्दा जुन अनुसन्धानको लागि यहाँ पनि गाईहरू उपलब्ध छ कि गाईहरूको अवस्था कि सबैले ठाउँले गरे उसको विषयमा अध्ययन अनुसन्धान हुने गर्छ के छ?
1: अब यो चाहिँ सरले बडो राम्रो सान्दर्भिक कुरा गर्नुभयो। हामी नामले राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम भन्दै गर्दाखेरि देशैभरिको गाई सम्बन्धीको काम गर्ने अधिकार दिएको अधिकार प्रदत्त संस्था त हो, र पनि हामी निश्चित साधन स्रोत भन्दै गर्दाखेरि ह्युमन साधन स्रोत पनि हुन्छ, आर्थिक साधन स्रोत पनि हुन्छ। त्यसकारण हामी सबै ठाउँमा भ्याउँदैनौँ जान पनि, र नभ्याउने भइसकेपछि हामीले यसलाई के गरी धेरै आधारमा यसले प्रतिनिधित्व गरोस् भनेर नारका विभिन्न निर्देशनालयहरूसँग समन्वय राखेर, त्यहाँ रहेका साथीहरूसँग समन्वय राखेर कतिपय कार्यक्रम गर्छौँ भने बाह्य अनुसन्धान स्थल भन्ने छ हाम्रो यो अफिस अन्तर्गत। बाह्य अनुसन्धान स्थल भनेको चाहिँ के हो भने यहाँलाई बुझाउँदै गर्दा किसानको घर दैलोमै गएर हामीले अनुसन्धान गरेका प्रविधिहरू उहाँको घर दैलोमा लगेर प्रमाणीकरण गर्ने र किसान मैत्री छ कि छैन त हामीले निकालेका प्रविधिहरू वास्तवमै किसान मैत्री रहेछन् भने किसानको घर दैलोमा लैजाँदा उहाँहरूले त्यसलाई एडप्ट गर्नुहुन्छ, सहजै स्वीकार्नुहुन्छ, होइन वास्तवमै अनुसन्धान कर्मीले यो राम्रो छ भनेर भन्दै गर्ने र किसानका यो नपुग्ने हुँदा यो खेर जान्छ अनुसन्धानको उपलब्धि। त्यसैले हामीले बाह्य अनुसन्धान स्थल पनि बनाएका छौँ। अर्को हामीले धार प्रविधि गाउँ भन्ने पनि बनाएका छौँ, जहाँ चाहिँ नितान्त हाम्रा निश्चयका र प्रमाणित भएका प्रविधिहरू लैजाने गर्छौँ। यो चाहिँ हाम्रो नारको हाम्रो राष्ट्रिय गाई अनुसन्धानको कार्यक्रमद्वारा माडी क्षेत्रमा हाम्रो बाह्य अनुसन्धान स्थल छ एउटा, त्यसरी रूपन्देहीको दुध गाउँमा एउटा बाह्य अनुसन्धान स्थल छ भने सिन्धुलीको एरियामा पनि एउटा बाह्य अनुसन्धान स्थल छ, त्यहाँ प्रमाणीकरण गर्छौँ। र चाहिँ नाग प्रविधि गाउँका हिसाबले तीन ठाउँमा, एउटा यहाँ तनहुँको चाहिँ बरादीमा, त्यसपछि इटहरीको क्षेत्रमा कोशी प्रदेशमा, त्यसपछि आएर लुम्बिनी प्रदेशमा पनि एउटा छ। र यसरी हामी आफ्ना प्रविधिहरू किसानसँग लैजाने गर्छौँ।
0: हामी कृषि र प्रविधिमा कुराकानी गर्ने सिलसिलामा गरिरहेका छौँ र भर्खरै हामीले कुरा गरेका थियौँ राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक देवप्रसाद अधिकारीसँग भने अब हामी कुरा गर्दैछौँ यो गाई अनुसन्धान कार्यक्रम अन्तर्गत प्रजनन शाखाका विज्ञ हुनुहुन्छ उहाँ उद्धव पनेरु, डाक्टर उद्धव पनेरुसँग हामी कुराकानी गर्ने छौँ। डाक्टर नमस्कार।
2: अब मुख्यतया चाहिँ अब यो हाम्रो गाईको गाई अनुसन्धानको अफिस भएको कारणबाट चाहिँ हामी चाहिँ अलिकति यो फार्म एरिया नजिकै बस्छौँ होइन, र गाई सम्बन्धी विभिन्न हामीले चाहिँ अनुसन्धानहरू यहाँ गरिरहेको हुन्छौँ। र मुख्यतया चाहिँ अब हामी टिममा चाहिँ काम गर्छौँ र मेरो चाहिँ भनेको चाहिँ ब्रिडिङ, कसरी पशु पशुलाई चाहिँ उसको ब्रिडिङ मार्फत उसको
0: राम्रो
2: हजुर हजुर एकदम
0: यो नस्लको कुरा हुँदै आउँछ, जुन ब्रिडिङका कुरा हुँदै आउँदाखेरि यो कतिपय के छ भने अहिले यो एआई गर्ने भनिन्छ नि, एआई गर्दाखेरि अलि राम्रो सक्सेस नभएको हो कि भन्ने जस्ता कुराहरू बाहिर आउँछन्, के छ यसमा कारण के रहेछ सरकार चाहिँ?
2: अब यसमा चाहिँ एआईको कुरामा के छ भन्दाखेरि अब एआई चाहिँ अब हाम्रोसँग केही सीमित मात्रामा प्राविधिकहरू हुनुहुन्छ होइन, अनि कृषकहरू चाहिँ छरेर पाउनुहुन्छ होइन, अनि के छ भन्दाखेरि अब उहाँहरूले चाहिँ मलाई के छ भने पश्चिम क्षेत्रमा जम्मा 3-4 जना मात्रै मुख्य एआई गर्ने मान्छेहरू हुन्छ, सबैले उहाँलाई बोलाउनुहुन्छ र अब हाम्रो के छ भन्दाखेरि गाईले चाहिँ तपाईँको कराएको अथवा उसले हुन्छ नि उसले अब साँढे खोजेको समय पछि जस्तो अब 14 घन्टापछि बल्ल हामीले चाहिँ 12 बजी 14 घन्टापछि हामीले एआई गर्नुपर्ने हुन्छ होइन अनि कुनै समयमा चाहिँ के गर्नुहुन्छ भने उहाँले एकदम पछाडि जस्तो 18 घन्टापछि गइदिनुहुन्छ ज्वरामा चाहिँ के हुन्छ भने गाई चाहिँ तपाईँको चाहिँ ब्याउनु नहुनसक्छ एकदम 12 बजी 18 घन्टाभित्रमा हामीले त्यसको चाहिँ एआई गर्नुपर्ने हुन्छ त्यसको अगाडि भयो भने पनि त्यसको चान्सेस कम हुन्छ अब कोही पनि खाली बस्नु अब भनौँ न थोरै मान्छे भएपछि उसले त सबै टाइम दिनु गर्नु पर्यो
0: भाउनु
2: पर्यो अब कहिले काहीँ अब त्यसले गर्दा
0: अनि यो अर्को एउटा तपाईँले एउटा अनुसन्धानमा लागिरहनु भएको छ होइन यो गाई अनुसन्धानका यहाँ कति यो गाईहरूको अवस्था के पनि बाहिर सुन्नमा आएको देखिएको अवस्था छ भने 5 वर्ष एकचोटि गाई ब्याएपछि 5 वर्ष 6 वर्षसम्म त्यो गाईहरूले बढ नखोजेको अवस्था होइन दुध दिइरहने अवस्था र बर नखोजेको अवस्था कति कहिले 5 वर्षपछि बल्ल बर खोज्यो भन्ने जस्ता पनि कुरा आउँछ के भन्छ यो यो कारणहरू चाहिँ अहिले हामीले नबुझ्या हो कि कस्तो किन यस्तो हुन गएको
2: अब मुख्यतया चाहिँ हजुरको चाँडो बर नखोज्नेमा कारण के भन्दाखेरि जस्तो उसलाई चाहिँ पर्याप्त मात्रामा आहार नपुगेको नपुगेको एउटा के छ भन्दाखेरि हामीले चाहिँ अब उमेर जनरली किसानसँग जानुभयो भने यति उमेरमा बर खोजेन भन्छन् अहिले चाहिँ हामीले त्यो समय हामीले त्यो सिस्टम चेन्ज भन्नुखोजेको शब्द चेन्ज गऱ्यौँ अहिले हामीले चाहिँ के हुन्छ कति उसको बडी वेट हुनुपर्ने हो त त्यो बडी वेटमा मा खोजेन भने बल्ल समस्या हो त्यो बडी वेट नपुग्दै खोजेन भने चाहिँ भएन भने चाहिँ त्यो समस्या होइन जस्तो चाहिँ अब हाम्रो के छ भन्दा अगाडि चाहिँ 1.5 वर्षमा अथवा चाहिँ भनौँ न 15 महिनामा चाहिँ बर खोज्नु पऱ्यो भन्ने छ 15 महिना भनेर हुँदैन उसको चाहिँ वेट चाहिँ हजुरको 250 केजी पुग्नु पऱ्यो त्यो पुगेको छैन भने एक 250 केजी मारौँ 2 वर्षमा पुग्छ भने उसले 2 वर्षमा बर खोज्छ 3 वर्षमा पुग्छ 3 वर्षमा खोज्न सक्छ किनभने उसको
0: वृद्धि
2: एकदमै एकदम अनि कृषकहरूलाई चाहिँ त्यही भएर के भन्न सक्छ म चाहन्छु भन्दाखेरि यहीँबाट तपाईँहरूले चाहिँ आफ्नो बाछीहरू मुख्यतया चाहिँ जब अब यो भनौँ न 1 वर्ष पुग्यो भनेपछि उसलाई फर्सिङ भन्छौँ हामी हाम्रो इङ्ग्लिस सिस्टममा उसलाई चाहिँ पर्याप्त मात्रामा प्रोटिनयुक्त आहारहरू खुवाउनु पर्यो दानाहरू दिनु पर्यो जसले गर्दाखेरि उसले समयमा चाहिँ बाली दिन्छ र त्यो गर्दाखेरि कृषकहरूलाई पनि फाइदा हुन्छ किनभने उहाँले लामो समयसम्म पालिरहनु पर्ने र त्यसपछि त्यसमा हुने खर्च चाहिँ उहाँहरूको कम हुन जान्छ
0: यही शिक्षा भन्दै जाँदाखेरि मेरो आफ्नोमा एउटा किसान पनि भएको हुनाले मेरो आफ्नै भोटमा एउटा गाई छ अहिले 5 वर्षमा लगातार दुइरहेको छु कि दुइरहेको छु पछि गत साल बर खोज्यो भन्यो बर खोजेपछि एआई गरेर गाईले ब्याउँछ होला भनेर त्यसरी बसिएको थियो पुसको 18 गते कि 16 गते गाईले ब्याउँछ भनेर बस्यो ढुक्क भएर बस्यो गाई ब्याउनु सोच्छ गाईले नब्याउने नै होला भन्ने कन्फ्युम भयो अहिलेसम्म आएर समय 12-13 महिना 14 महिना भइसक्यो नि त उसले त्यो बर जानेहरूले याद गरेको पनि अन्त यो अवस्था अब प्रोटिनकै कुराहरू गर्दाखेरि अब त्यसलाई दिनुपऱ्यो घाँस पराल टाइममा कुँडो पानी आदि त्यसले त दिइराखिएकै हुन्छ होइन इभन यस्ता के चाहिँ हुनुपर्ने त्यो अवस्था हुँदै जाँदा इभन बाबु किसान मात्र सबै किसानहरूको अवस्था पनि हुनसक्छ नि त होइन त्यसले गर्दाखेरि त्यो जनरल समय जे खुवाइरहेको छ त्यसले पनि पुगेन भने यस्ता के खुवाउने त भन्ने कुरा त जानकारी हुनु पर्यो नि त
2: अब यसमा चाहिँ के छ भन्दाखेरि जस्तो आहारको कुरा मैले गरेँ होइन सँगसँगै चाहिँ एउटा अर्को हामीले सूक्ष्म तत्त्वहरू भन्छौँ हामीले सूक्ष्म तत्त्वहरू भन्नाले जस्तो हामीलाई पनि कहिले काहीँ जस्तो भनौँ न हाम्रो दिदीबहिनीहरू सुकेरी हुँदाखेरि के भन्छ डक्टर कहाँ जानुभयो तपाईँ आइरन जति खानुपर्छ अथवा त्यो बेलामा भन्दा गर्नु त्यस्तै गरी अब एउटा चाहिँ गाईहरू ब्याउनको लागि उनीहरू आइरन कपर यस्तो मोलिब्डेनम यी तत्त्वहरू आवश्यक पर्छ सूक्ष्म तत्त्वहरू भन्छौँ यसको कमी भएमा पनि के हुन्छ भन्दाखेरि प्रोटिन त दियौँ तर सूक्ष्म तत्त्वलाई आवश्यक भन्ने कुरा पुगेन यसले चाहिँ टाइममा हजुरको चाहिँ बहल लिँदैन र के भन्छ सूक्ष्म तत्त्व पुऱ्याएको कन्डिसनमा चाहिँ एउटा के छ भन्दा नब्याउने गाईहरू पनि 50% चाहिँ ब्याउँछ भन्ने एउटा छ कि त्यसपछि बल्ल हामी डक्टर किन डक्टर बोलाइसकेपछि त तपाईँको खर्च हुन्छ होइन अनि त्यो गर्दा बल्ल नभयो भने बल्ल हामी अनि हामी चाहिँ डक्टर बोलाउनु पर्छ भन्ने छ अनि अर्को एउटा सजिलो उपाय भने कसरी गर्न सक्ने कुरा के छ भन्दाखेरि जस्तो कुनै गाई बाली गएको छैन भने उसको हाम्रो सुप जुन छ नि त्यहाँ मसाज गरिदियो भने पनि उसले चाहिँ खोज्छ बाली खोज्छ भन्ने छ कि कुनै कुरा जस्तो अघि कुरा आयो नि बाछीहरूको कुराहरू त्यो के हुन्छ भन्दाखेरि त्यो मालिस गर्दाखेरि त्यो तिनीहरूको चाहिँ त्यो हर्मोनल त्यो ट्रिगर भएर चाहिँ उसले खोज्छ भन्ने कुरा यो शरीरको लागि अब यो पनि गर्दाखेरि हजुरको भएन भने चाहिँ बाजोपनको समस्या हुन सक्छ हुन्छ होइन अनि त्यो विषयमा चाहिँ हामीले भेटनरियनलाई बोलाएर उसको अब होइन पाठेघर छामेर उसको कस्तो अवस्थाहरू छ उसको होइन उसको चाहिँ अन्डासयको अवस्था कस्तो छ पाठेहरूको अवस्था कस्तो छ रोग छ कि छैन भनेर पनि हामीले चाहिँ अनि त्यसपछि त्योमा जानुपर्ने हुन्छ र त्यो खटिसमा खर्च लाग्छ होइन, त्यो कारणले गर्दाखेरि सकेसम्म चाहिँ खर्च लाग्नुभन्दा अघि कुरा प्रोटिन त्यसपछि सूक्ष्म तत्त्वहरू त्यसपछि गएर फिट उसको मसाज गर्ने अनि गरेर बल अनि डक्टरहरू गर्नुभयो भने एकदम होइन कम मूल्यमा चाहिँ कृषकले एउटा सेवा सुविधा पाउनुहुन्छ।
0: यो हजुरहरू प्रजनन क्षेत्र हेर्नु चाहिँ यहाँ प्रजनन क्षेत्र हेर्दै जाँदाखेरि कस्तो कस्तो किसिमको चाहिँ यो प्रजनन प्रक्रियामा नस्लहरू कस्तो कस्तो किसिमका नस्लहरूलाई यो प्रयोग आउने र उत्पादनमुखी बनाउने योजना छ?
2: धन्यवाद एकदम राम्रो प्रश्नको लागि। मुख्यतया चाहिँ के छ भन्दाखेरि हाम्रोमा चाहिँ हाम्रो लोकल गाईहरू छन्, तिनीहरू गाईहरूले दुध कम दिन्छन् होइन, अनि किन भन्दाखेरि त्यो किन भयो भने हामीले पहिला आहार पनि कम दियौँ र त्यसरी नै हाम्रा गाईहरू अथवा भैँसीहरू त्यो रूपमा रहे र अहिले चाहिँ हामीले विदेशी अब भनौँ न विदेशी सिमेन्टहरू लिएर आएर हामीले चाहिँ तयारी गर्छौँ, जस्तो विदेशी सिमेन्टहरू ल्याएर र अब अहिले के छ भने कृषकले के गर्नुभएको हुन्छ एआई गर्नुहुन्छ अनि त्यसको तथ्याङ्कहरू लिनुहुने र हाम्रो यहाँ गर्ने भनेको चाहिँ मुख्य के भन्दाखेरि हामीले गाईको तथ्याङ्कहरू लिन्छौँ, दुध उत्पादन, प्रोटिन, फ्याट, त्यसपछि गएर उसमा खुमेलको समस्या छ कि छैन, उसको बाउ कस्तो छ, उसको आमा कस्तो छ, उसको कल्चौँको आकार कस्तो छ, उसको शरीरको आकार कस्तो छ, यी विभिन्न तत्त्वहरू हामीले चाहिँ रेकर्ड गरेर हामीले चाहिँ मुख्यतया चाहिँ राम्रो गाईहरू त्यसपछि त्यो गाईबाट हुने बहरहरू छान्छौँ र त्यो बहरहरूलाई हामी के गर्छौँ भन्दाखेरि त्यो बहरबाट हामी सिमेन्ट प्रोडक्सन गरेर त्यो चाहिँ कृषकलाई वितरण गर्छौँ। हाम्रो मुख्यतया जस्तो तपाईँहरूले सिमेन्ट त लगाउनु भयो तर अब राम्रो साह्रै छैन भने तपाईँले राम्रो सिमेन्ट प्राप्त गर्न सक्नुहुन्न। अब हाम्रो मुख्य उद्देश्य चाहिँ हामीले गर्ने मुख्य काम के छ भन्दाखेरि त्यो सिमेन्ट उत्पादन गर्नको लागि चाहिँ राम्रो चाहिँ साँडे कसरी बनाउने त राम्रो साँडे कसरी छान्ने र हामीले चाहिँ हाम्रो फार्म प्लस यहाँ चाहिँ कृषकको एकदम मुख्य मुख्य ठुल्ठुलो कृषकहरूको फार्महरूमा चाहिँ तथ्याङ्कहरू सङ्कलन गरिरहेछौँ र सबै तथ्याङ्कहरूको लागि हामीले कम्प्युटरमा राखेर अनि त्यहाँबाट हामीले चाहिँ राम्रो गाईको होस् बन्न र त्यसबाट जन्मिने चाहिँ त्यसमा चाहिँ फेरि अझ राम्रो बीज लगाएर विदेशी जातको गाईको भनौँ साँडेको बीज लगाएर अनि त्यो साँडेहरूलाई चाहिँ हामीले चाहिँ अब सिमेन्ट प्रोडक्सन गर्नको लागि चाहिँ हामीले चाहिँ तयार गर्छौँ।
0: यो राम्रो साँडे निकाल्ने चाहिँ विदेशी जात चाहिँ प्रयोग गर्नुपर्ने कारण के छ?
2: यस्तो छ होइन पर्दैन एकदम सही कुरा गर्छ विदेशी नै गर्नुपर्ने आवश्यकता होइन तर अहिले हामीसँग के छ भन्दाखेरि हामीले त्यो तथ्याङ्क लिँदैनौँ हामीले इम्पोर्टेन्ट सम्झेनौँ। जस्तो अहिले हाम्रो माननीय प्रधानमन्त्री जाँदाखेरि पनि उहाँले के गर्नु भन्दाखेरि अब इन्डियाबाट भनौँ न अब किन भन्दा त्यो हामीसँग पहिला चाहिँ त्यो जातै छ राम्रो खालको छैन तर अब फेरि गर्ने इन्डियाबाट माग्ने भनेको त्यो चाहिँ हाम्रो लाभमा जान्छ। त्यही भएर हामीले चाहिँ अब त्यो मुर्रा जातको राँगाबाट लगाएका चाहिँ जुन जन्मिन्छ नि पाडा बाछाहरू त्योलाई चाहिँ हामीले त्यसलाई राम्रोसँग छानेर हामीले हाम्रै त्यो राँगाहरू तयार गर्नुपर्छ। त्यसको लागि चाहिँ हामीले धेरैभन्दा धेरै तथ्याङ्कहरू केलाएर हामीले राँगा छानेर अब हामीले के गर्न सक्नु पऱ्यो भने पछि चाहिँ बरु चाहिँ हामीले हामीलाई पुऱ्याउने प्लस हामीले चाहिँ भोलि बङ्गलादेश चाहिँ बरु बङ्गलादेश एक्सपोर्ट गर्न सक्ने भुटानलाई एक्सपोर्ट गर्न सक्ने त्योसम्म चाहिँ हामी पुग्नुपर्छ भन्ने मेरो धारणा।
0: यो कति वर्षको अनुभव हो डाक्टरको यो प्रजनन क्षेत्रमा जुन अहिले गाईको नस्ल सुधार प्रजनन नस्ल सुधारी अब लोकल जातका गाईहरूलाई ल्याएर विभिन्न जात गाईहरू ल्याएर यसलाई कसरी उत्पादनमूलक बनाउने यसबाट निस्किएका सन्तान यस गाईहरूबाट निस्किएका सन्तानहरूले धेरै उत्पादन दिने र किसानलाई किसानमुखी बनाउने यो गाईको धेरै उत्पादन दिनु भनेको गाई जाने किसान हो र यसले किसानलाई नै राम्रो हुने होइन किसानलाई खुसी बनाउने किसिमको चाहिँ योजना हो यो त्यसले गर्दा यो सुधार गर्दै जाँदाखेरिका यसका बाह्र अडचनहरू के छन् हाम्रो नेपालको कन्टेक्स्टमा?
2: एकदमै हाम्रो कुरा गर्नुभयो किन भन्दाखेरि जस्तो हामीले जो काम गरिरहेछौँ नि यो काम भनेको चाहिँ के छ भन्दाखेरि अलिकति टप लेभलको कामहरू छ र अहिले चाहिँ के छ भन्दाखेरि यो एकदम गर्नुपर्ने कुरा हो तर अहिले कृषकहरूमा के छ भन्दाखेरि उनीहरूको बेसिक कुराहरू पनि पुरा भइरहेको छैन कि जस्तो कि तपाईँलाई भोक लागिरहेछ भने तपाईँले मैले अब एउटा राम्रो कपडा दिन्छु भने कपडाको मतलब होइन तपाईँ पहिला आहार आफ्नो चाहिँ आहार गर्न खोज्नुहुन्छ अहिले के छ भने कृषकको दुध नबिकेको अवस्था छ हेर्नुहोस् होइन हामी कृषकमा जाँदाखेरि उहाँले हाम्रो दुधै बिगा छ नि दुध बढाएर के गर्नु होइन हामीलाई आहार हामीले चाहिँ गाई बस्तु राम्रोसँग आहार खुवाउन सकिरहेको छैनौँ होइन यी कुराहरू रहेको छ र यसलाई चाहिँ पोलिसी लेभलबाट र
0: नै छु यो दुध बिग्रेन भनेको दुध नबिग्ने भनेको एउटा केही समय क्षणीय समय हो दीर्घकालीन सोच होइन दीर्घकालीन भनेको त हाम्रो के भने यसबाट राम्रो उत्पादन दियोस् धेरै उत्पादन दियोस्
2: भनिदिनु
0: लागि हेर्नु होइन अहिले समय परिस्थितिले कहिलेकाहीँ केही समय दुध बिग्रिनु हुने आफ्नो त्यसले कारणले गर्दाखेरि मैले प्रश्न हजुरलाई राखेँ
2: अब यस्तै कुरा अर्को नै भनेको चाहिँ कृषक अब जग्गा उपलब्धता छैन, जग्गाहरू एकदम महँगो छ होइन, त्यसपछि गएर अर्को चाहिँ भनेको लेबर जस्तो अब हामीले चाहिँ मजदुरै पाउन गाह्रो छ एकदमै, के साथीहरू चाहिँ इन्डियाबाट पनि लिएर आउनु भएको छ तर नेपालमा हजुर मजदुरहरू नेपालमै पाउन चाहिँ मैले पनि धेरै नै गाह्रो पाइरहेको छु होइन, यो कुराहरूमा चाहिँ राज्यले अलिकति
0: यस्तो लाग्यो त नेपालमा नेपालीहरूलाई बसेर काम गर्न सक्ने किसिमको काम गर्नुपर्छ भन्ने किसिमको वातावरण त नेपाल सरकारले नै गर्नुपर्ने नेपाल सरकारले के पनि नगरेको अवस्था छ, भने छ नेपाल सरकार भन्छ नेपाल सरकारले कृषिमा ठुलो लगानी गरेको छु भन्छ, कृषिमा कहाँ गरेको छ त कहाँ गरेको छ भन्ने पनि कसैले पनि थाहा छैन कि यो अवस्था कहाँ गइरहेछ त यो राज्यको बजेट कसैले पनि थाहा छैन, कमसे कम राज्यले एउटा योजना बनाएर किसानहरूलाई किसानलाई रात दिन किसिमको योजना गराइदियो त दुई चारजना किसान विदेश किन जानु पलायन हुनुपर्ने हो त, नेपालीहरू अहिले यहाँ साँच्चै भन्यो भने अवस्था कस्तो छ भने एघार बाह्र कक्षा पढ्दा पढ्दा बाह्रको परीक्षा आएपछि अनि के भन्छ बाबा मेरो त अब पासपोर्ट बनाउनु पर्यो बच्चाले बाबुसँग पासपोर्ट बनाउने अनुमति भएको छ उसलाई नेपाल बस्नु नेपाल किन नेपालमा पनि के गर्ने कृषिमा काम गर्ने पढ्यो धान कहाँ खेती गर्ने कहाँ कृषि गर्ने कृषि किन गर्ने कृषि गर्ने भनेको त नपढेको मान्छेले हो र
2: होइन
0: पढेको मान्छेले गर्ने हो त
2: एकदम
0: पढेर जानेर बुझेर हेरियो यसरी गर्नुपर्छ भनेर आधुनिक कृषि गर्ने हो तर यहाँ त कस्तो भइदियो भने पढेको मान्छे त खेती गर्ने हुँदैन है पढेको मान्छेले हलो जोत्नै हुँदैन हलो नै जोत्नु पर्ने भन्छ छैन त मेसिन जोत्छ नि हिजोको जस्तो गोरु र राँगाले हलो जोत्नुपर्ने अवस्था त छैन
2: नपढेको मान्छेले चाहिँ उहाँले आफ्नो बल प्रयोग गरेर दुःख गर्नुहुन्छ
0: भने
2: आइडिया लगाएर टेक्नोलोजीसँग खेलेर चाहिँ उहाँले चाहिँ काम गर्न
0: सक्नुहुन्छ गर्न सक्नु त गर्नुपर्ने हो तर यहाँ नगरिकन अनि तेस्रो मुलुक जानु तेस्रो मुलुकमा अनि आएर सोध्नु कहाँ नाम खुर्सानी गर्ने गाईको गोठमा भेडाको गोठमा
2: एउटा कुरा यहीँबाट जोड्न चाहेँ जस्तो अहिले हाम्रोमा के छ भन्दाखेरि म कृषकमा जाँदाखेरि म चाहिँ अनुदान नै बाँध्नुपर्छ भन्ने कुरामा छैन किनभने अनुदानले गर्दा के हुन्छ भने तपाईँको बानी बिग्रिन्छ र प्लस अनुदान कति समयको लागि त जब अनुदान पाउनु छोड्नुहुन्छ उहाँलाई फेरि महँगो पर्न जान्छ, हामीले कसरी उसको चाहिँ उत्पादन खर्च कम लाग्ने किनभने अहिलेको मुख्य समस्या भनेको दुध अथवा जुन कुनै बालीमा पनि उत्पादन खर्च ज्यादा छ, यसको लागि चाहिँ सरकारले के गर्नु पर्यो भन्दाखेरि चाहिँ खेतीयोग्य क्षेत्र कुन हो पकेट एरिया खेतीयोग्य छुट्टी बनाउनु पर्यो आवासीय छुट्टी बनाउनु पर्यो इन्डस्ट्री एरिया छुट्टी बनाउनु पर्यो जसले गर्दा त्यहाँ चाहिँ विभिन्न मिसनहरू घाँसको मिसन ब्रिडको मिसन त्यो चलाएर गर्दाखेरि उनीहरूको उत्पादन लागत कम हुन्छ र उनीहरू चाहिँ अनि त्यसपछि अर्को भनेको चाहिँ ब्याङ्कबाट क्रेडिट फ्यासिलिटी सस्तोमा इन्ट्रेस्ट सस्तोमा चाहिँ पायो भने त्यो दिगो हुन जान्छ र अब अहिलेकै कन्डिसनमा चाहिँ के छ भन्दाखेरि त्यो बेसिक पूर्वाधारहरू नभएको कारणबाट चाहिँ कृषकलाई मैले नजिकबाट बुझ्दाखेरि पनि कृषकलाई एकदमै गाह्रो छ उहाँलाई फाइदा भएको चाहिँ छैन हेर्नुहोस् जस्तो फाइदा भएको भए कति कृषकहरू यसरी बाहिर लाग्नु थिएन किनभने हामीले चाहिँ बेसिक कुराहरू चाहिँ पुर्याइदिनु पर्यो र बेसिक कुराहरू पुर्याइदिएपछि अरू कुरा भनेको के भन्छ उहाँले मिहिनेत पनि गर्नुहुन्छ त्यसपछि प्रविधि कुराहरू आउँछ त्यसमा हामीले मद्दत गर्छौँ तर बेसी नै कुरा भएन भने त तपाईँको अब हामीले मद्दत गरेर पनि भएन नि त र यो चाहिँ अब यसमा चाहिँ सबैले हजुर पत्रकारहरू हुनुहुन्छ हजुरहरूले चाहिँ राज्यलाई चाहिँ घर घटाउने कुरामा पक्कै पनि मद्दत गर्नुहुन्छ भन्ने म आफै लिएको छु
0: हामीले गरिरहेछौँ राज्यलाई यो विषयमा घर जान्छौँ र धेरै किसानका कुराहरू हामी कृषि प्रविधि कार्यक्रम हामी चलाइरहेका छौँ यो कृषि प्रविधि कार्यक्रम अन्तर्गतै धेरै किसानका कुराहरू राज्यसम्म हामीले पुर्याइरहेका छौँ तर हाम्रो काम त पुर्याउने मात्र राज्यले त राज्यलाई भन्दा राज्यले यो गर्नुपर्छ हामीले कहिलेकाहीँ मन्त्रीहरूसँग पनि बसेर कुराकानी गर्छौँ यो त अगाडि लगभग एक महिना अगाडि कृषि मन्त्रालयको सचिव स्टुडियोमै आउनु भएको
2: थियो
0: सचिवमा यिनै कृषिको विषयमा हामी एक घन्टा बसेर भलाकुसारी गरेका थियौँ र सबै किसानका कुराहरू किसानले व्यक्त गर्नुभएका कुराहरू किसानले गर्नुभएका मागका कुराहरूलाई कृषि मन्त्रालयको सचिव अन्तर्गत सचिवसँग मैले कुरा राखेर पनि बढाएको थियो तर लाग्छ मन्त्रालयले बोल्नुपर्छ राज्यले बोल्नुपर्छ यो कुरा राज्यले बोलिरहेको अवस्था छैन म त धेरै कुरा अब अनुदान कसरी दिने त अनुदानै दिने हो भने किसानको गोठमा जाने किसान तरकारी किसान त तरकारी किसानको खेतबारीमा जाने
2: एकदम सही कुरा हो
0: गएर हेर्ने हो र त्यो किसानले के चाहिँ पुगेको छैन त त्यो किसानले काम गर्दा गर्दा सकिरहेको छन् कसिरहेको छ तर उसलाई के कुराको सहयोग अलिकति राज्यले सपोर्ट गर्यो भने उसलाई अझ राम्रो हुन्छ त्यो हेरेर त्यही ठाउँमा दिने हो कि अनुदान दिने या सहुलियत दिने के दिने हो त्यसरी गर्यो भने बल्ल साधारण किसानहरू अलिकति राहत हुन्छ नत्र राज्यको यो जति ठुलो लगानी कृषि क्षेत्रमा प्रयोग गरे पनि जनताको लागि केही हुने अवस्था देखिएको छैन। यी कुराहरू त हामीले पुर्याइरहेका छौँ मन्त्रालयमा, अब हामीले लेखन वृत्ति गर्दा हुन्छ, बोलेर हुन्छ, आफ्नो कुराहरू हामीले गरिरहेका छौँ। अब यो गर्दा गर्दै पनि अब देशको अवस्था त फेरिएको त छैन, सरकारले यी कुराहरूलाई हेर्नु पनि हेरेको छैन। इभन अब कृषि क्षेत्रमा र यो राष्ट्रिय गाई अनुसन्धान कार्यालय अन्तर्गत डाक्टर यहाँ हुन्छ प्रधान क्षेत्रमा के छ यो कार्यालयको मुख्य लक्ष्य चाहिँ हजुरको डिपार्टबाट मात्र भन्दाखेरि प्रधान क्षेत्रको डिपार्टबाट मात्रै भन्दाखेरि यो कार्यालय आयोजना अन्तर्गत को जुन एउटा योजना हुन्छ नि दीर्घकालीन रूपमा जाने योजना के कस्तो खालको योजना छ डाक्टर?
2: हस् हस् एकदम राम्रो प्रश्नलाई धन्यवाद। मुख्यतया चाहिँ के छ भन्दाखेरि अब हाम्रो चाहिँ यो जुन अनुसन्धान केन्द्र छ यसको मुख्य काम भनेको चाहिँ हाम्रो स्रोत बिउ उत्पादन, स्रोत बिउ उत्पादन भएको कारणबाट चाहिँ हामीले राम्रो खालको चाहिँ बिउ चाहिँ भनेको जातको चाहिँ गाईहरू कृषकहरूलाई प्रयोग गर्नुपर्छ भन्ने हामीले धेरै अनुसन्धान गरिरहेको छौँ। र अघि मैले एउटा हजुरलाई चाहिँ विभिन्न तथ्याङ्कहरू खेलाएर चाहिँ हामी राम्रो चाहिँ होइन फ्युचर अब बुल मदर भन्छौँ हामीले भनेर फ्युचर चाहिँ साँढे होइन भविष्यको लागि साँढे उत्पादन गर्ने एउटा कार्यक्रम भने अर्को चाहिँ के छ भन्दाखेरि अब हामीले चाहिँ के सुन्छ भन्दाखेरि अब भनौँ न अब विदेशी जर्सी विदेशी होलिस्टमा सुन्छौँ अब हामीले चाहिँ हाम्रै किन नबनाउने त भनेर एउटा चाहिँ हामीले त्यस सम्बन्धमा एउटा ठुलो काम गरिरहेछौँ। यसमा चाहिँ हामी के गरिरहेछौँ भन्दाखेरि हामीले चाहिँ यो तराईमा हुने लोकल गाईहरूलाई चाहिँ हाम्रो जर्सी र होलिस्टन क्रस गराएर त्यसमा चाहिँ हामीले चाहिँ विभिन्न उसको चाहिँ ब्लड लेभल भनेको विभिन्न क्रस गरेर जाँदाखेरि के हुन्छ भन्दाखेरि अब एउटा चाहिँ भनौँ जर्सी चाहिँ अब 50% त्यसपछि गएर हाम्रो क्रस 50% भयो एभन रेटले चाहिँ हामीले चाहिँ विभिन्न ब्लड लेभलमा चाहिँ कस्तो हुन्छ कति राम्रो हुन्छ भनेर हामीले एउटा अनुसन्धान गरिरहेको छौँ। त्यसमा चाहिँ के देखिया छ भन्दाखेरि जस्तो दुइटा क्रस गराउँदाखेरि त्यसले एकदम राम्रो नतिजा दिएको छ। कुनमा भन्दाखेरि अब अहिले के छ भन्दाखेरि दुध उत्पादन त भयो हो तर अघि कुरा आयो अब विदेशी गाईहरू ल्याउँदाखेरि चाहिँ बाँधोपनको समस्याहरू आइरहेको छ। त्यसै गरी तपाईँको चाहिँ अब यो जुकाहरूको समस्या त्यसपछि गएर अनि यो लामखुट्टेहरू चाहिँ झिँगाहरूलेको ले चाहिँ सहन नसक्ने कुरा आइरहेको छ। र अनि हाम्रो जुन यो क्रस चाहिँ के छ भन्दाखेरि त्यो झिँगाहरूबाट पनि एकदम राम्रो गर्न सक्ने त्यसपछि गएर अनि अर्को मुख्य भनेको चाहिँ गर्मीमा चाहिँ एकदम गर्मीमा ढकेर गाईहरू एकदम बिरामी गर्ने होइन मर्नेसम्म स्थितिमा चाहिँ हाम्रो क्रस गाईहरूमा त्यो केही पनि छैन। अरू गाई ढकेर बसेर आउँछौँ घाममा गएर चलेर आउँछौँ त्यो एकदम राम्रो छ। यहीँ अहिले फार्ममा गर्दाखेरि पनि त्यो हामी हेर्न सक्छौँ। त्यसमा पनि हामीले काम गरिरहेको छौँ। हाम्रो मुख्य उद्देश्य भनेको चाहिँ एउटा नेपाली जर्सी होलिस्टन यहाँबाट हामीले बनाऊ र त्यो चाहिँ कृषकलाई चाहिँ ल यसो गर्नुपर्छ पनि दिउँ भन्ने कुरा रहेको छ। र यी चाहिँ मुख्यतया चाहिँ अब हामीले पशु प्रजनन सम्बन्धी कुराहरू भने होइन र हाम्रो यसमा चाहिँ विभिन्न अरू न्युट्रिसनहरू अरू हेल्थ सम्बन्धी साथीहरू पनि हुनुहुन्छ होइन सायद अब त्यो खालको चाहिँ उहाँहरू पनि
0: सबै कुरा हुन्छ। डाक्टर अब आफ्नो समय आफ्नो कार्य सबैको व्यस्त हुँदाहुँदै पनि हाम्रो यस रेडियो साइनोबाट प्रसारित हुने कार्यक्रम कृषि र प्रविधि कार्यक्रम हरेक हप्ताको सोमबार प्रसारण हुने कार्यक्रम भयो। यो कार्यक्रममा आज यहाँकै कार्यालयमा हामी आयौँ र यो समय यहाँले दिनुभयो र प्रजनन सम्बन्धी के रहेछ त भन्ने कुराहरू किसानहरूबाट कस्तो किसिमको प्रयोग गर्दा के हुन्छ भन्ने कुराहरू यसको विषयलाई लिएर जुन हजुरले एउटा चेतना जगाउने र यो कार्यालयबाट गरिएका कामहरूको बारेमा जुन एउटा जानकारी दिनुभयो त्यसलाई यहाँलाई धेरै धेरै धन्यवाद दिँदै आजको कृषि र प्रविधि कार्यक्रमबाट हाम्रो निर्धारित समय सकिसकेको भनेर प्राविधिक मित्रले हामीलाई इसारा गरिसक्नु भएको छ। त्यस कारणले गर्दा यति भन्दा भन्दै यहाँबाट बिदा हुन्छु। डाक्टर नमस्ते।
2: हस् धन्यवाद सबैजना।
3: पूर्ण शमशेरले हतियार फिर्ता लिनुभयो। बिपी जेल गणेशमान जेलमा हुनुहुन्थ्यो त्यस वखत नेपाली काङ्ग्रेसको जुन सस्तो

0: रेडियो साइनो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.1 मेगाहर्ज।
2: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। एस 9 AM
3: खरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चलचाउ दिशो 5 मिनट यस नेपाली बहसका साथमा प्रीति तयारी चलचाउ
4: ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक
3: दिस होम इन्टरनेट।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। विभिन्न डिजिटल प्लेटफर्म मार्फत पनि नेपाली बहस प्रसारण भइरहेको छ भने फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बहस एकसाथ आइरहेको छ। त्यसै गरी युट्युब च्यानलमा गई नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ। कोषमा करिब 4.5 अर्ब रूपियाँ जम्मा भएको बताइएको छ, तर भोटेकोसी बाढ़ी पीड़ितको राहतका लागि सरकारी कोषमा 4 अर्ब रूपियाँ संकलन भइसकेको छ। पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब बढ़ी रकम जम्मा छ। स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ़दो छ, तर सरकारले कोषको रकम परिचालन गर्न सकिरहेको छैन, जबकि बाढ़ी पीड़ितहरू राहत नपाएको भन्दै भोक भोकै बस्नु परिरहेको सुनाइरहेका छन्। त्यति मात्र होइन, सुरक्षाकर्मी समेत चाउचाउ र बिस्कुटका भरमा उद्धार कार्यमा रात दिन खटिरहेका दृश्यहरू, भाव्यौल दृश्यहरू हामीले देखिरहेका छौं। कोषमा पैसा थुपारेर भोकभोकै भीड़मा बस्नुपर्ने स्थितिको सिर्जना भएको छ। अब नरह्यो घर न भविष्यको भर। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। बुधबार बिहानको करिब 9 बजेको घटनाले गर्दाखेरि तिब्बतबाट आएको त्यो निकै ठूलो महाबाढ़ीले निकै ठूलो जनधनको क्षति गरेको छ। आँकड़ा छैन, करिब प्रधानमन्त्रीकै वेबसाइटमा करिब करिब 15-16 हजार भन्दा बढ़ी नागरिकहरू हराएको, सम्पर्कविहीन भएको, बेपत्ता भएको भन्ने खालका विषयहरू आएका छन्। त्यसैले गर्दाखेरि अब सरकारले यसलाई कसरी लिएको छ, यो निकै ठूलो महाविपत्तिमा सरकारले आफ्ना कदमहरू कसरी चाल्छ लगायतका विषयहरूमा आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, सम्बन्धै नहुँदा उद्धार र राहतमा समस्या भएको छ। संघ स्थानीय तह आफ्नै हिसाबले राहत र उद्धारमा लाग्दा ढिलासँगै दोहोरोपन पनि देखिएको छ। तपाईँलाई थाहा छ, रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित 5 जिल्लाका संकटग्रस्त क्षेत्रमा खोज उद्धार र राहत वितरण कार्यलाई तीव्रता पारिता पनि अझै पनि त्यति राम्रोसँग हात लाग्न सकिरहेको छैन। संघीय र स्थानीय सरकारबीच समन्वयको अभावले राहत वितरणमा ढिलाइ भएको गुनासो

पनि आएको छ। संकटग्रस्त क्षेत्र घोषणा भएका 15 स्थानीय तहमध्ये र सुवा र नुवाकोटमा बढ़ी क्षति पुगेको छ। आधारित श्रोता हिम चट्टान पहिरोबाट श्रृंखलाबद्ध विपत आइरहेको छ। हिजो मात्रै फेरि बाढ़ी आयो, त्यो बाढ़ीले गर्दाखेरि पुलहरू बगाएको छ, फेरि बचे खोजेका केही घरहरू बगाएको छ। गत साता भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी सामान्य वर्षा जन्य नभई हिम चट्टान पहिरो आइस रक एभलान्सबाट उत्पन्न श्रृंखलाबद्ध विपत भएको बताइएको छ। यसको थप अध्ययन हुन जरूरी छ किनभने नेपालमा रहेका 47 तालहरू ती सुन्दरताका प्रतीक होइनन्, ती हिमबम बनेर बसिरहेका छन्। जतिखेर पनि ती विस्फोट हुन सक्छन्। त्यसैले गर्दाखेरि यसमा अब चनाको हुनुपर्ने बेला आएको छ। उद्धारमा न साधन छ, न विज्ञ छ। विपद उद्धार जीवधनको सुरक्षा लगायत व्यवस्था मिलाउन सुरक्षा निकाय, प्राविधिक र अन्य सरकारवाला निकाय बीच समन्वय र परिचालनको अधिकार पाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग न पर्याप्त उपकरण छन्, न विज्ञ प्राविधिकहरू नै छन्। चीन र भारतसँग सहयोग लिनका निम्ति ढिलाइ हुँदाखेरि सुरुङमा फसेकाहरूको उद्धार अझै पनि हुन सकिरहेको छैन। निकै कठिन परिस्थिति छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। सासको आसमा भौतारिँदैछन् आफन्त। भटेकोशी बाढीपछि सम्पर्क विहीन व्यक्तिहरूको खोजीमा आफन्तजन रसुवा, नुवाकोट, धादिङ, चितौन, गोर्खा, तनहु, पोखरा, नवलप्रासीसम्म पुगिरहेका छन्। कोही सब राखिएको ठाउँमा भेटिन्छ कि भनेर धाइरहेका छन्। बाढ़ीमा बगेर कता पुगे, कता पुरिए, कतै फसेका पुछन् कि भन्ने यकिन नहुँदा कहाँ खोजी गर्ने समस्यामा आफन्तहरू रहेका छन्। जिउदाहरूलाई झनै पीड़ा भएको छ। आदरणीय श्रोता, भोटेकोशी बाढ़ीमा परेका 788 जनाको शव आइतबार साँझसम्म फेला परेको बताइएको छ। सम्पर्कविहीनको संख्या 2502 रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। कृष्ण भीरमा पहिरो आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने स्थिति आएको छ। नेपालमा निकै ठूलो संकट यतिखेर पैदा भएको छ। नेपाल संकटबाट पटक पटक आफ्नै शक्तिले उठेको छ। जहाँ छिमेकीका लागि छिमेकी उभिएका छन्। युवाहरू सबैभन्दा पहिले अघि सरेका छन्। संसारभर छरिएर रहेका नेपालीहरू आफ्नो मातृभूमिसँग जोड़िएका छन्। आज हामीलाई यही एकता, त्यही साहस र त्यही अपनत्व फेरि चाहिएको छ। यो दान होइन, यो संकटका बेला फेरि एकपटक एकअर्काका लागि उभिने अठोट हो। यही त हो नेपाल। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ नेपालीलाई दुःख पर्दा, नेपालीलाई गाह्रो पर्दा, नेपाललाई गाह्रो पर्दा नेपाली मनहरू स्वदेश विदेशमा बसेका मनहरूले सहयोग गरेका छन्, सहयोग गरिरहेका हुन्छन्। तर त्यो सहयोग सही रूपमा सदुपयोग हुनुपर्दछ, त्यसको निगरानी हुनुपर्दछ। आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। कालो ताल रित्तियो, आदरणीय श्रोता, टर्यो थप विपत्तिको खतरा। केही समयका लागि विपत्तिको खतरा टरेको छ। अहिले तत्कालका लागि नेपाल चीन सीमा क्षेत्रको केरूङ नजिकै हिम पहिरोले नदी थुनेर बनेको विशाल कृत्रिम ताल कालो ताल अन्तत प्राकृतिक रूपमा रित्तिएको छ। अब 20 लाख घन मिटर पानी संचित भएको तालको पानी पूर्ण रूपमा निकास भएपछि त्यसबाट उत्पन्न हुन सक्ने अर्को ठूलो बाढ़ीको तत्कालीन जोखिम टरेको बताइएको छ। चीनको जलस्रोत मन्त्रालय र चीनिया केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै चाइना डेलीले जनाएअनुसार नेपालको छोचेन खोला र चीनतर्फको पुरेपू साङपू नदीको संगम स्थल नजिकै हिम पहिरो, चट्टान, हिउँ, लेदो तथा भग्नावशेष थुप्रिएर नदीको बहाव रोकिँदा कृत्रिम ताल बनेको थियो, तर अहिलेका लागि रोकिएको खबर प्राप्त भएको छ। आशा गरौं सम्पर्कविहीनहरू चाँडै सम्पर्कमा आउनेछन्। सम्पर्कविहीन सुरुङमा फसेकाहरूको चाँडै उद्धार हुनेछ, राहत वितरणमा एकरूपता रहनेछ। यो निकै ठूलो महाविपत्तिको सामना यतिखेर नेपालले गरिरहनु परेको छ। सबै दलहरू एक ढिक्का भएका छन्, एक ठाउँमा उभिएका छन्। नेपाली कंग्रेसले हिजो मात्रै प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा करिब 1 करोड़ रूपियाँ सहयोग गर्ने बताएको छ। आधुनिक श्रोता, सब पहिचान र व्यवस्थापन चुनौतीपूर्ण छ। बाढ़ी प्रभावित क्षेत्रमा संक्रमणको जोखिम पनि बढ़ेको छ। रेफ्रिजरेटर, कन्टेनर र विशेष उपकरणको अभाव छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवस्थापन गर्नुपर्ने भएको छ। काठमाडौँमा पनि चितवनकै मोडेल अपनाइने बताइएको छ। सब व्यवस्थापन गर्न कठिनाई हुँदै गएपछि सरकारले काठमाडौँमा संकलन भएका शवहरू पनि डीएनए संकलन गरी सामूहिक रूपमा गाड्ने तयारी गरेको छ। लामो समयसम्म शव राख्न मर्चरी अभाव भएपछि सरकारले काठमाडौँमा पनि सामूहिक व्यवस्थापनको तयारी गरेको बताइएको छ। जमीन मुनि शवलाई व्यवस्थित गर्ने प्रक्रियाहरू चलेर आएको छ। आदरणीय श्रोता, आजको बहसमा हामी खबर यही विषयमा चर्चा गर्न चाहन्छौ। निकै ठूलो अप्ठ्यारो छ, जोखिम छ, समस्या छ, समस्या पीड़ामाथि पीड़ा छ। टिचिङको भित्तामा
आफन्त खोज्नेहरूको लाइन देखिन्थ्यो, त्यहाँ लड्को देखिन्थ्यो। त्यसैले गर्दाखेरि तीन तहका सरकारहरू बीच समन्वय नहुँदा उद्धार राहत वितरणमा निकै ठूलो कठिनाई भएको हामीले यहाँहरूलाई जानकारी पनि गराइरहेका छौं। र आजको नेपाली बहसमा समग्र दलहरूको ऐक्यबद्धता, बाढी पीड़ित को अवस्था र बाढ़ीबाट मृत्यु भएका र सम्पर्क विहीन भएकाहरूलाई उद्धार, खोज र अनुसन्धानको प्रक्रिया लगायतका फेरि फेरिमा बहस गर्दैछौ। छोटो विश्राम छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।

0: ਸਮਾਂ ਤੂੰ ਅਕਾਊਂਟ ਓਪਨ ਅੱਜੀ ਵਿੱਚ ਆਉਣੀ ਕਾਰੋਬਾਰ ਸੱਚੀ ਲਈ ਸੰਗ ਬਿਜ਼ੀ ਲਾਈਫ ਈਜ਼ੀ ਬਣਾਉਂਦੇ ਹਰੇ ਦਿਨ ਗਲੋਬਲ ਸਮਾਰਟ ਪਲੱਸ ਲਾਈਫ ਕੋ ਪੇਸ਼ਮਾ ਬੈਂਕਿੰਗ
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: हरो विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
4: इस होम इन्टरनेट
5: यतिग्राम बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता यज्ञमणि नेउपाने हुनुहुन्छ नेउपानेजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ आदरणीय श्रोता हामीसँग यज्ञमणि नेउपानेजी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद उहाँसँग हामी कुराकानी गर्ने प्रयत्न गरिरहेका छौं टेलिफोन विच्छेद भएको छ हामी बाढ़ी प्रभावित क्षेत्रका विषयमा कुराकानी गर्न चाहन्छौ राष्ट्रिय स्वतन्त्र पार्टीले अंगीकार गरेको अहिलेको नीति र सरकारले चालेका कदमहरूका बारेमा पनि कुराकानी गर्न चाहन्छौ राहतको स्थिति के छ गोदाम र ब्यारेकमा थुप्रिएको छ राहत पर्खाईमा पीड़ितहरू छन् र पीड़ितहरूले राहत पाए कि पाएनन् बिदुरमा धेरै पीड़ितहरूले राहत लिँदै गर्दाखेरि अन्य जिल्लाहरूमा राहतको अवस्था के छ आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्नेछौं सपहिचान र व्यवस्थापनमा केही चुनौतीहरू छन् बाढ़ी प्रभावित क्षेत्रमा संक्रमणको जोखिम बढ़दै गएको भन्ने खबरहरू पनि एकपछि अर्को प्राप्त भएका छन् सासको आसमा भौधारिँदैछन् आफन्त कतै चुचिङका भित्ता हेर्दैछन् त कतै नुवाकोट चितवन हुँदै घादिङ हुँदै धेरै ठाउँहरूमा चाहिँ आफन्तहरू रसुवासम्म पनि पुगेका छन् तर आफन्तहरू भेटिने स्थिति छैन धेरै आफन्तहरू यतिखेर चाहिँ सम्पर्क विहीन भएका छन् धेरै नागरिकहरू सम्पर्क विहीन भएका छन् त्यस कारणले गर्दाखेरि पनि नेपालमा यो महामारीले गर्दा निकै ठूलो अप्ठ्यारो परिस्थिति सृजना भएको छ समन्वय नहुँदा उद्धार राहतमा पनि निकै ठूलो समस्या भएका खबरहरू सार्वजनिक भइरहेका छन् सरकारले चालेका कतिपय कदमहरू चाहिँ पूर्ण छन् कि छैनन् सरकारले कदम चाल्न सके कि सकेन कोषमा सहायताको थुप्रो करिब 5 अर्ब बराबर कोषमा रकम छ तर पीड़ितहरूले रकम नपाइरहेको भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन् आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्नेछौं यो राहतको बेलामा यो अप्ठ्यारोको बेलामा यो संकटको बेलामा जुन तरिकाले चाहिँ सरकारले आफ्ना नागरिकहरूका लागि पीड़ितहरूका लागि जुन ढंगले काम गर्नुपर्ने हो जुन ढंगले चाहिँ एक्सन लिनुपर्ने हो त्यो गर्न सक्यो कि सकेन आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ जलविद्युतका सुरुङमा फसेकाहरूलाई निकाल्ने प्रयास त जारी छ तर उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त निकै चिन्तामा छन् 781 सफेला पर्दै गर्दाखेरि 2500 भन्दा बढ़ी सम्पर्क विहीन भन्ने छ तर 15,000 भन्दा बढ़ीको लिखित रूपमा चाहिँ सम्पर्क विहीन भएको दस्ता आएको भन्ने खालका खबरहरू पनि हामीले सुनिरहेका छौं प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार धेरै नागरिकहरू चाहिँ यतिखेर बेपत्ता भएका छन् अप्ठ्यारो अवस्थामा छन् नेपाली उद्योगीले अब विदेशी बैंकबाट कर्जा लिन पाउने खबर पनि तपाईँलाई हामी बीचमा सुनाउन चाहन्छौ आदरणीय श्रोता कृष्ण भीरमा सड़क भाँसिएपछि राजधानी जोड्ने मुख्य मार्गहरू अवरूद्ध भएका छन् भाँसिएको सड़कको वस्तुगत र भौगोलिक अवस्था अध्ययन गरेपछि मात्र मर्मतको आकलन गर्न सकिन्छ सड़कको क्षतिको गहिराई चौड़ाई र भौगोलिक संवेदनशीलताको विस्तृत प्राविधिक अध्ययन नभई मर्मत तथा पुननिर्माणको ढाँचा टुंग्याउन नसकिने खालका खबरहरू आएका छन् काठमाडौँ बाहिरिने र भित्रिने सवारीका लागि वैकल्पिक मार्गको पनि प्रयोग गरेको छ दैनिक करिब 14,000 सवारी आवत जावत गर्ने यो प्रमुख राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तत्कालका लागि वैकल्पिक मार्गको व्यवस्था गरेको छ तत्काल सड़क सुचारू गर्न सक्ने अवस्था नरहेकै हुँदा वैकल्पिक सड़क प्रयोग गर्न अनुरोध गरिएको पनि बताइएको छ आदरणीय श्रोता काठमाडौँ उपत्यकामा पनि निकै ठूलो ट्राफिक जाम यतिखेर छ त्यसैले गर्दाखेरि अहिलेको यो समस्याबाट मुक्ति पाउनका निम्ति सरकारले जुन किसिमले पहल कदमी गर्नुपर्ने हो, यो पहल कदमी गर्नुपर्ने हुन्छ र समन्वयमा चाहिँ उद्धार र राहतका प्रक्रियाहरूलाई अगाडि बढाउनु पर्ने स्थिति छ। त्रिशुलीको तटीय सभ्यता यतिखेर अब संकटमा परेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौं भदौ 10 गते भुटेकोशी र त्रिशुली नदीमा सुनामी झैं तीव्र गतिमा आएको भीषण बाढ़ीले निकै ठूलो समस्या सृजित भएको छ। बाढ़ीका कारण त्रिशुली नदी किनारका घरहरू, सड़कहरू, जलविद्युत आयोजनाहरू, विद्यालय, व्यावसायिक संरचना, कृषि, पशुधन व्यापक रूपमा यसमा निकै ठूलो क्षति पुगेको छ। बाढ़ीले खोसिएको छ जीविकोपार्जनको आधार, विकल्प नयाँ ठाउँमा बस्तीको सिर्जना र अब त्यही ठाउँमा बस्नुपर्ने अझ निकै ठूलो जोखिम बन्ने देखिन्छ। भदौ 10 गते करिब नदीको सतहभन्दा माथि 8-9 मीटर भन्दा माथि त्यसको उचाइमा आएको वेगले त्यो गेग्रानले गर्दाखेरि निकै ठूलो समस्या सिर्जना भएको थियो। यतिखेर हामीसँग प्रत्यक्ष सम्पर्कमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानूनका जानकार, अधिवक्ता यज्ञ बलिले उपाल हुनुहुन्छ। नेपाली दिदी नमस्कार, नेपाली बहसमा यहाँलाई स्वागत छ।
6: धन्यवाद।
5: अब अहिले निकै ठूलो संकटमा छ देश, अप्ठ्यारो परिस्थितिमा छ यो महाबाढ़ी, कल्पना नगरेको बाढ़ी हामीले सामना गरिरहनु परेको एउटा परिस्थिति छ। तपाईँ त फिल्डमा पनि जानुभयो, अहिले कस्तो छ अवस्था यो रसुवा, नुवाकोट, चितौन, धादिङ लगायतहरूका ठाउँको?
6: अवस्था त एकदमै दर्दनाक छ, तर पनि अहिले देश राज्यको जे हुने भइसक्यो, बाँकी कुरा चाहिँ अब राज्यको कन्ट्रोलमै छ भनौँ न। पछिल्लो अवस्था
5: राज्यले सम्पर्क बिनहरूको खोजीको लागि, त्यसपछि अब यहाँ राहत कोषमा करिब करिब पुरानो रकम लगाएर 5 अर्ब बढ़ी जम्मा भएको छ, तर चाहिँ नागरिकहरू भोकै बस्नुपर्ने भन्ने खालका पनि विषयहरू सँगसँगै जोडिएर आएका छन्। यसमा के भन्नुहुन्छ?
6: यसो यता कता काहीँ केही हो भने थाहा छैन, तर राज्यको पहल कदमीलाई अहिले सर्वत्र रूपमा राम्रो भनेर कुरा आइराखेकै छ। मैले भन्ने कुरा होइन, भोकभोकै बस्नु नपरोस् भनेर सरकार, निजी क्षेत्र, सरकारवाला सबै हामी लागि परेकै छौं। अब यो अवस्थामा कसैले राजनीतिक रूपमा फेरि यसमा पनि राजनीति गरेर यता भोकै उचाइयो भन्नुहुन्न, यो बेला अहिले राजनीति गर्ने बेला होइन। कहीँ त्यस्तो भोकभोकै देख्छ भने त्यो राहत सामग्री पुर्याउने, उद्धार गर्ने, उहाँहरूलाई सहजीकरण गर्ने हो, आएर मिडियामा आएर प्रचार गरेर चाहिँ सरकारले गरेन भन्ने बेला होइन।
5: तर सुरुङमा फसेकाहरू जीवितै भेटिने आश अझै पनि आफन्तले गरेका छन्। निकै ठूलो ढिलाइ भयो नि त, चीन र भारतबाट टाइममा सहयोग लिन सकिएन नि त, होइन?
6: त्यो परिस्थिति अनुसारको कुरा हो। रातभरिसम्म त्यहाँ चाहिँ हेर्नुहोस्, त्यो टनेलभित्रको हिलो चाहिँ बाहिर फ्याँक्ने र त्यसभित्र चाहिँ विभिन्न उपकरणहरू पठाएर भित्र आफ्नो परिस्थिति बुझ्ने काम भइराखेकै छ, होइन? त्यो तपाईँ हामीले पनि देखेकै हो। त्यसमा विज्ञहरू चाहिँ लागिराख्नु भएको छ। यो ढिलोको दुईटा कुरा हुन्छ, नियोजित रूपमा या राज्यले या सम्बन्धित सरकारवालाहरू नलागेर ढिलो हुनु एउटा कुरा, लाग्दा लाग्दै पनि परिस्थिति समयले ढिलो हुनु अर्को कुरा हो। त्यसैले हामीले यसरी बुझ्नुपर्छ, राज्यले पूर्ण रूपमा काम गर्दा गर्दै राज्यका इन्स्टिट्युसनहरूले, निजी क्षेत्रले, सरकारवालाले, जानकार व्यक्तिहरूले यी सबै चिजहरू चाहिँ तपाईँको लागेर यो काम भइराखेको छ। जस्तो तपाईँ एउटा कुरा बताउँ, इन्जिनियर श्रीराम देउपाने सहितको टोली, उहाँ चाहिँ प्रतिनिधि सभाको सांसद हो, तर उहाँहरू त्यससँग सम्बन्धित विशेषज्ञ भएकाले त्यो टनेल छेड्नका लागि रातभरि पनि उहाँहरू त्यहाँ बसेर लागि परिराख्नु भएको छ नि। यस्ता निजी क्षेत्रका कयौं व्यक्तिहरू हुनुहुन्छ, त्यसैले अहिले चाहिँ यसरी बुझ्नुपर्छ।
5: होइन, अब त्यहाँ निकै ठूलो यो महाविपत्ति हो, जुन कुरा तिब्बतले समेत समयमा चाल पाउन सकेन, उसका पनि करिब भन्सारहरू बगेका छन्, धेरै नागरिकहरू बेपत्ता छन्, करिब 600-700 हारेमा चिनियाहरू पनि बेपत्ता भएको खबर छ, चीनतर्फ 115-120 नेपालीहरू पनि बेपत्ता भएको खबर छ। यसको आँकडा, यसको तथ्याङ्क, एकिन तथ्याङ्क पनि अहिलेसम्म सरकारसँग किन आउन नसकेका हो?
6: अहिले एकिन तथ्याङ्क आउने क्रम त जारी छ। एकिन कति मानिसहरू हताहत हुनुभयो, कति मानिसहरू चाहिँ यसबाट पीड़ित हुनुभयो, कति मान्छेहरू चाहिँ मृत्युवरण गर्नु पर्यो, कति मानिसहरू बेपत्ता भए भन्ने कुरा निकाल्ने भन्दा पनि राहत, उद्धार र सहजीकरण र चाहिँ उद्धार भएका मानिसहरूलाई बाँच्ने वातावरणका लागि अहिले राज्य खट्ने हो हेर्नुहोस्, किनभने प्राथमिकता क्रममा कुन चिज मुख्य हो त्यो चिजलाई हामीले चाहिँ अगाडि ल्याउनु पर्छ। अहिले सरकार त्यही काम गरिरहेको छ। अब मृत्यु भएका संख्याको चाहिँ हिसाब पहिले चाहिने हो कि जीवितलाई उद्धार गर्ने, भएका लासहरू व्यवस्थापन गर्ने, परिवार आफन्तलाई जानकारी दिने, भन्दा त आखिरी त उद्धार राहतका कुराहरू चाहिँ पहिलो प्राथमिकता हो। त्यसरी प्राथमिकता क्रम अनुसार राज्यले काम गरिरहेछ।
5: अझै पनि तीन तहका सरकारहरू बीच त्यति राम्रो समन्वय नभएको उद्धार र राहतमा भनेर कतिपय ठाउँमा चाहिँ कन्ट्रोभर्सीहरू आइरहेका छन्, वाद विवादका विषयहरू आइरहेका छन्। समयमा राहत किन नबाँड्या भनेर चाहिँ बाउला सुर्खा सुर्खु पनि भइरहेका दृश्यहरू पनि देखिएका छन् होइन, यो किन समन्वय हुन सकेन सबै तहसँग?
6: यसो यो बेला राजनीति गर्नु हुँदैन। एउटा कुरा, कसैको बोली नमिठो भोला, चर्को भोला, स्वादविहीन भोला, तर तीन दिनसम्म रात वितरण नगरिकन बस्नु त फेरि हुँदैन नि हो। कारण के हो म जान्दिनँ, किन राहत तत्कालीन आपतकालीन कुरा भनेको आइपुगेका 10 मिनटमा त्यो चाहिँ सम्बन्धित मान्छेहरूसँग पुर्याएर उनीहरूलाई कम्तीमा बाँच्ने आधारशिला तयार गर्ने हो। अब त्यो काम चाहिँ हुनुपर्ने हो। र तीन तहका सरकारमा के हो भने चाहिँ केन्द्र अथवा संघीय सरकारमा हामी छौँ, बाजबाकी प्रदेश सरकार र स्थानीय सरकारमा त पुराना राजनीति शक्ति केन्द्र नै आदि छ। उहाँहरूले राजनीतिक रूपमा यो अवस्थामा पनि हामी पुरानो छुट्टै राजनीति शक्ति हो र संघीय सरकार छुट्टै हो भन्ने भावना चाहिँ राख्नु भएन। उहाँहरू त्यो राखेर यस्तो विपदमा पनि समन्वय नगर्ने, सहकार्य नगर्ने, एकता नगर्ने र व्यवस्थापन नगर्ने गर्नुभयो भने यसले फेरि हामीलाई राम्रो ठाउँमा पुर्याउँदैन। अहिले राजनीति गर्ने बेला पनि होइन, राजनीति विषय उठान गर्ने बेला पनि होइन, को कुन दलको, कुन पार्टीको, कुन विचारको, कुन सिद्धान्तको भन्ने बेला पनि होइन। मृत्यु काल भन्ने चिजले कुनै पार्टी, कुनै जात, कुनै धर्म, कुनै लिङ्ग, कुनै व्यवसाय, कुनै धनी गरिब यी चिज हेर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हामीले यसबाट बुझेर जति सक्दो छिटो यसमा चाहिँ हामीले चाहिँ राहत पुनर्स्थापना र नागरिकको चाहिँ दुःखमा मलमपट्टि लगाउने तर्फ लाग्नुपर्छ, समन्वय सहकार्य गर्नुपर्छ।
5: होइन एकैबेणी देउपालेजी, एउटा कुरा, बाढ़ी आएको चार दिनपछि मात्रै विदेशी श्रम उद्धार विशेषज्ञ बोलाउनु पर्ने अवस्था सिर्जना भयो, निर्णय प्रक्रियामा किन ढिला हुने, किन चाहिँ हामीले जनशक्ति टाइममा लिन सकेनौ, सुरुङमा फसेकाहरूको अहिलेसम्म अत्तो पत्तो छैन होइन, यसमा त आफन्तहरूले प्रश्न गरिरहेका छन् नि त अहिले सरकारलाई।
6: प्रश्न एउटा कुरा हो हेर्नुहोस्, विदेशीहरूलाई कतिखेर ल्याउने, कतिखेर लिने भन्ने कुरा एउटा देशको मात्रै कुरा होइन, सम्बन्धित देशको पनि कुरा हुन्छ। कतिपय यस्तो किसिमको परिस्थितिमा अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने राज्यले आफूले सकुन्जेलसम्म विदेशीहरूलाई त्यो विषयमा प्रवेश नदिने पनि परिस्थिति बन्छ। यो कस्तो हुन्छ भने कतिपय उद्धार राहतमा संलग्न हुँदाखेरि यही अवस्थामा भए कतिले के भन्थ्यो होला भन्दा विदेशी सुरुमै बोलाएको भयो, होइन विदेशीलाई किन बोलाइयो भन्ने पनि कुरा गर्नेलाई चाहिँ बाटो हुन्थ्यो भने ढिलो हुँदा ढिलो भयो भन्ने पनि हुन्छ। तर अहिलेको परिस्थितिमा विदेशीलाई तीन दिन पछाडि चाहिँ सहयोग लिनु, चार दिन पछाडिको कुरा के हो भने विशिष्ट अवस्थामा भएका भौगोलिक अवस्था नेपाली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार चाहिँ संघीय सरकारले थाहा पाइसके पश्चात त्यो ठाउँबाट रेस्क्यू गर्ने सन्दर्भमा अहिले प्रयोग गरिएको हो र विभिन्न प्रविधिहरूको प्रयोग गर्न प्रयोग गरियो। तर सुरुकालीन अवस्थामा त ती विदेशी शक्तिहरूलाई चाहिँ प्रयोग गर्दाखेरि उनीहरूले पनि त्यो ठाउँको भौगोलिक अवस्था पनि नदेख्ने, परिस्थिति पनि नदेख्ने, सम्भावित एरिया पनि नदेख्ने, अनि हाम्रो जनशक्ति पनि उनीहरूलाई चाहिँ बाटो देखाउन र उनीहरूलाई सम्बन्धित भूगोल पढाउनमा नै समय खर्च हुने परिस्थिति थियो। त्यस्तो अवस्थामा प्रारम्भमा नेपालको चाहिँ शक्तिको प्रयोग गरेर राज्यका सबै इन्स्टिच्युसनहरू लागेर त्यो किसिमको काम भयो, जहाँ निजी क्षेत्र सहित 22 हेलिकप्टरहरू प्रयोग गरियो, साधन स्रोत सबै प्रयोग गरियो, निजी क्षेत्रहरू सबै आए, वर्षक भएसम्मका जीवित लासहरूलाई चाहिँ जीवित व्यक्तिहरूलाई चाहिँ उद्धार गरियो, सगला लासहरूलाई सहज रूपमा चाहिँ निकालियो। यो प्रारम्भिक अवस्था थियो। अब कतिपय अवस्था अपवाद बाहेक अब जीवन बाँकी छ भन्ने अवस्था छैन। अब भनेको लासहरूलाई कसरी निकाल्ने त्यहाँ भएको चिज भन्ने हो. यसमा पछिल्लो चरणमा विदेशीहरूलाई विदेशी सहयोग राष्ट्रहरूलाई सहयोग लिएको प्रविधिहरूको सन्दर्भमा हो. त्यसैले सुझबुझका साथ अहिले सरकारले काम गरेको यसमा हामीले दोष लाउनु हुँदैन. दोष त लास व्यवस्थापनमै अहिले साथीहरूले लगाइराख्नु भएको छ. त्यसैले
5: सबैलाई एउटै खाल्डोमा चाहिँ पुर्ने काम भएको छ होइन, त्यो व्यवस्थापन होइन. भूकम्पका बेला पनि त्यत्रो पहिचान भएर चाहिँ उहाँहरूलाई आफन्तका जिम्मा लगाइएको थियो भन्ने खालका पनि त विषय जोडिए नि होइन.
6: जोडिए भूकम्प र योलाई एउटै डालोमा हाल्ने होइन नि. भूकम्पको बेलाको लासहरूको परिस्थिति अवस्था मृत्यु एकैचोटि भएको पनि होइन. त्यतिखेर भूकम्पको अग्रिम जानकारी दिँदै चाहिँ आएको अवस्था नभए पनि त्यतिखेरको कुरा के थियो भने कुन ठाउँ कुन घर कुन अवस्था भन्ने थियो. त्यतिखेरको भौतिक क्षतिभन्दालाई पनि छुट्टै तरिकाले हेरिएको थियो. त्यतिखेर चाहिँ परिस्थिति र अहिलेको परिस्थितिलाई हामीले एउटै डालोमा राख्ने हो र अहिले लासलाई के गर्ने कसरी पहिचान गर्ने त जसको चाहिँ कसैको खुट्टा मात्रै छन् कुनैमा टाउको मात्रै छ कुनैमा टाउको छैन जिउ मात्रै छ कुनैमा शरीरमा तपाईँको छाला छैन तिनीहरूको पहिचान कसरी गर्ने. जति माया ममता स्नेह राखे पनि अब निर्जीव भइसकेपछि सड्ने नै हो. सड्ने चिजलाई हामीले राखेर समाज दुर्गन्धित बनाएर फेरि अरू रोग र महामारी निम्त्याउने कि हाम्रै कानून निर्माताहरूले अर्थात अहिले जसले दोष लगाइराख्नु भएको छ उनीहरू नै हुँदाखेरि बनेको कानून र अन्तर्राष्ट्रिय सन्धि सम्झौता संयुक्त राष्ट्र संघका चाहिँ विभिन्न नियोगहरूले तयार गरेका डब्ल्यूएचओले तयार गरेका आईसीआरसीले तयार गरेका मापदण्डहरू बमोजिम चाहिँ व्यवस्थापन गर्ने भन्दाखेरि त त्यो बमोजिम गर्नुपर्छ नि. त्यसले प्रोटोकल बनाएको छ त्यसको डिएनए लिने त्यसलाई चाहिँ एक लास र अर्को लासको दूरी कायम गर्ने भोलि परिवारजनहरूले खोज्दाखेरि यो लास यहाँनिर छ भनेर गर्न सकिने उनीहरूले भोलि निकालेर लान खोज्यो भने त्यो कङ्काल समेत उनीहरूले प्रयोग गर्न लान सक्ने र आफ्नो तरिकाले सद्गत गर्न सक्ने यी सबै चिजहरूलाई हाम्रो कानून र अन्तर्राष्ट्रिय प्रोटोकल बमोजिम गरियो भने यो विषयमा पनि हामीले अहिले राजनीति गर्नुहुन्छ र लास्टमा राजनीति गर्ने विषय होइन. साथलाई चाहिँ सहज उद्धार र चाहिँ समाजलाई सहज रूपमा रूपान्तरणको बाटोमा हामी लाग्नुपर्छ नि.
5: एउटा कुरा अब प्रश्न के छ भने जाँदा जाँदै विपद व्यवस्थापनका लागि बजेटहरू छुट्याइन्छन् होइन, संरचनाहरू बनाइन्छन् तर विपद आउँदा विशेष गरी विदेशी विशेषज्ञ र उपकरणहरू नै खोज्नुपर्ने एउटा बाध्यात्मक परिस्थिति हामीसँग छ. तर अहिलेको त प्रक्रिया कस्तो भयो भने आफू सुरुङमा अगाडि अगाडि जाने पछाडि चाहिँ भिडियो खिच्दै हिँड्ने खालका प्रवृत्तिहरू पनि देखिए. पोलिसीमा काम गर्ने व्यक्तिहरूले त पोलिसीमा काम गर्नुपर्ने हो नि त होइन, स्टन्ट मात्रै देखाएर चाहिँ उद्धार हुँदैन नि त भन्ने खालको पनि त विशेष
6: कार्य गर्नु हुँदैन. जस्तो हामीहरूले जहाँ गयौँ जसरी गयौँ तर हामीले त त्यो किसिमको गऱ्यौँ न. कतिपय पदमा भएका साथीहरू गएर फेरि सरकारलाई राज्यलाई प्रहरीलाई प्रशासनलाई बोझिलो हुनु भएन. तर अब सबै व्यक्तिको कुरा हामी कसैले जिम्मा लिन सक्दैनौँ. नेपाली स्वभाव नेपाली चरित्रलाई कहिले कहिले हामीले चाहिँ पृथक तरिकाले हेर्छौँ. सबै मान्छेको स्वभावलाई एकै तरिकाले नहेरौँ न. अब बगिराखेको लासलाई बाहिर निकाल्नुको सट्टा एक्जास्ट सिलिन्डर बाहिर निकाल्नका लागि प्रोत्साहित हुने हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि हाम्रै आँखाले देख्यौं. लडिराखेको लासलाई बाहिर निकालेर चाहिँ सम्बन्धित परिवार वा सरकारलाई जानकारी गराउनु भन्दा पनि कानमा पत्र मुन्द्रा थुन कान तान्दै गरेको पनि हामीले चाहिँ हाम्रै आँखाले देख्नुपर्ने परिस्थिति निर्माण भयो. चाहिँ बैंकका वित्तीय संस्थाहरूका चाहिँ ती चाहिँ पैसाहरू भएका विभिन्न फाइलहरू चाहिँ झर्या ठाउँमा सँगसँगै लास र चाहिँ ती बाकसहरू पैसाका बाकसहरू झर्दाखेरि बाकस पहिलेसम्म हुन तयार हुने तर ती लासमा बासा छ कि भनेर नहेर्ने पनि हाम्रा हाम्रै नेपाली मनहरू आगे पछि देखिए. तर यी सबै चिजहरू त व्यक्तिलाई दोष लाउने भन्दा पनि त्यो प्रवृत्ति त्यो मानसिकताको पनि समाजमा हाबी हुन्छ. यस्ता मानसिकतालाई अब हामीले अझै पाठ राज्यले सिकाउनुपर्छ. नैतिक शिक्षा के हो जीवन के हो जगत के हो आपत विपद के हो स्वार्थ के हो स्वार्थ सम्भव हुँदा त्यसले के असर गर्छ भन्ने कुरो राज्यले नागरिकलाई चेतना दिनको थप आवश्यकता छ भन्ने कुराको ज्वलन्त उदाहरण हो. हामीले यसरी बुझ्नुपर्छ नागरिकलाई दोष लाउने होइन नैतिक रूपमा चाहिँ बाँच्न असफल भएका नागरिकहरूलाई नैतिक रूपमा बाँच्न सफल बनाउने शिक्षाहरू प्रदान गर्न अझै आवश्यक छ है भन्ने कुराको यसले पाठ
5: सिकाइरहेको छ। उहाँहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कार्यक्रमका जानकार अधिवक्ता एग्रीमेन्ट नेपाली आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
7: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

soy. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा रेफ्रिजरेटर, वाशिंग मशीन, एसी को कम्प्लिट रेंज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट ईएमआई. नागरिकता भए पुग्छ. हरेक घरको खुशी, घर घरमा LG. LG, life's good.

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: बारखरी कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता।
4: प्रथम पुरस्कार 2,00,000,
3: द्वितीय पुरस्कार 1,00,000,
4: तृतीय पुरस्कार 60,000,
3: टाइटल स्पोन्सर टिगो,
4: कल्चरल इनिशिएटिभ अफ सूर्य नेपाल गाथा,
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क,
4: नासा सिक्युरिटी,
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर,
4: युनाइटेड अग्रोज इन्सुरेन्स,
3: यति एयरलाइन,
4: वेदालय,
3: पब्लिसिङ पार्टनर फाइन प्रिन्ट,
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल।
3: कथा पठाउनका लागि barkharibooks@gmail.com।
4: कथा पठाउने अन्तिम मिति 2083 असोज 3 गते।
5: ए भतिज, त एकाएक शाकाहारी भइसरे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
9: यो नेपाली रेडियो नेटवर्क,
10: हर विषयमा सारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छ। ग्लोबल आईएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
11: डिस होम इन्टरनेट
12: यतिखेर हाम्रो बेसमा नेकपाका नेता एवं डिजास्टर सम्बन्धी ब्रिगेड डाक्टर गंगालाल तुलाधर हुनुहुन्छ। गंगालाल सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
13: नमस्कार, गुड मर्निङ हजुर, नमस्कार।
12: अब नेपालले निकै ठूलो विपद व्यवहार्नु पर्यो, यो विपदको पूर्व आकलन गरेको थियो होला देशले वा तपाईँले यो आकलन गर्नुभएको थियो? यो कस्तो खालको महाविपत्ति आइलाग्यो देशलाई?
13: यस्तो विपदको आकलन त नगर्ने कुरै भएन, मैले त आकलन गरेकै थिएँ, खालि चाहिँ स्केल मात्रै फरक हो। अब स्केल चाहिँ यो अकल्पनीय नै रह्यो, यसबाट भएको क्षति, मानवीय क्षति, भौतिक पूर्वाधारहरूमा क्षति, यी सबै क्षतिका हिसाबले हेर्दाखेरि त्यो स्केलका हिसाबले यो ठुलो हो। तर यस प्रकारको विपदको हामी यसका अभियन्ताहरू विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा निकै लामो समयदेखि काम गरिरहेका, अभियान चलाइरहेका अभियन्ताहरूको लागि यो यो अकल यो यो, यो चाहिँ हामीले सोचेकै थियौँ। अब हिमतालहरू फुट्न सक्ने र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने अनि तल्लो तटीय क्षेत्रमा चाहिँ मानवीय र भौतिक क्षति हुन सक्ने, भूकम्पीय जोखिम त छँदैछ, बहुप्रकोपीय जोखिम पनि छ, बाढी पहिरो जोखिम पनि छ, यी सबै खालको कुराहरूको बारेमा हामीले जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका हौ। तर अहिले जुन प्रकारले चाहिँ हामीले यो मानवीय संकट आउने गरिकन जुन प्रकारको जुन स्केलको विपद देखिरहेका छौँ, एउटा नदीमा समुद्रै पस्या जस्तो गरिकन जुन हिमालय सुनामी अहिले आयो, यसको चाहिँ यो कल्पनाभन्दा बाहिरकै कुरा थियो। मैले आफ्नो जीवनमा कहिले पनि यति ठूलो बाढी चाहिँ मैले देखेको थिएन।
12: जस्तो अब यसको प्री एजम्पसन, यो कुन ढंगले चाहिँ त्यहाँ गेड्रान थुप्रिएर वा चाहिँ हिम चट्टानहरू खसेर वा हिम पहिरो खसेर वा चाहिँ यसको चाहिँ वास्तविकता, यो कसरी चाहिँ यति ठूलो यो महाबाढी जो जुन खोलाको आफ्नो क्षेत्र भन्दा भाग भन्दा पनि 8-9 मिटर माथिसम्मको यो फोर्समा त्यो पनि एकदम तीव्र गतिमा यो कसरी आयो भन्ने खालको के भन्न सकिन्छ आज?
13: म केही भन्न सक्छु तर अब एकदमै तथ्यमै चाहिँ पुग्न सक्छु कि सक्दिनँ, तर अहिले मैले चाहिँ अहिलेसम्म गरेको अध्ययन अनुसन्धानको आधारमा, अध्ययन अनुसन्धान प्रतिवेदनहरू अध्ययन गरेको आधारमा, मेरा प्रोफेसरहरूले भन्नुभएको चाहिँ कुराहरूका आधारमा, अहिले केही भन्न सकिन्छ किनभने यो देशमा 3624 हिमताल अहिलेसम्म चाहिँ पहिचान भएका छन् र त्यसमध्ये 47 हिमतालहरू कोही भारतमा के अरे कोही चीनमा र कोही नेपालमा कि भारतमा भारतको चाहिँ क्षेत्रमा यो हिमालय रेन्ज 800 किलोमिटरको हिमालय रेन्जमा हाम्रो पट्टि पर्ने यी सबै कुराहरू चाहिँ यहाँभन्दा अगाडि चाहिँ इसिमोड युएनडिपी जस्ता संस्थाहरूले चाहिँ आजभन्दा 8-10 वर्ष अगाडिदेखि नै त्यसको बारेमा अध्ययन गरेर त्यो प्रतिवेदन सार्वजनिक गरेर सरकारलाई पनि ध्यान आकर्षण गराइरहेको कुरा हो. अघिल्लो वर्ष पनि भोटेको सीमा बाढी आएकै हो, थामेको कुरा यहाँले सुन्नुभएकै छ. मेलम्चीको बाढी हामीले भोगेकै हौ, त्योभन्दा अगाडि सेतीको बाढी हामीले भोगेकै हौ. यस्ता खालका अहिलेसम्म 25 बाढी चाहिँ हिमताल फुटेर आइसकेका छन्. अब यो पटक चाहिँ के भयो भन्ने खालको कुराको बारेमा चाहिँ विभिन्न अध्ययन अनुसन्धान अहिलेसम्मको प्रारम्भिक जानकारी अनुसार चाहिँ एउटा ठुलो हिमचट्टान को पहिरो हिम पहिरो खस्यो. कहाँ खस्यो त भन्दाखेरि ठुलो चाहिँ त्यो हिमतालमै खस्यो अनि त्यो 81 चाहिँ विस्फोट भएको जस्तो गरिकन त्यसमा जमेको पानी 81 बाहिर निस्कँदाखेरिको स्थितिमा यो 150 मिटरसम्मको उचाइको छाल तयार भएर भोटेकोसीसम्म चाहिँ आइपुग्दाखेरि जम्मा 9 मिनटको मात्रै समय लाग्यो. त्यो प्रति घण्टा 50 किलोमिटरको वेगमा त्यो गेग्राम चट्टान टुक्रा टुक्रीहरूमा चाहिँ मतलब ढुङ्गाका टुक्राहरू यी पहाडको चाहिँ चट्टान का टुक्राहरू यी सबै चाहिँ एकैचोटि एउटा ठुलो बलका साथ माथि 5000 मिटरबाट तल 2000 झर्दाखेरिको स्थितिमा जुन प्रकारको त्यसले शक्ति प्रदान के अरे निकाल्यो त्यही शक्तिका साथ त्यसले केही बाँकी राखेन र तल्लो तटीय क्षेत्र हाम्रो चाहिँ सम्पूर्ण रूपले सर्वनाश भयो. यो खालको स्थिति चाहिँ हामीले देख्यौँ बिहोर्यौं. यो भोलि पनि हुन सक्छ र हिजो पनि भएका थिए र यस्तै स्केलको त भएको थिएन, अहिले ठुलो स्केलको भयो र भोलिका दिनमा पनि हामीले यो चाहिँ सहन भोग्नुपर्ने हुन्छ र यसको लागि चाहिँ सरकार यो नागरिक समाज अब यसका अध्येताहरू यस क्षेत्रमा काम गरेर रहेका अभियन्ताहरू सञ्चारकर्मीहरू मतलब एउटा होल अफ दि गभर्मेन्ट र होल अफ दि सोसाइटीको एप्रोचबाट हामीहरू सबै तयार भएर पूर्व तयारीमा जुट्नै पर्दछ.
12: एउटा कुरा, नेपालमा हजारौं हिमताल हिमनदीहरू छन्, हामीले कुन कुन हिमताल र हिमनदी अहिले उच्च जोखिममा छन् भनेर वास्तविक समयमा निगरानी गरिरहेका हुन्छौँ कि हुँदैनौँ एउटा निकै ठूलो खराब प्रश्न छ. किनभने यसभन्दा अगाडि पनि रसुवामा बाढी नै गएको थियो होइन, त्यतिखेर चीनसँगको हाम्रो सूचना आदान प्रदानको होइन माध्यम चाहिँ किन यति धेरै सफल हुन सकेन, बलियो हुन सकेन. पूर्व सूचना प्रणाली हुँदाहुँदै टिमुरे भोटेकोसी नदी किनारका बस्तीहरूका मानिस सबैमै सुरक्षित स्थानमा जान नसक्ने एउटा परिस्थिति सिर्जना भयो. यसले निकै ठूलो त्रास दिने निम्ति आएको छ गंगालाल सर. अब यसलाई अब हामी विपद आउँदाखेरि एकपटक आत्तिन्छौँ, धेरै निकै ठूलो बहस छलफलहरू हुन्छन् तर त्यसपछि बिर्सनै जाने एउटा प्रवृत्ति छ. हाम्रा हिमतालहरू जति सुन्दर छन् तिनीहरू हिमबम बनेर बचिरहेका छन् भन्ने कुरा चाहिँ किन बुझिँदैन?
13: हामी त्यो राम्रोसँग बुझाउन नसकेका हौ. हाम्रो चाहिँ यो चाहिँ विद्यालय विश्वविद्यालयहरूको शिक्षामा समावेश गरेर यसलाई अध्ययन अध्यापनमा हामीले केही रूपमा त यसलाई चाहिँ प्रयोगमा ल्याएका छौँ तर चाहिँ आमा शिक्षाको रूपमा जनशिक्षाको रूपमा पनि यो लैजान जरुरी रहेछ भन्ने खालको चाहिँ हरेक घटनाक्रमहरूले चाहिँ हामीलाई पाठ सिकाएकै हो. अब यस्ता हिमतालहरू सबै हिमतालहरू फुट्छन् र ती सबैले चाहिँ तल्लो तटीय क्षेत्रमा यही प्रकारको चाहिँ महाविनाश ल्याउँछ भन्ने कुरा मात्रै होइन, यदि हामीले व्यवस्थापन गर्यौं भने त्यो 7 त्यो मैले अघि भनेको 3624 हिमतालमध्ये हामीले 7 हिमताल चाहिँ असाध्य उच्च जोखिममा रहेको र त्यसमध्ये पनि इन्जार छोर उल्पाको त व्यवस्थापन हामीले गरेका छौं नि. त्यसको चाहिँ पानीका सतह घटाउनका लागि जुन इन्जिनियरिङ हामीले जुन टेक्नोलोजी हामीले प्रयोग गरेर अहिले पानीको सतह घटाएका छौं, स्वाभाविक रूपले त्यो तल्लो तटीय क्षेत्रको चाहिँ त्यो त्रास चाहिँ अहिले टरेको छ र यो सम्पूर्ण रूपले टर्ने भन्ने खालको कुरा त होइन तर टरेको छ. अब जहाँसम्म तपाईँले अघि चीनसँगको पनि हामीले समन्वय गर्न सकेनौ कि भन्ने खालको कुरा छ, यो तपाईँले सही कुरा भनिराख्नु भएको छ। चीन र नेपाल सरकारको बीचमा एउटा सहमति भएको छ, समझदारी पत्रमा हस्ताक्षर भएको छ, राष्ट्रपति सी जिनपिङ आउनुहुँदाखेरि नै त्यो सही भएको कुरा हो भनेर बाहिर सार्वजनिक भएको कुरा पनि हो। त्यो भनेको दुई देशको बीचमा विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको विषयलाई व्यवस्थित गर्नका लागि खास गरिकन अर्ली वार्निङ सिस्टमलाई चाहिँ दुई देशको नै विषय हो भन्ने हिसाबले चाहिँ यसलाई विकास गरौं, हिमाली क्षेत्रमा यस ढङ्गले अगाडि बढौं भनेर भन्ने खालको चाहिँ सहमति समझदारी भएको भनेर भन्ने खालको कुरा आयो। तर त्यसभन्दा पछाडिका दिनमा त्यसलाई कार्यान्वयनमा लैजानको निम्ति तदारुकता देखाइएन। अब यहाँ भारतको पनि कन्सर्न, भारतको पनि चासो आयो भन्ने खालको कुरा पनि विभिन्न सञ्चार माध्यमहरूमा, विभिन्न चाहिँ पत्र पत्रिकाहरूमा मैले पढेको हुँ। त्यो भारतले पनि यसमा कुनै चाहिँ के भन्दाखेरि शंका गर्नुपर्ने अथवा चाहिँ यसमा हुँदैन भन्नुपर्ने कुराहरू गरे जस्तो त मलाई लाग्दैन। यदि गरेको भए पनि त्यो उहाँहरूले बुझ्नुपर्दछ कि वास्तवमा हिमालमा सुनामी, हिमाली सुनामी आउँदाखेरि त्यो नेपालका बस्तीहरू मात्रै सखाप हुँदैनन्, त्यो अन्तिममा त्यसले भारतका बस्तीहरू, बिहार उत्तर प्रदेशका बस्तीहरूलाई पनि त्यसले चाहिँ समाप्त पार्छ भन्ने खालको कुरा भारतले पनि बुझ्नुपर्छ, अनि यो बंगलादेशले पनि बुझ्नुपर्दछ। त्यस कारणले गर्दाखेरि चाहिँ यो चीन र नेपालको बीचको मात्रै कुरा होइन, यो चीन, नेपाल, भारत, बंगलादेश सबै मिलेर के चाहिँ यो क्रस बााउन्ड्री भनौँ न, यो ट्रान्स बााउन्ड्री क्रस बोर्डर यो एप्रोचबाट चाहिँ यो डिजास्टर म्यानेजमेन्टको विषय चाहिँ समाधान गर्नुपर्ने कुरा हो। र म त हिजो आज यसलाई डिजास्टर म्यानेजमेन्ट डिप्लोमेसी अर्थात विपद व्यवस्थापन कूटनीतिको रूपमा यसलाई चाहिँ बडो चलाखीपूर्वक चनाखो भएर बडो बुद्धिमत्तापूर्वक लिन पर्दछ। र भोलिका दिनमा चाहिँ यदि हामीले मानव पुण्यको काम गर्छौँ भने, मानव रक्षाको काम गर्छौँ भनेर भने, सबभन्दा पहिला यसको दायित्व र पहलकर्मी सरकारको हुनुपर्दछ र यसमा सहयोग
12: एउटा कुरा अब डाक्टर साहब, जाँदा जाँदै एउटा कुरा जस्तो अहिले हामीले विपद आइलाग्यो, बाजा बजाएर आउँदैन, विपद एकासी आयो, जुन कुरा तिब्बतले समेत राम्रोसँग थाहा पाउन सकेन, उसका पनि धेरै हताहत भएका छन्, संरचनाहरू ढलेका छन्, बगेका छन्। र अहिले जुन विपद पछिको यो उद्धार कार्य भइरहेको छ, यो उद्धार कार्यलाई जस्तो हेर्दै गर्दाखेरि त्यहाँ चाहिँ देखिएका कतिपय दृश्यहरू, सुरुङमा अहिलेसम्म फसिरहेका व्यक्तिहरू, चीन र भारतको समयमा सहयोग लिन नसकेका विषयहरू, विपद कोषमा राहत कोषमा रकम जम्मा छ, कतिपय भोगभोगै बसेका छौ भनेर हारगुहार गरिरहेको एउटा परिस्थितिमा चाहिँ यो प्रक्रिया अलिकति मिलेन कि, वा सरकारले चाहिँ जुन ढंगले आफ्नो त्यो भनौँ न त्यहाँसम्म पुग्नुपर्ने हो त्यसको त्यो अलिक त्यो व्यवहारमा हेर्दाखेरि चाहिँ कता कता तादम्यता मिलेन कि, वा चाहिँ उद्धार राहतको काम चाहिँ राम्रै भइरहेको छ छोटोमा?
13: रोजगार र राहतको यस्तो बेलामा चाहिँ यति बेलाको समय भनेको आज हामी छैटौं दिनमा छौं, स्वाभाविक रूपले यो बीचमा हामीले जुन परिदृश्य देखिरहेका छौं, सरकारको तर्फबाट भएका कामहरू ठिकै छन्, राम्रै छन् भन्ने लाग्छ। नागरिक समाजको तर्फबाट पनि भएका सहयोग सद्भावहरू, सबै खालको कुराहरू ठिक छ भन्ने नै लाग्छ। कन्फमा खुसेका मान्छेहरू अहिलेसम्म निस्कन सकेनन् र तपाईँले अहिले जुन कुरालाई संकेत गरिराख्नु भएको छ, यो डे वानदेखि डे वानदेखि अर्थात् 10 गतेदेखि नै यो कूटनैतिक रूपमा हामीले चाहिँ राम्रोसँग गर्न नसकेको हो कि भन्ने खालको कुरा चाहिँ अहिले आएर प्रकार रूपमा देखिएको छ। किनभने ढिलो मात्रै आएर के अरे चिनी आएर चाहिँ भारतीय टोलीहरूले जुन खालको कामहरू गरिरहेका छन् र त्यही कुरो चाहिँ त्यो पहिलो दिन अर्थात् 10 गतेकै दिनमा यो काम गर्नु पर्दथ्यो। यो काम गर्नुभन्दा पनि सरकारको अहंकार घमण्ड अलिकति प्रदर्शन भएकै हो, तर अहिले उहाँहरूले त्यसलाई करेक्सन गर्नुभएको छ, ढिलै भए पनि करेक्सन गर्नुभएको छ। तर यस्ता खालका कुराहरूमा खिलाफ गर्ने कुराहरू होइन र हडबडाउने कुरा पनि होइन।
12: र सब व्यवस्थापनको कुरालाई लिएर पनि आलोचना भइरहेको छ, अब सबलाई खाडलमै हाल्नुपर्ने एउटा परिस्थिति, हामीसँग सबलाई बेर्ने खालको प्लास्टिकको पनि अपुग, अब राहत र उद्धारको सामग्रीको त पुरै छोडौं, सुरुङमा बाटो उद्धार गर्ने हाम्रो जनशक्ति नै नभएको एउटा परिस्थिति, यो किन पूर्व तयारीमा चाहिँ किन कमजोर हुन्छ देश रहिले पनि?
13: अब यस्तो ठूलो खालको चाहिँ विपदमा सब व्यवस्थापनको कुराहरू चाहिँ जहाँ पनि हुने यस्तै नै हो, किनभने यो के अरे त्यो पूर्व तयारीले मात्रै चाहिँ कति कुराहरू पुग्छ र पुग्दैन भन्ने खालको गर्दै नगर्नु चाहिँ त्यो चाहिँ निकम्मापन हो। र गरेर पनि नपुग्नु चाहिँ एउटा कुरा हो, किनभने निकै नै ठुलो संख्यामा चाहिँ अहिले शवहरू चाहिँ एकत्र छन् र त्यसको व्यवस्थापन चाहिँ यो अफगानिस्तानमा पनि यस्तै भएको थियो, बङ्गलादेशमा भारतको उत्तराखण्डमा पनि यो खालको प्रयोग भएको हो र यो चाहिँ सामूहिक रूपमा चाहिँ मान्छेहरूलाई सबैलाई चाहिँ जानकारी गराएर डिएनए संकलन गरेर र चाहिँ मान्छेहरूको चित्त बुझाएर त्यसको फोटोहरू र उपयुक्त बेलामा उपयुक्त हिसाबले चाहिँ त्यो मान्छेको चाहिँ हुलिया बताउन सक्ने हिसाबले सरकारले त्यसको रेकर्ड राखेर सामूहिक रूपमा नै शव दाह गर्ने चलन पनि छ र त्यो अहिले चाहिँ जुन जंगलमा लगेर गाड्ने खालको त्यसलाई त्यतिकै लगेर फ्याल्ने खालको कुरा त बेठिक हुन्छ, तर त्यसलाई चाहिँ व्यवस्थित तरिकाले त्यसको पनि एउटा सिस्टम हुन्छ, हामीसँग चाहिँ सब यो डेड बडी म्यानेजमेन्ट गाइडलाइन नै छ, त्यस कारणले गर्दाखेरि त्यो गाइडलाइन अनुसार नै सरकारले त्यसको निर्देशिका नै नियमावली नै छ त्यही अनुसारले गरिरहेको होला भन्ने मलाई मैले आशा गरेको छु, तर अब चाहिँ अहिलेको बेलामा अब आलोचना गर्ने यसको अफवाह फैलाउने अब यस्तो मात्रै खालको कुरा चाहिँ गर्न उपयुक्त हुँदैन र त्यो गर्नै हुन्न भन्ने मलाई लाग्छ।
12: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। विपद विकेपम नेकपाका नेता डाक्टर गंगालाल तुलाधर आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
14: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
0: खरो विषयमा तरो बहस, नेपाली बहस,
2: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
3: ग्लोबल आर्मी ब्याङ्क सबैका लागि ब्याङ्क
4: डिश होम इन्टरनेट।
5: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका निर्वाचन समिति सदस्य सचिव एवं अधिवक्ता कानूनका जानकार राजु कटुवाल हुनुहुन्छ। कटुवालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: हजुर नमस्ते, धन्यवाद।
5: होइन, देशमा निकै ठूलो विपत्ति आएको छ, माओवादी आएको छ, कंग्रेसभित्र पनि यसो हेर्दा अलिकति विपत्ति नै छ होइन। अब कंग्रेसको यो पछिल्लो परिस्थितिलाई हेर्ने हो भने यो अधिवेशनको जुन कुरा आएको छ, संस्थापन इतर पक्षले पनि जुन ढंगले चाहिँ तपाईँहरूलाई चाहिँ प्रेसर दिइरहेको छ, संस्थापन पक्षलाई प्रेसर गरिरहेको छ, यो बाढ़ीका कारण अधिवेशन समयमा हुने नहुने, यो सर्ने नसर्ने, यो प्रक्रिया चाहिँ के हुन सक्छ?
6: अब सर्वप्रथम त यो त्रिशुली नदीमा जुन बाढ़ी आयो, यो बाढ़ीको कारण जुन जनधनको क्षति, मानवीय क्षति भएको छ, त्यसको लागि म दुःख व्यक्त गर्न चाहन्छु। अब जहाँसम्म नेपाली कांग्रेसको 15 महाधिवेशनको कुरो छ, त्यस सन्दर्भमा हेर्दाखेरिको अवस्थामा अब नेपाली कांग्रेसको विधानको धारा 43 नै के भनौँ भन्दाखेरिको अवस्थामा सम्पूर्ण पदाधिकारी लगायत कार्य समिति र स्थानीय निकाय सबैको चाहिँ पदावधि 4 वर्षको हुनेछ र विशेष परिस्थिति उत्पन्न भएमा चाहिँ 1 वर्ष थपेर 5 वर्षको हुने चाहिँ विधानको व्यवस्था रहेको छ। अब त्यो व्यवस्था अनुसार चाहिँ हजुरको 4 वर्षको डेडलाइन सकेर विशेष असहज परिस्थिति भनेर 1 वर्षको पनि हाम्रो कार्यकाल चाहिँ यो मङ्सिरमा चाहिँ पूरा हुने अवस्था रहेको छ। त्यो भएको हुनाले हामीलाई एकातर्फ विधानको व्यवस्था र राजनीतिक दल सम्बन्धी ऐन र संवैधानिक व्यवस्था अनुसार चाहिँ बाध्यात्मक परिस्थिति छ मङ्सिरभित्र, जसरी पनि चाहिँ महाधिवेशन सम्पन्न गर्नुपर्ने। अर्कोतर्फ यसरी चाहिँ जुन अहिले यो बाढ़ी प्रभावित जुन विभिन्न जिल्लाहरू छन्, त्यहाँनिर विभिन्न जनजनको क्षति भएको छ, त्यहाँनिर चाहिँ अहिले तत्कालै चाहिँ महाधिवेशन गर्नलाई चाहिँ केही कठिनाई उत्पन्न भएको कुरा पनि छ। अब यो सबै कुरालाई चाहिँ मूल्याङ्कन गरेर के कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा हामी चाहिँ छलफल गरिरहेका छौँ। र
5: देखिएको छ नि भने सर्वोच्च अदालतले महाधिवेशन रोक्न तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको मागलाई अस्वीकार गरेसँगै दुवै पक्ष समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन् होइन। अब यो शशाङ्क पक्षले पनि समानान्तर अधिवेशन घोषणा गरेकोलाई चाहिँ अब निर्वाचन समितिले कसरी हेर्दैछ?
6: अब यस सन्दर्भमा हेर्दाखेरि त हाम्रो संवैधानिक र कानूनी व्यवस्थाहरू भ्रष्ट छन् हजुरको। निर्वाचन आयोगले तत्कालीन समयमा चाहिँ जुन 82/10/2 गते चाहिँ गगन कुमार थापाको जुन विशेष महाधिवेशन पक्षबाट चाहिँ निर्वाचित भएको चाहिँ कार्य समिति छ, केन्द्रीय कार्य समिति, त्यसलाई मान्यता दिएको अवस्था थियो र त्यही कुरोलाई चाहिँ सम्मान सर्वोच्च आदालतको चाहिँ डिभिजन बेन्चको चाहिँ 83/4 गतेको फैसलाले पनि त्यसैलाई चाहिँ सबर गरेको अवस्था छ। अब यो अवस्थामा हेर्दाखेरि जहाँसम्म उहाँहरूले चाहिँ अहिले जुन निष्ठा प्राप्त गरेको भनिएको अवस्था छ, त्यो निष्ठा प्राप्त गर्दैमा चाहिँ मुद्दा निरूपण भइसकेको मुद्दाको चाहिँ विषयवस्तुमा चाहिँ असर गर्न सक्दैन भन्ने हाम्रो भनाइ हो। कारण के हो भन्दाखेरिको अवस्थामा यो निर्वाचन आयोगको 10/2 को निर्णय यो निष्ठाको कारणले गर्दाखेरि बलर भएको अवस्था होइन। अहिलेको अवस्था भनेको त कहाँ हो भन्दाखेरिको अवस्थामा 4/7 गते चाहिँ सम्मान सरकारबाट जुन फैसला भयो त्यो फैसला भएको अवस्थामा मात्रै पुर्याएको अवस्था हो। त्यस कारणले गर्दाखेरि चाहिँ विशेष महाधिवेशनबाट चाहिँ निर्वाचित भएको गगन कुमार थापा र सभापति रहनुभएको जुन चाहिँ केन्द्रीय कार्य समिति छ, त्यो केन्द्रीय कार्य समिति नै अहिले आजका दिनसम्म एक्टिभ रहेको अवस्था छ। त्यही कारणले गर्दाखेरिको अवस्थामा उहाँहरू आफै स्वयं के भनेर जानुभयो भन्दाखेरि पछिल्लो समय कि यो चाहिँ भदौको 24 गतेदेखि जुन कार्यतालिका निकालेर चाहिँ महाधिवेशन चाहिँ गर्ने भनेर चाहिँ जुन सूचना प्रकाशित गरेको छ निर्वाचन आयोगबाट, त्यसलाई चाहिँ रोकिपाउँ भनेर उहाँहरू त जानुभएको अवस्था हो। जाँदाखेरिको अवस्थामा सम्मानित सरकारको चाहिँ पूर्ण इजलास गरे चाहिँ के आदेश हो भन्दाखेरिको अवस्थामा कि अब चाहिँ यो अवस्थामा जुन चाहिँ उहाँले निवेदन लिएर आउनुभयो, निवेदन लिएर आउँदाखेरिको अवस्थामा त्यो फैसला चाहिँ 4/7 गतेको फैसला या 10/2 को फैसलालाई पनि विवेचना गरेर चाहिँ यो रोक्नुपर्ने अवस्था देखिँदैन भनेर चाहिँ प्रष्ट भनिसकेपछिको अवस्थामा यसमा कसैले पनि दुविधा हुनुपर्ने अवस्था छैन र यो महाधिवेशन चाहिँ तोकिएको समयमै हुन्छ भन्ने कुरो चाहिँ समय सर्वप्रकारको पूर्णले पनि भुलिसकेको अवस्था छ। जहाँसम्म अब यो अहिले आएको जुन बाढी लगायतका कुराहरू छन्, यो कुरोको सन्दर्भमा यी तीनवटा जुन प्रभावित जिल्लाहरू छन्, यो जिल्लाको सन्दर्भमा के गर्न सकिन्छ त्यो कुरोलाई चाहिँ हेरेर चाहिँ अगाडि बढ्नुपर्ने अवस्था देखिन्छ।
5: जस्तो यता संस्थापन इतर पक्षले चाहिँ अधिवेशन रोक्ने नै रणनीति अङ्गीकार गरेको हो त, फेरि सदस्यता पनि रिन्यु गर्ने नवीकरण गर्ने समय पनि थपिएको छ होइन, क्रियाशील सदस्यता, अब यो कसरी सम्भव छ भनेको कंग्रेस एक ठाउँमा उभिनलाई
6: कारणले। अब यो हजुरको वर्तमान अहिले चाहिँ गगन कुमार थापा लगायतको जुन चाहिँ कार्य समिति रहेको छ, त्यो कार्य समितिले सबैलाई समेटेर लगौँ, सबैलाई एकताबद्ध रूपमा अगाडि बढाउन सकिन्छ कि भनेर हिसाबले चाहिँ उहाँले यो चार दिनको म्याद थपेको हो। र उहाँहरूले हिजो हामी छलफलमा पनि थियौँ, हामी निर्वाचन समिति पनि छलफलमा थियौँ, र हामीले के भनेको छौँ भन्दाखेरि भदौ 24 गतेदेखि गर्ने चाहिँ अधिवेशनको लागि हाम्रो तर्फबाट, निर्वाचन समितिको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको अवस्था छ, र हामीलाई यहाँहरूले 20 गतेसम्म चाहिँ क्रियाशील सदस्यताको नावली दिन सक्नुभयो भने 24 गतेदेखि चाहिँ हामी गर्नलाई चाहिँ तयारी अवस्थामा छौँ, कुनै बाधा अवरोध हुँदैन भनेको हुनाले चाहिँ उहाँहरूले यो 19 गतेसम्म, यो बीचमा पनि कोही साथीहरू छुट्नु भएको छ अथवा कोही साथीहरू चाहिँ महाधिवेशनमा सहभागी हुन चाहनुहुन्छ भने सबैलाई चाहिँ एकताबद्ध रूपमा अगाडि लगाउन सकिन्छ भन्ने उद्देश्यका साथ त्यो थपिएको हो, र हामी 24 गतेको लागि पूर्ण रूपमा तयारी छौँ। अब जहाँसम्म हजुरले चाहिँ अब अर्को पक्षले पनि चाहिँ जुन किसिमको चाहिँ समानान्तर रूपमा चाहिँ कार्यतालिका निकालेर अगाडि लग्ने भन्ने जुन कुरो गर्नुभयो, त्यो सन्दर्भमा म के निवेदन गर्न चाहन्छु भन्दाखेरिको अवस्थामा, यसरी कानून विपरीत कसैलाई पनि समानान्तर गतिविधि गर्ने अधिकार न संविधानले दिन्छ, न राजनीतिक दल सम्बन्धी ऐनले दिन्छ, र न नेपाली काङ्ग्रेसको विधानले दिन्छ। किन भन्दाखेरिको अवस्थामा निर्वाचन आयोग स्वयंले चाहिँ यस विषयमा निर्णय गरिसकेको छ, सर्वोच्च हाइकोर्ट डिभिजन बेन्चबाट पनि विचार यसमा चाहिँ निर्णय भएको छ, त्यसमाथि पनि उहाँहरू स्वयंले चाहिँ महाधिवेशन रोकिपाऊ भन्ने निवेदन दिइसकेपछिको अवस्थामा त्यो चाहिँ अन्तरिम आदेश जारी नहुने भनिसकेपछिको अवस्थामा उहाँहरूलाई त्यो हकै छैन। यदि कसैले चाहिँ यसरी चाहिँ अदालतबाट भएको आदेशको अवज्ञा गर्दछ भने त्यस किसिमको अवज्ञाको सन्दर्भमा चाहिँ अदालतको अवहेलना, अदालतको आदेशको अवहेलना चाहिँ दायर गर्न सक्ने अवस्था पनि रहन्छ, र यो विषयवस्तु भनेको चाहिँ अदालतको अवहेलनाको पनि विषयवस्तु हुन सक्छ भन्ने चाहिँ मलाई लाग्छ।
5: अब जस्तो अहिले जुन विवाद छ यो अझै मच्छर हुने परिस्थिति देखिएको छैन, अधिवेशन भयो भने झडपहरू पनि हुन सक्लान् वा चाहिँ केही त्यस्ता समस्याहरू पनि निम्तिन सक्लान् वा कंग्रेसलाई एउटा बिन्दुमा बाँध्ने, अब एउटा पूर्ण इजलासमा एउटा मुद्दा पनि छ, आधिकारिकताको मुद्दा पनि छ, अस्तिको अब अन्तरिम आदेश दिन अस्वीकार गरे पनि त्यो मूल मुद्दा जो छ त्यसले चाहिँ के असर गर्छ यो कंग्रेसको अधिवेशनलाई महाधिवेशनलाई?
6: त्यो मूल मुद्दाले काङ्ग्रेसको महाधिवेशनलाई चाहिँ कुनै पनि असर गर्दैन। यहाँ हजुरहरूले बुझ्नुपर्ने कुरो के छ भन्दाखेरिको अवस्थामा, जस्तै उदाहरणको लागि कुनै कुनै केसहरू कस्ता हुन्छन् भन्दाखेरि परमादेश प्रकृतिका हुन्छन्। उदाहरणको लागि जस्तै एकछिनलाई मानौ, मेरो चाहिँ घरबार चाहिँ कसैले चाहिँ तोड्न आँट्यो, कुनै राज्यका कुनै निकायले चाहिँ तोडफोड गर्न आँट्यो अथवा चाहिँ भत्काउन आँट्यो भने हामी चाहिँ प्रारम्भिक उपचारको लागि रिट लिएर जान्छौँ, अन्तरिम आदेश माग गर्न सक्छौँ। तर माग गर्दाखेरि अन्तरिम आदेश जारी भएन भने मेरो मुद्दा चाहिँ विचाराधीन रहेको छ, त्यस कारणले मेरो चाहिँ घरको तोडफोड गर्नु हुँदैन भनेर भन्न सक्छौँ र हामीले सकिएन नि। त्यस कारणले गर्दा कुरो बुझ्नुपर्ने कुरो के छ भन्दाखेरिको अवस्थामा, अहिले उहाँले भनिसक्यो तिमीले तोकिएको समयमा महाधिवेशन गर्न सक्छौ है, तिमी गर। अब जहाँसम्म राजनैतिक कुरो छ, राजनैतिक हिसाबमा चाहिँ अलिकति सहमति सहकारी एकता होस् भनेरै चाहिँ यो चार दिनको म्याद सकिएको अवस्था हो नि त। उहाँहरू छुट्नु भएको छ भने पनि उहाँहरूलाई समेट्नको लागि नै यो चार दिनको समय दिएको, र यो चार दिनको समय पर्याप्त छ, र यो भित्र चाहिँ उहाँहरू पनि आउनु पर्यो, छलफलमा आउनु पर्यो, आफ्नो अध्यावधि गर्नु पर्यो, र महाधिवेशनमा चाहिँ सहभागी हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ।
5: र जाँदा जाँदै अब यो विवादको मुख्य जड, अब नेपाली कंग्रेस पटक पटक अदालतमै धाइरहेको छ, एउटा निकै ठूलो पुरानो गौरवशाली पार्टी, लोकतान्त्रिक पार्टी होइन, आन्तरिक विवादलाई अदालतमै गएर मिलाउन खोज्ने यो प्रवृत्ति, यो टेन्डेन्सीले त नेपालका दलहरूको लोकतन्त्र र दलहरूको हविगतलाई कहाँ पुर्याउन सक्छ?
6: यो एकदमै दुःखको कुरो हो। राजनीतिक दलले चाहिँ राजनीतिक कुरा आफ्नो दलभित्र भएका चाहिँ विवादहरू जे जस्ता छन् ती मनमुटावहरूलाई चाहिँ आफैले चाहिँ समाधान गर्नुपर्ने हो, तर जुन अड्डा अदालतमा चाहिँ जाने चाहिँ जुन प्रवृत्ति अहिले चाहिँ हावी भएको छ, यसले चाहिँ हामीलाई चाहिँ चिर पर्यन्त रूपमा चाहिँ यसले चाहिँ हामीलाई चाहिँ राम्रो गर्दैन। दलहरूले आफ्नो विवाद चाहिँ आजका दिनसम्म पनि र
5: मिलाउन खोज्ने यो प्रवृत्ति, यो टेन्डेन्सीले त नेपालका दलहरूको लोकतन्त्र र दलहरूको हविगतलाई कहाँ पुर्याउन सक्छ?
6: यो एकदमै दुःखको कुरो हो। राजनीतिक दलले चाहिँ राजनीतिक कुरा आफ्नो दलभित्र भएका चाहिँ विवाद

0: भन्ने मलाई लाग्छ। यसैमा सबैको
1: हस् राजु खुटवालजी, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धन्यवाद।
1: हुनुहुन्थ्यो राजु कोठेवाल, नेपाली कंग्रेस निर्वाचन समिति सदस्य सचिव एवं कानूनका जानकार अधिवक्ता। आदरणीय श्रोता, यो सँगै नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।

0: पाहिनो समय सूचक अहिले बिहानको 10 बज्यो AM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज
2: परिवारले सब प्राप्त गर्न सक्ने गरी सुरक्षित राखिएको भनी बुझ्न प्रहरीले आग्रह गरेको छ। निर्धारित ठाउँमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमीन मुनि व्यवस्थापन गर्दा हरेक शवको कोड नम्बर जमीन मुनि तथा माथि राखी शव व्यवस्थापन गरिएको ठाउँको जीपीएस लोकेशन फोटो अभिलेख नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ जिल्ला मुख्य सड़क नागडुङ्गा मुगलिङ खण्डको कृष्णवीरमा सड़क अवरोध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर जनाएको छ। निगमका अनुसार अम्बेकगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। त्यस्तै खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। माल सामानका लागि वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। ठूला गाड़ीलाई नौबिसले पालन भैँसी तथा साना गाड़ी तथा माइक्रोबसका लागि फारपिङतर्फको वैकल्पिक सड़क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पश्चिम नेपालबाट काठमाडौँ आउने गाड़ीका लागि गोर्खा सदरमुकाम हुँदै बुङकोट नामजुङ गैरङ दुर्बुङ सिवरेनीटार हुँदै देनीघाट जोडिने वैकल्पिक मार्गबारे पनि काम भइरहेको छ। अर्को विकल्प गोर्खा नामजुङ बुङकोट हुँदै देनीघाट निस्कने मार्ग हो। यो मार्ग विशेष गरी पोखरा गोर्खा र पश्चिमतर्फबाट काठमाडौँ ओर दोहोर गर्ने गाड़ीका लागि उपयोग हुने देखिएको छ।

पेशवाको बोटुको सुधारीपछि मध्य प्रदेशका आठ जिल्लाका 162 जना अझै सम्पर्कविहीन छन् भने 20 जना मात्रै सम्पर्कमा आएका छनृ।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं। आईएमई गरौं। आईएमई गरौं।
2: अब बाँकी खबर। बाढ़ी पीड़ितले राहत नपाएको गुनासो गरे पनि सरकारले पनि राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावितका लागि रसवारा नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रय स्थल तथा राहत वितरण केन्द्र संचालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित 2 जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। प्राधिकरणका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्ताकलय शिविरमा राखिएको छ। सुरी ढुंगे क्षेत्र सिमचौरका प्रभावितलाई सेफ हाउस क्रियापुत्री भवनमा, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवर हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ। बेत्रावती भौज क्षेत्रका प्रभावितलाई सुन्दरी क्युरोनी नागी, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलोनी कवर हल र बगायतमा राखिएको छ भने विदुर 3 देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणा भूमेनेश्वरी माध्यमिक विद्यालय ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। प्राधिकरणका अनुसार विदुर 2 को सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय लगायतमा मेडिकल टोली समेत उपलब्ध रहेको छ। त्रिशुली नदी पारी रहेका क्षेत्रमा हाल हेलिकप्टरबाट मात्र पहुँच सम्भव भएकाले वैकल्पिक रूपमा गल्छीको पुल हुँदै आश्रय स्थलसम्म पुग्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। भोटुकोशी नदीमा आएको बाढ़ीमा अलपत्र अवस्थामा रहेका 3,000 भन्दा बढ़ीको उद्धार गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्लाधिकारी समू प्रसाद रेग्मीका अनुसार गैरातीसम्म 3,029 जनालाई रसवारा नुवाकोटका विभिन्न स्थानबाट उद्धार गरिएको हो। तीमध्ये नेपाली नागरिक 2,776 जना र विदेशी 253 जना छन्। पछिल्लो 24 घण्टामा 624 जनाको उद्धार गरिएको छ। भोटुकोशी बाढ़ीमा अलपत्र परेकालाई उद्धार अन्तर्गत जल विद्युत आयोजनाको सुरुङभित्र रहेको भनिएका को उद्धार जारी छ। तर रसुवाको टिमुरे, स्याफ्रोबेसी, मैलुङ लगायतका स्थानमा अझै केही फसेको हुन सक्छ भनेर नियमित रूपमा हेलिकप्टर मार्फत रेकी भइरहेको जनाइएको छ। यसै गरी भुटेकोशी बाढ़ीमा परेर हराएको जनाउँदै आइतबारसम्म 1,500 भन्दा बढ़ी व्यक्तिको परिवारको निवेदन परेको छ। नुवाकोट र रसुवाको विभिन्न स्थानबाट आफ्ना मान्छे हराएको जनाउँदै खोज तलाशको लागि 1,558 जनाको निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हराएका व्यक्तिको खोज तलाशका लागि नेपाल प्रहरीको वेबसाइट, जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय र सिम नम्बर 1 सय तालिम केन्द्र विदुरमा निवेदन दिन सकिए समेत भएको छ। बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये हालसम्म नुवाकोटमा 95 जनाको शव संकलन भएको छ। जिल्लाको विभिन्न 30 स्थानमा संयुक्त सुरक्षा टोली परिचालन मार्फत गरिएको खोज तथा उद्धार मार्फत शव संकलन गरिएको हो। र तेस्रो संस्करणको पुरूष एसीसी प्रिमियर कपमा आफ्नो पहिलो खेलमा नेपालले जितका लागि 88 रनको लक्ष्य पाएको छ। सोमबार बिहान मलेसियाको बांगी स्थित वाईएसडी यूकेएम ओभलमा जारी खेलमा बहराइनले 36.2 ओभरमा सबै विकेट गुमाएर 87 रन बनाएको छ। खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। नेपाली बलरहरूले शुरूआतदेखि नै बहराइनका ब्याटरलाई दबावमा राखेका थिए। नेपालको लागि कप्तान सन्दीप रामिछानेले घातक बलिङ गर्दै 10 ओभरमा 4 रन राखेर 14 रन खर्चदै 5 विकेट लिए भने ललित राजवंशीले 3 विकेट तथा करण केसीले 2 विकेट लिँदै उनलाई राम्रो साथ दिएका थिए। बहरानका लागि मात्रै 3 खेलाड़ीले 2 अंकमा रन बनाएका थिए। एक दिवसीय क्रिकेटमा नेपालले पहिलो पटक बहराइन विरूद्ध प्रतिस्पर्धा गरेको हो। नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट शुरूआत गर्न चाहन्छ। जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्रै सेमी फाइनलमा स्थान बनाउनेछन्। सोही कारण सम्म चरणको 4 खेल महत्वपूर्ण हुनेछ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।
3: रेडियो साइलो 89.1 मेगाहर्ट्ज।

0: उसलाई त भरे म पठाउँछु
1: पक्का
0: पक्कै
1: हो
0: त

Thank you.

र स्वरम लाकोटको विपत्तिपछि अभियन्ताहरूले नेपाललाई विपद पुननिर्माणका नाममा ऋण नथोपरी तत्काल भरपूर्ण जलवायु वित्त दिन अन्तर्राष्ट्रिय समुदायसँग अपील गरेका छन्। विपद पुननिर्माणलाई ऋण मार्फत वित्त पोषण गर्नु दोहोरो अन्याय हुने भन्दै हानी तथा नोक्सानी सम्बोधन कोषबाट अनुदानमा आधारित सहयोग मागेका छन्। संयुक्त अपीलमा हिमाली अनुगमन, पूर्व चेतावनी प्रणाली सुधार, साझा नदी बेसिनका लागि क्षेत्रीय सीमापार समन्वय बढ़ाउन समेत आग्रह गरिएको छ। ताउचेन अघि भुटेको सीमा गएको भीषण बाढ़ीमा परेर मधेस प्रदेश काट जिल्लामा घर भई रसमा विभिन्न पेसा व्यवसाय गरेर बसिरहेका मध्ये 192 जना सम्पर्कविहीन भएका छन्। विनाशकारी बाढ़ीले त्रिशुली नदीको तीव्र कटानका कारण नारायणगढ़ मुर्लिन सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। अघिल्लो बाढ़ी देखिने सड़कको तल्लो भाग जाली तथा टेको कटान भइरहेकोमा आइतबार बिहानको बाढ़ीले सड़क अड्याएको मुख्य खुट्टा अर्थात तल्लो बेस नै ढालेपछि कृष्ण भीर क्षेत्रको सड़क जगैदेखि बासिएर आवागमन पूर्ण रूपमा ठप्प भएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसिका अनुसार परिवार भीर र त्यसभन्दा करिब 200 मीटर अगाडिको अर्को कृष्ण भीर दुई ठाउँमा सड़क पुरेका कृष्णभीरमा सड़क बगाए लगत्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै कृष्णभीर क्षेत्रमा सड़क भाँचिएकाले अर्को सूचना जारी नभएसम्म सड़क सञ्चालन गर्न नसकिने जनाएको छ। पृथ्वी राजमार्गको काठमाण्डु जोड़ने मुख्य सड़क भएकाले ग्यास खाद्यान्न लगायतका अत्यावश्यक आपूर्ति गर्न र सर्वसाधारण यात्रुका लागि सड़क विभागले चारवटा वैकल्पिक

0: मार्ग प्रयोग गर्न आग्रह गरेको छ। धादिङको कृष्णवीरमा गएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएपछि सोमबारदेखि ग्यास बुलेट काठमाडौँ नआउने भएका छन्। तराईमा रहेका विभिन्न ग्यास उद्योगमा सिलिण्डरमा ग्यास भरेर ट्रक मार्फत हेटौडा कुलेखानी र बाइरोडको बाटो हुँदै काठमाडौँ ल्याइने भएको छ भने यही मार्गको डिजल र हवाई इन्धनका ट्याङ्करहरू पनि आवत जावत हुनेछन्। मध्य प्रदेशका आठ जिल्लामा घर बाहिर सम्म विभिन्न पेशा व्यवसाय गरेर बसिरहेका मध्ये 192 जना सम्पर्क विहीन भएका छन्। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार बाढ़ीपछि वर्षाका 40, बाराका 25, रौतहटका 19, सर्लाहीका 19, महोत्तरीका 17, धनुषाका 13, सिराहाका 10, सप्तरीका 49 गरी 192 सम्पर्क विहीन भएका मध्ये आइतबार बिहानसम्म वर्षाका 2, बाराका 2, रौतहटका 6, सर्लाहीका 3, महोत्तरीका 7, धनुषाका 7 र सिराहाका 2 गरी सप्तरीका 1 गरी 30 जना मात्रै सम्पर्कमा आएका छन्। बाढ़ीपछि सम्पर्क विहीन हुनेमा सबैभन्दा बढ़ी सप्तरीबाट 48 जना र पर्साबाट 38 जना रहेको प्रदेश प्रहरीले जनाएको छ। प्रदेश प्रहरीका अनुसार रसुवाका विभिन्न प्रहरी युनिटमा कार्यरत रहेको अवस्थामा बाढ़ीपछि सम्पर्क विहीन भएका 9 मध्ये 6 जना सम्पर्कमा आएका छन्। प्रहरी चौकी गोलजुङ बेसी रसुवा दरबन्दी भए टिंगुरे स्थित इलाका प्रहरी कार्यालयमा कार्यरत पर्साको वर्षागढ़ी नगरपालिका 9 घर भएका श्रवण कुमार यादव, प्रौतहटको गौर नगरपालिका 9 घर भए अस्थायी प्रहरी पोस्ट नेलुङमा कार्यरत नवीन कुमार सिंह सम्पर्क विहीन रहेका छन्। विनाशकारी हिमबाड़ीपछि विभिन्न स्थानबाट ल्याइएका सब त्रिवेश शिक्षण अस्पतालमा राख्ने ठाउँ अभाव भएको छ। हिमबाड़ीपछि रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाबाट हालसम्म 80 सब त्रिवेश शिक्षण अस्पताल ल्याइएको छ। एकैपल्ट ठूलो संख्यामा सब आएपछि सीमित क्षमताको सब गृहमा समेत व्यवस्थापन गर्न कठिन भएको छ। भोटेकुसी बारीको घटनापछि धादिङ नीलकण्ठका 29 जनाको अवस्था अज्ञात छ। न व्यक्ति भेटिन्छन् न त लास उनीहरू सवार बससम्मको पत्तो लाग्न सकेको छैन। जनै पूर्णिमामा गोसाईकुण्ड दर्शन गर्न हिँडेका गाउँलेहरू बेखबर रहेको प्रहरीले जनाएको छ भने नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माका अनुसार स्थानीयहरू चढ़ेको बस अहिलेसम्म भेटिएको छैन। केही काठमाडौँ र चितवनसहित गोसाईकुण्ड जाने र अन्य कामका लागि आफ्नो पालिकाका करिब 35 जना हराएको उनले बताएका छन्। 10 भदौ बिहान सुबा 6 बजे आसपासमा धादिङ नीलकण्ठ नगरपालिका 3 पुछार बजारबाट 25 जना जति स्थानीय गोसाईकुण्ड दर्शनका लागि 5/12/50 नम्बरको बसमा अघि बढ़ेका थिए। बसमा रहेका अधिकांश गाउँले आफन्ती र नाता सम्बन्धका थिए। पर्वतका प्रहरीका अनुसार बसमा 11 दम्पति मात्र थिए भने तीर्थयात्राका लागि हिँडेको समूहमा अधिकांश घरमूली रहेको जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। 10 बजे बिहान झिसमिसेमै गोर्खाको पालुङटारबाट 3 सवारी तीर्थयात्राका लागि गोसाई कुण्डतर्फ अगाडि बढ़ेका थिए। सबेरै 3 बजे बाप्र 06001 0662 र बाप्र 06006 823 नम्बरका माइक्रोबस र 4:30 बजे G2K112 नम्बरको बस रसुवातर्फ हिँडेका थिए। दुई दिनपछि जनै पूर्णिमालाई लक्षित गरेर नगरपालिका र केही वरपरका समेत गरेर कुल 71 जना गोसाई कुण्डतर्फ लागेका थिए। त्यसमध्ये एउटा माइक्रोमा 19 अर्कोमा 16 र बसमा 36 जना यात्री सवार थिए। तर दैव सन्दक एकै गाउँ ठाउँबाट सबै तीर्थयात्राका लागि गएका मध्ये बसमा सवार 30 जनाको कुनै खबर अहिलेसम्म आएको छैन। भोटेको सिवारीको चपेटामा फँसेर उनीहरू सम्पर्क विहीन, गाउँपालिकाले ती सम्पर्क विहीनको फोटो सहितको विवरण समेत सार्वजनिक गरेको छ। भोटेकोशी र त्रिशुली नदी क्षेत्रका जल विद्युत परियोजनाका सुरुङमा फँसेका अनुमानित 500 भन्दा धेरै मजदूर कर्मचारीको 5 दिनसम्म पनि उद्धार हुन सकेको छैन। सरकारले निकै ढिला मात्रै भारतीय र चिनिया पक्षलाई पनि उद्धारका लागि अनुमति दिएपछि दुई देशका उद्धारकर्ता आइतबारदेखि मात्रै खटिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको तथ्याङ्क विश्लेषणमा विभिन्न जल विद्युत आयोजनामा 1000 हाराहारी सम्पर्क विहीन छन्। योजनाका हेड वर्क्स, पावर हाउस, सुरुङ, कर्मचारी आवास क्षेत्र लगायत ठाउँमा रहेका कामदार, कर्मचारी र इन्जिनियरहरू हुन्। यीमध्ये 500 भन्दा धेरै आयोजनाका सुरुङभित्र छन्। प्राधिकरणका अनुसार ती आयोजनाका 279 जनाको भने उद्धार भएको छ। दाढीबाट माथिल्लो त्रिशुली 1, त्रिशुली 3 ए, माथिल्लो त्रिशुली 3 बी, चिलिमे, लाङटाङ र रसुवागढी जल विद्युत क्षतिग्रस्त भएका छन्। त्यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको तथ्याङ्क अनुसार माथिल्लो त्रिशुली 1 576 जना सम्पर्क विहीन छन्, जसमध्ये 300 भन्दा बढ़ी सुरुङभित्र फँसेको अनुमान छ। अरू भने पावर हाउस, आवास क्षेत्र लगायत ठाउँबाट बेपत्ता भएका छन्। डोरीको सहायताले उद्धार टोली छरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि ब्लास्टिङ तथा प्वाल थप हराकिलो पार्ने काम भइरहेको छ भने टनेल सफा गरिसकेपछि अक्सिजन सहित उद्धारकर्मीलाई टनेलभित्र पठाउने तयारी छ। उनीहरूको साथमा क्यामेरा हुनेछ ताकि भित्रको वास्तविक अवस्था बाहिरबाट पनि अवलोकन गर्न सकियोस्। पावर हाउसको टर्बाइन मेसिन हलसम्म पुगेपछि भित्र पसेकाहरूको वास्तविक अवस्था, स्थान र सुरक्षा स्थितिबारे थप यकिन हुने अपेक्षा गरिएको छ। त्यस्तै उद्धारमा प्रयोग गर्न आइतबार हेलिकप्टर मार्फत एक्सकाभेटर र डोजर नुवाकोटको बट्टार पुर्याइएको छ। खण्ड गरेर लगिएकोमा परियोजना स्थलमै पुर्याएर फिट गरी प्रयोग गर्ने प्राधिकरणले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी सेनाले इरानको लारक द्वीपमा रहेका वीर सैन्य अखडालाई निशाना बनाएर हमला गरेको छ। अमेरिकी एक अधिकारीले यसको पुष्टि गरेको बीबीसीले लेखेको छ। जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला हो। बीबीसीका अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता कमाण्डर टिम हकिन्सले इरानी रिभोल्युसनरी गार्डस लिए हर्मुज जलघाटीमा समुद्री बारूदी सुरुङ राख्ने र रकेट प्रहार गर्ने तयारी गरिरहेको देखेपछि कार्यवाही गरिएको बताएका छन्। हवाई क्षेत्रमा प्रवेश गरेका 8 क्षेप्यास्त्र खसालेको जनाइएको छ भने गत जुलाईको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्धको सैन्य अभियान रोक्ने घोषणा गरेका थिए। अमेरिकाले इरानमाथि आर्थिक दबाव थप कड़ा बनाउँदै विश्वभर रहेका उसका आयोजक र व्यापारिक सञ्जाललाई निशाना बनाइरहेका बेला तेहरानले अमेरिकी दबावमा नझुक्ने समेत अडान दोहोर्याएको छ। अब खेल खबर। एसएससी पुरूष प्रिमियर कप 2026 नेपालले विजयी शुरूआत गरेको छ। समूह एमा रहेको नेपालले आफ्नो पहिलो खेलमा बहराइनमाथि 7 विकेटको फराकिलो जित दर्ता गरेको हो। बहराइनले प्रस्तुत गरेको 88 रनको मामूली लक्ष्यलाई नेपालले मात्र 21 ओभरमा 3 विकेट गुमाउँदै सहज पूरा गर्यो। बहराइनको ब्याटिङमा कुनै ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन् भने फियाज अहमदले 15 रन बनाए भने मोहम्मद वासिमले 13, अली दाउदले 10 रन जोड़ेका थिए। बाँकी सबै दोहोरो अंक पनि पुग्न सकेनन्। बहराइन 36-2 ओभरमा अल आउट भएको थियो। नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे। कप्तान सन्दीप लामिछानेले 10 ओभरमा 4 मेडनसहित मात्र 14 रन दिएर 5 विकेट लिएका छन्। त्यस्तै ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिएका छन्। जवाफी ब्याटिङमा नेपालले सहज रूपमा लक्ष्य पूरा गरेको छ। ओपनर र अर्जुन कुमार 36 रनमा विजित रहँदा रोहित पौडेलले 14 बलमा 19 रन बनाएका छन् भने आसिफ शेखले 19 रन जोड़ेका छन्। खेल वाईएसडी यूकेएम क्रिकेट मैदान बंगीमा भएको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः पटक। बोटेकोशीको बाढ़ीमा परेका 903 जनाको शव भेटियो। 10,451 उद्धार। अझै 4,227 सम्पर्कविहीन फर्किने आशामा परिवार। खोजिदिन सरकारसँग हार गुहार। जल विद्युतका सुरुङमा फँसेका 500 भन्दा धेरैको 5 दिन बित्दा पनि हुन सकेन उद्धार। गोसाईकुण्ड तीर्थयात्रामा निस्केका गोर्खाका 30 र धादिङका 29 अवस्था अझै अज्ञात। विपद पुनर्निर्माणका नाममा नेपाललाई थप ऋण नथुपार्न जलवायु अभियन्ताको अपील। काठमाडौँ जोड्ने मुख्य राजमार्ग पहिरोले ठप्प। नारायणगढ़ मुगलिन सड़क खण्डका परिवारभीर र कृष्णभीरवासी पैदल यात्रीलाई पनि रोक। अमेरिकाले इरानमाथि फेरि गर्यो हमला। लारा द्वीपका सैन्य अखडा निशानामा। इरान विरूद्धका अमेरिकी प्रतिबन्धहरू थप कड़ा बन्दै। र एसएससी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। बहरानलाई 7 विकेटले हरायो। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: Limited. Access to all.
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
2: रेडियो एनआरएन 99.1
3: नेपाली रेडियो नेटवर्क, रेडियो एनआरएन 99.1 मा यो हो म्युजिक मस्ती।
4: झुट्ठी खाई थी कसम जो निभाई नहीं, वो झुट्ठी खाई

0: हरि शरण म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो एनआरएन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना
5: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो म्युजिक मस्ती

0: हरि शरण म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो एनआरएन 99.1।
1: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्सी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै के गुनगुनाइरहेको?
1: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: web surfer अब घर घरमा fast internet.
1: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ.
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसीए ग्रुटेकको उत्पादन.
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो. जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो. अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो. समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो. जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो. किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी.
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

Radio NRN 99.1 समयको ख्याल राखौं। एक बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थाल्नु भएको छ। रसुवाको बोटेकोशी नदीको बाढ़ीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखसँग छलफल गरिरहनु भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। शाहले केही बेर अघि प्रधान सेनापति अशोक राज सिगदेलसँग हालसम्म भएका खोज, उद्धार, राहत र व्यवस्थापनमा ब्रिफिङ लिनुभएको छ। उहाँले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकसँग ब्रिफिङ लिन लाग्नु भएको छ। केही बेरमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग र त्यसपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग आजै ब्रिफिङ लिने कार्यसूची रहेको उहाँको सचिवालयले संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखसँग छलफल गरिरहनु भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ। शाहले केही बेर अघि प्रधान सेनापति अशोक राज सिगदेलसँग हालसम्म भएका खोज,

भारी पहिरोका कारण राजमार्ग र पुल बगाएपछि रसुवा जिल्ला जोड्न वैकल्पिक मार्ग खुलाइएको छ, तर उक्त बाटोमा सवारी चाप र साँघुरो भएका कारण गन्तव्यमा पुग्न निकै शास्ति भएको छ। तीन दिन अघि नै काठमाडौँ टोखा छहरे गडखाल पुल आप्र नर्सा लच्याङ सरमथली पाटीखर्क हुँदै बोगटी टार कालिका स्थान धुन्चे सड़क खण्ड चार चक्के साना सवारी साधन सञ्चालन हुने गरी सञ्चालन गरिएको थियो, तर साँघुरो बाटोका कारण दुईतर्फी सवारी आवत जावतमा समस्या परेको छ। कच्ची बाटो र पानी परेका कारण बाटो हिलाम्मे भएको छ। कतै कतै नगरपालिका र गाउँपालिकाका डोजर भएको स्थानमा बाटो खुलाउन सहज भएको छ, तर डोजर नपुगेका ठाउँमा गाड़ी पास गर्न समस्या भइरहेको छ। यसका कारण राहत लिएर जाने सवारी साधन लामो जाममा परिरहेका छन्। अमेरिकी सरकारले नेपाल भ्रमण सम्बन्धी ट्राभल एडभाइजरी अध्यावधि गर्दै रसुवा जिल्लाको रसुवागढ़ी टिमुरी स्याफ्रुबेसी क्षेत्र तथा नेपाल चीन सीमा नाका क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न आग्रह गरेको छ। अमेरिकी सरकारका अनुसार 2026 अगस्त 26 आएको ठूलो बाढ़ीपछि उक्त क्षेत्रमा सड़क तथा यातायात र संचार सेवा प्रभावित हुनका साथै खोज तथा उद्धार र पुनर्स्थापना कार्य जारी रहेकाले जोखिम उच्च रहेको छ। थप बाढ़ी र पहिरोको सम्भावना समेत रहेको जनाइएको छ। अमेरिकाले उक्त प्रभावित क्षेत्रलाई लेभल 4 यात्रा नगर्नु श्रेणीमा राखेको छ। प्रभावित क्षेत्रमा भोटेकोशी तिर्सुली र नारायणी नदी आसपासका बस्ती समेटिएका छन्। अमेरिकी सरकारले नदी किनार होचा भूभाग क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रमा नजान सुझाव दिएको छ। नेपाली अधिकारीले दिएको उद्धार वा सुरक्षित स्थानतर्फ जाने आदेश पालना गर्न पनि आग्रह गरिरहेको छ। हराइरहेका व्यक्तिको खोजी गर्न समेत विपद प्रभावित क्षेत्रमा आफै प्रवेश नगर्न र कुनै पनि कारणले उक्त क्षेत्रमा यात्रा नगर्न अमेरिकी नागरिकलाई चेतावनी दिइएको छ। अमेरिकी सरकारले नेपाललाई समग्रमा लेभल 2 थप सावधानी अपनाउनु श्रेणीमा राखेको छ। यसको मुख्य कारण नागरिक अशान्ति रहेको जनाइएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीको प्रतिकार स्वरूप अस्ट्रेलिया सरकारले उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ। अस्ट्रेलियाली रक्षा मन्त्रालयले राहत सामग्री उपकरण र जनशक्ति बोकेको रोयल अस्ट्रेलियन एयरफोर्सको C-17A ग्लोबल मास्टर 3 विमान नेपाल पठाउन लागेको जनाएको छ। नेपालले बेहोरी रहेको विपदमा सिंगो अस्ट्रेलिया सरकारको साझा प्रतिकार अन्तर्गत यो सहयोग उपलब्ध गराउन लागि विदेश मन्त्रालयले जनाएको छ। अस्ट्रेलियाली रक्षा बलले त्यहाँको परराष्ट्र तथा व्यापार मन्त्रालयलाई सघाउँदै उक्त ट्रान्सपोर्ट विमान उपलब्ध गराएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। भोटेको सी नदीमा आएको बाढ़ीका कारण 111 मेगावटको रसुवागढ़ी जलविद्युत आयोजनामा फँसेकाको उद्धार प्रभावित भएको छ। आयोजनाको पावर हाउसमा लेदो र पानी भरिएका कारण उद्धार गर्न नसकिएको हो। त्यति सुखद समाचार नरहेको र भित्र खुला सकि भन्ने लागेको थियो तर सबै पुरिएको रहेछ। भित्र जाने अवस्था भएन। उद्धार टीम फर्किएको जानकारी आएको छ। रसुवागढ़ी हाइड्रो पावर कम्पनी लिमिटेडका सचिव नरनाथ नेउपानेले भन्नुभएको छ उद्धार गर्न नसकिएपछि उद्धारका लागि गएको टोली धुन्चे फर्किएको छ। 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीले उक्त बेसिनका सबै जलविद्युत आयोजना बगाएको थियो। नेपालमा भएको विपदबाट प्रभावित नागरिकप्रति अज्ञेयता जनाउँदै भारतको सिक्किमले आवश्यक राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ। सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले सिक्किम फर नेपाल अभियान अन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाड़ीलाई विदाई गर्नुभएको छ। सिक्किमको यो पहलले विपदको समयमा मानवीय संवेदना करूणा र भातृत्वको भावना प्रस्तुत गरेको मुख्यमन्त्री गोलेले

गर्नुभएको छ। सिक्किमले विपदमा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित तथा पीड़ितप्रति सहानुभूति प्रकट पनि गरेको छ। र बंगलादेशको संसदले नेपालमा आएको विनाशकारी बाढ़ीमा पनि ज्यान गुमाउने प्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसमितिले पारित गरेको छ। शोक प्रस्तावमा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको छ। प्रस्तावमाथि छलफलपछि बंगलादेशको संसदले सर्वसमितिले उक्त शोक प्रस्ताव पारित गरेको थियो। मृतक प्रति सम्मान व्यक्त गर्दै सांसदहरूले बैठकमा एक मिनट मौन धारण गरेका थिए। त्यस लगत्तै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै प्रार्थना गरिएको थियो। उक्त प्रार्थनाको संचालन बंगलादेश का धार्मिक मामिला मन्त्री काजी शाह मोफज्जन हुसेनले गर्नुभएको थियो। यसैबीच बंगलादेशको संसदका सभामुख हाफिज उद्दीम अहमदले पनि नेपालमा बाढ़ी र पहिरोका कारण भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख र शोक व्यक्त गर्नुभएको छ। अवस्था यसका साथै अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: हरि शरण म लक्ष्मी भुसाल सुनिरहेछु रेडियो एनआरएन 99.1।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थेन, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1, सबैका लागि सूचना।
4: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फुलबारी।

0: to all.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: हरि शरण म लक्ष्मी भुसाल सुनिराछु रेडियो एनआरएन 99.1
3: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फुलबारी

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम, डिश होम खुशीको कनेक्शन।
1: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
1: स्वादिलो, होसिलो र

0: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एम 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याग भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनटी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-90-959, 98-550-60-359 र 98-550-67-359।
2: चैतेधानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैतेधानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम:
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने:
2: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
3: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेसोक।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना:
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अंग्रेजी र नेपाली माध्यममा पठन।

0: स्रोत छ। सेवा ग्राहकहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेलजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेलजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।

0: Wi-Fi on the Sunday Mooncha Radio Final 89.8 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर।

0: संख्या नौसेना आग्यो। 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन 4200 भन्दा बढ़ी बेपत्ता, खोजी कार्यसँगै बेपत्ताको संख्या बढ़दै
1: सम्पर्कविहीन करिब 4202 जनाको तथ्याङ्क हामीसँग छ। आजसम्म यति बेलासम्म घाइतेहरू 267 जना।
0: देश विदेशमा राहत संकलन कार्य तीव्र। कांग्रेसका सांसदहरूले राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब सहयोग गर्ने, देशका सबै प्रदेश र बाढ़ी प्रभावित रसुवा नुवाकोटका एक दुई स्थानमा भारी वर्षाको सम्भावना।
2: आज रातिको हकमा चाहिँ रसुवा र नुवाकोट जिल्लाका धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा भारी वर्षाको सम्भावना।
0: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालद्वारा बहरानलाई 7 विकेटले हराउँदै विजयी शुरूआत।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका बालबालिकाका लागि मनोसामाजिक परामर्शलाई पूरक सहयोग भन्दा पनि आवश्यक सेवाका रूपमा समावेश गर्नुपर्दछ। स्थानीय तह र स्थानीय तहमा काम गर्ने सबै सरकारवालाले मिलेर बालबालिका तथा महिलाका लागि छुट्टै कार्यक्रम चलाउनुपर्दछ। स्थानीय तहका जनप्रतिनिधिले क्षेत्राधिकार र सरकारको अधिकार कुरेर बस्नुभन्दा पनि स्थानीय तहमा व्यवस्थापनको कामलाई सहयोग गराउनु पर्दछ। गैर जिम्मेवारी प्रवृत्तिको अन्त्य हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
4: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनु भएको हो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको माग गरेको जानकारी दिनुभयो। मार्गमा हुन सक्ने उद्धारका लागि दक्ष टोली पुरिएका शवहरू फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुँमा 37 र चितवनमा 272 जनाको शव तथा मानव अंग भेटिएको हो। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 4247 रहेको छ। सम्पर्कविहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना वनचर कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन्। यस्तै रसुवाका 865, नुवाकोटका 1558 र मकवानपुरका 65 जना पनि सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रबाट अहिलेसम्म 10451 जनाको उद्धार गरिएको छ। 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएका प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
1: अहिलेसम्मको हामीलाई प्राप्त तथ्याङ्क अनुसार चाहिँ मानवीय क्षतितर्फ शव फेला परेको जम्मा संख्या 903 जनाको शव फेला परेको छ। त्यसै गरी सम्पर्कविहीन करिब 4202 जनाको तथ्याङ्क हामीसँग छ। आजसम्म यति बेलासम्म घाइतेहरू 267 जना, उपचाररत र कतिपय विस्तार पनि भइसक्नु भएको छ। यसको डिटेल चाहिँ यहाँहरूले हाम्रो वेबसाइट र फेसबुक पेज लगायत हामीले डीआरआर रिपोर्टर्स ग्रुपमा पनि सेयर गरिरहेका छौँ। यहाँहरूले सकेसम्म त्यो सेयरलाई चाहिँ बढ़ीभन्दा बढ़ी जनतासम्म पुर्याउनुहुनेछ भन्ने अपेक्षा पनि गर्छौं र अनुरोध पनि गर्छौं।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। कम प्रभावित, अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क रहेको छ। रसुवाको भोटेकोशीमा गएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको पशुपति आर्यघाट एवं भीष्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकासको संचालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 98 41 22 994 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने संचालक परिषदका सदस्य भण्डारीले बताउनुभयो। नेपालमा भएको विपदबाट प्रभावितको सहायताका लागि भारतको सिक्किमले आवश्यक राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ। सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले सिक्किम फर नेपाल अभियान अन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाड़ीलाई आज विदाई गरेको हो। सिक्किमको यो पहलले विपदको समयमा मानवीय संवेदना करूणा र भातृत्वको भावना प्रस्तुत गरेको मुख्यमन्त्री गोलेले उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढ़ी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक तलब सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगका लागि दलका सबै सदस्यहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो।
5: उहाँहरूप्रति श्रद्धाञ्जली दिँदै अबको नयाँ पाटो कसरी अगाडि बढ्ने र हामीले कसरी सहयोग गर्ने भन्ने विषयमा यहाँ छलफल भयो र सबै मान्यज्यूहरूबाट राहत स्वरूप हामीले आधा महिनाको आफ्नो पारिश्रमिक पनि भनौँ या आधा महिनाको तलब चाहिँ त्यहाँ हामीले पार्टीको राजकोषमा चाहिँ जम्मा गर्ने निर्णय पनि गरेका छौँ।
4: पतञ्जली नेपालले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको सहयोगार्थ 2,11,00,000 रूपियाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ। प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा पतञ्जलीले उक्त रकम उपलब्ध गराएको हो। अविरल वर्षापछिको बाढ़ी पहिरोले सड़क अवरूद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन नदिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउनु भएको छ। विभागले मंगलबार भोलिदेखि काठमाण्डु उपत्यकामा 10 विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो। विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार अहिलेसम्म बजारमा 4 टोलीले मात्र अनुगमन गरिरहेकोमा भोलिदेखि थप मन्त्रालयबाट आएका कर्मचारी सहित करिब 40 जनाको 10 टोली घटाइनेछ। विभागले उपत्यका 13 क्षेत्र निर्धारण गरी टोली परिचालनको तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ीपछिको पुननिर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय योजना आयोग मुख्य सचिव र विज्ञ सुनिल ग्यावली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको हो।
6: अब पुननिर्माण चाहिँ कसरी गर्ने त्यसको कंक्रिट फ्रेमवर्क सहित 3 दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुनिल ग्यावली हजुरहरू लगायत 3 बसेर त्यो दिइहाल्नु पर्यो। यसरी दिनु पर्यो कि धेरै त्यो गठन गर्नको लागि समय पनि नलागोस् र अहिलेको सकेसम्म नयाँ एन्टिटी पनि खडा नगरौं। अहिलेको जुन प्रोसेस छ जुन अहिलेको हाम्रो ऐन कानूनहरू छ त्यसै टेकेर गर्न सकिन्छ कि तर एकदम हाई पावर हुनु न पहिला नेपाल रिकन्स्ट्रक्सन अथोरिटी प्यानलमा काम गर्न सक्ने एउटा भरिको विधिसहित हजुरहरूले 3 दिनभित्र पेश गरिदिनु।
4: बाढ़ी प्रभावित रसुवा र नुवाकोटका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। विभागका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मध्य प्रदेश सहित कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग का थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: रातिको मौसमको कुरा गर्न पर्दाखेरि रातिको वातावरण रातिको अपनाको श्री बागमती र गण्डकी प्रदेशका स्थानीय र पहाड़ी भूभागका सिंहान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन मध्यमसम्म वर्षा हिसाबको सम्भावना रहेको छ। साथै मध्य प्रदेश कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने मेघगर्जन मध्यमबाट प्रभावित क्षेत्रको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हकमा चाहिँ रक्सा र नुवाको जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि सम्भावना रहेको छ भने दार्जिलिङ गोर्खा र चितवन जिल्लाका केही ठाउँमा मध्यम वर्षा सम्भावना छ।
4: भारी वर्षाको सम्भावना रहेका तथा बाढ़ी प्रभावित क्षेत्रका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। गएको असार 23 गतिको पहिरोका कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका नौमा रहेको इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसीसी प्रीमियर कप क्रिकेटमा नेपालले बहराइनलाई 7 विकेटले हराउँदै विजय शुरूआत गरेको छ। मलेसियाको बंगस्थित वाईएसडी युकेन क्रिकेट ओभलमा बहराइनले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमारले नट आउट 36 र रोहित पौडेलले नट आउट 19 रन बनाए। यसअघि बहराइन 36.2 ओभरमा 87 रनमा अल आउट भएको थियो। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशले 3 र करण केसीले 2 विकेटले समूह एमा नेपाल सहित बहराइन हङकङ मलेसिया र साउदी अरबिया छन् भने समूह बीमा यूएई कुवेत ओमान कतार र सिंगापुर रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल भदौ 27 गते शनिबार हुनेछ।
0: बाढ़ी प्रभावित क्षेत्रमा संक्रमण फैलन नदिन र मानसिक तथा शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा
7: ती अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ। मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ। योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामीले तयारी अवस्थामा राखेका छौँ।
0: यो विपत्तिमा परामर्शलाई जोड कुराकानीसँगै जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न र सुहा नुवाकोट पुग्नेहरूको संख्या बढ़्दो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
10: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
9: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
10: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ विपत्तिको समयमा रोग नफैलोस् र भएका रोगहरू पनि जटिल नहुन् भनेर मानसिक तथा शारीरिक परामर्श दिनु निकै आवश्यक हुन्छ साथी सुशीला श्रेष्ठले देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सक नरेन्द्र प्रसाद गिरीसँग कुराकानी गर्नुभएको छ
7: अहिलेको अवस्था भनेको अलि दिनानुदिन अलिकति सामान्य हुँदै गइरहेको छ हामीले यहाँ चाहिँ स्वास्थ्य सेवाहरू दिइरहेका छौँ अझै पनि केही घाइतेहरू र बढी जस्तो चाहिँ होल्डिङ सेन्टरका बिरामीहरू चाहिँ हामी यहाँ आउनुहुन्छ र हाम्रो चाहिँ दुईटा छ अहिले हामी स्वास्थ्य सेवा पनि प्रदान गरिरहेका छौँ र होल्डिङ सेन्टरको रूपमा पनि अलिकति आश्रय दिइरहेको अवस्था छ यहाँ चाहिँ हाम्रो प्रभावितहरू हिजो रातिको कुरा गर्दा हामीसँग 108 जना चाहिँ होल्डिङ सेन्टरमा हुनुहुन्थ्यो उहाँहरूको नामावली सहित हामीसँग डाटा छ र हामीले हिजो चाहिँ 103 जनालाई यहाँबाट होल्डिङ सेन्टरका सेवाग्राहीहरूलाई हामी सेवा दियौँ र केही घाइतेहरूलाई पनि साथमा चाहिँ सेवा दिएको अवस्था छ
11: घाइते चाहिँ कति हुनुहुन्छ
7: यहाँ घाइते भनेको अहिले चाहिँ हाम्रो बाढीबाटै प्रभावित भएर घाइते चाहिँ 14 जना हाम्रो यहाँ भर्ना हुनुहुन्छ उहाँको स्वास्थ्य अवस्था चाहिँ स्थिर छ हामीले चाहिँ एकजनालाई चाहिँ रिफर गरेको छौँ केही दिन अगाडि ट्रमा सेन्टरमा
11: जो जो घाइते हुनुभयो उहाँलाई उपचार गरिरहनु भएको छ तर घाइते नहुनुभएकाहरूको अवस्था चाहिँ कस्तो छ मानसिक रूपमा
7: हजुर
11: शारीरिक रूपमा त उहाँ ठिक देखिनु भयो
7: अब शारीरिक रूपमा पनि अहिले भन्दाखेरि अब शारीरिक र मानसिक दुइटै पक्ष छ शारीरिक रूपमा चाहिँ यतिखेर पहिला चाहिँ अब ठिकठाक भए पनि अहिले चाहिँ धेरै मान्छे रुवाखोकी देखिसकेको अवस्था छ केहीमा चाहिँ डायरियाको पनि समस्याहरू देखिसकेको अवस्था छ केहीमा चाहिँ एनिमल बाइट्स पनि कुकुरले पनि टोकेको अवस्था छ अनि अब मानसिक रूपमा भन्दाखेरि चाहिँ यतिखेर चाहिँ घाँसपास कपासकै धपेडीमा उहाँहरू हुनुहुन्छ त्यस कारणले मानसिक रूपमा चाहिँ भित्री भए पनि बाहिर चाहिँ सतहमा आइसकेको छैन र कतिपय विस्थापित परिवारहरूको चाहिँ उहाँले दीर्घ रोगसँग चाहिँ पीडित हुनुहुन्छ अनि कतिपयले चाहिँ के औषधहरू खाइरहनु भएको छ कतिपयको ती औषधहरू छुटेको अवस्था पनि छ र कतिपयले मानसिक पनि औषधि खानुहुँदो रहेछ ती औषधि छुटेको र के औषधि खाएको पनि थाहा नभएको अवस्था छ त्यसो हुँदा चाहिँ अलिकति स्वास्थ्यमा अझै बढी जोखिम बढेको अवस्था छ र हामी कहाँ जतिजना आउनु भएको छ सेवा लिनलाई हामीले चाहिँ सकभर ती उच्च रक्तचाप मधुमेह दमहरू यस्ताको पनि औषधिहरू हामीले त्यही नसर्ने रोगहरूका औषधि पनि दिइरहेका छौँ र साथमा चाहिँ अहिले उहाँलाई भइरहेको समस्या हुन्छ त्यसको पनि औषधिहरू उपचारहरू गरिरहेको छ
11: मानसिक स्वास्थ्यको बारेमा चाहिँ के सोचिएको छ कि छैन यहाँनिर काउन्सिलिङको सेवाहरू त्यस्तो सुरु गरिएको छ कि छैन
7: एकदम त्यसको चाहिँ धेरै सोचिरहेका छौँ हामीले र हामीले चाहिँ के छ भने अहिले अक्युट स्टेजमा चाहिँ खासै धेरै यो सफामा नआएको हुनाले र के हाम्रो भर्ना भएका बिरामीहरूलाई चाहिँ हामीले यहाँबाट धेरै मानसिक स्वास्थ्यमा काम गर्ने धेरैजना यहाँ चिकित्सकहरू काउन्सिलरहरू पनि हाम्रो सम्पर्कमा हुन्छ हामीले भर्ना गरेका केही घाइतेहरूलाई चाहिँ हामीले केही मानसिक काउन्सिलिङहरू गरेका छौँ भने होल्डिङ सेन्टरमै गर्न चाहिँ अहिले राहत वितरणको पनि काम भएको र उहाँहरू चाहिँ बिहान छिट्टै राहत लिनको लागि निस्कने र साँझ चाहिँ यहाँ आएर बस्ने भएको हुँदा चाहिँ उहाँ दिउँसो चाहिँ त्यति अभाइलेबल हुन नसक्नुभएको हुनाले अब त्यो राहत वितरण केही काम सकिने बित्तिकै चाहिँ हामीले त्यही अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामीले तयारी अवस्थामा राखेका छौँ
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या बढ्दो
12: भाइ जतिमुरेमा बेपत्ता हुनुहुन्छ त्यो लागि के गुजारो हुन्छ कि भनेर
0: स्थलगत सामग्री बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
3: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ
13: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
3: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो
14: तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषयमा आइन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: साझा खबरमा अब मिलिजुली नेपाली महत्वपूर्ण जानकारी तथा सूचना। अस्थायी आश्रय स्थल र शौचालयको दूरी कायम गर्न स्वास्थ्य विज्ञहरूले अनुरोध गरेका छन्। बाल तथा मुटुरोग विशेषज्ञ डाक्टर नारायण बस्नेतले अस्थायी आश्रय स्थल र शौचालयको दूरी कम्तीमा पनि 50 मिटरको फरक हुनुपर्ने बताउनु भएको छ। यसरी बस्ने ठाउँ र शौचालयको दूरी कायम गर्दा संक्रामक रोग लाग्नबाट जोगिने उहाँले बताउनु भएको छ। डाक्टर बस्नेतका अनुसार बालबालिका र ठूलो मानिसका लागि छुट्टा छुट्टै अस्थायी शौचालय बनाउन समेत अनुरोध गरिएको छ। तपाईले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा त पुगेको छैन, सावधानी अपनाउनुहोस् है। खास गरी मोबाइल एप्लिकेशनबाट पैसा पठाउँदा विशेष सावधानी अपनाउनु पर्दछ। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्न विभिन्न बैंकको QR खाता र नम्बरहरू सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खाता, QR वा लिंक आधिकारिक हो वा होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आयो भने मात्र पैसा पठाउनुहोस्। नुवाकोटमा 16 आश्रय स्थल सञ्चालनमा ल्याइएको छ, जसमध्ये विदु नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुंगे क्षेत्र र सिंचौरका प्रभावितलाई सेफ हाउस र क्रियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बटार क्षेत्रका प्रभावितलाई कवर हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा संचालित आश्रय स्थलमा राखिएको छ। यसै गरी बेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी मावी तथा त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कवर हल, भैरूम मावी रिमाल डाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ। विदुर 3 देवीघाट शेरखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि र ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर 9 प्रभावितलाई त्रिशुली मावि र सुलक्षणा माध्यमिक विद्यालयमा राखिएको छ। बेलकोट गढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका 5 प्रभावितलाई कार्की मनकामना मावि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ। तपाईंलाई पनि आश्रय स्थलको खाँचो छ भने आफूलाई नजिक परेको स्थानमा गएर बस्न सक्नुहुनेछ। रसुवा जिल्लाका विभिन्न 10 ठाउँमा अस्थायी आश्रय स्थल सञ्चालनमा रहेका छन्। उत्तर गया गाउँपालिका 2 डाँडा गाउँ, आमा छोदिङ्गो गाउँपालिका 1 र 2 हाकु, पाङलिङ र ग्रेमा आश्रय स्थल सञ्चालनमा छन्। त्यस्तै गोसाईकुण्ड गाउँपालिका 1, 2, 3 र 5 थुमङ, दालफेदी, खैदी, बुद्धिङ, लिङबिङ र स्याप्रोबेसीमा आश्रय स्थलहरू सञ्चालनमा रहेका छन्। बाढ़ी र पहिरोको जोखिम भएका घर परिवार आफूलाई नजिक पर्ने आश्रय स्थलमा बस्न सक्नुहुनेछ। बाढ़ी प्रभावित रसुवा र नुवाकोट जिल्लामा स्वास्थ्य उपचारका लागि विभिन्न अस्थायी शिविरहरू सञ्चालनमा रहेका छन्। रसुवामा प्रभावितका लागि धुन्चे स्थित रसुवा अस्पताल, स्याप्रोबेसीमा वीर अस्पतालको टोली,
0: हेलिकप्टर मार्फत प्रादेशिक अस्पतालको टीम, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्य कर्मी र हेलिकप्टर मार्फत नेपाल आर्मीको स्वास्थ्य टोली उपचारमा खटिएका छन्। यता उद्धार गरिएका घाइतेका लागि नुवाकोटको बिदुर दुईमा रहेको सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढ़ी सातको महादेव माध्यमिक विद्यालय र बिदुर नौको सुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोलीले स्वास्थ्य उपचार गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आए लगत्तै प्रभावित रसुवागढ़ी जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्दा कुनै पनि मानिस भेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरूङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली, इन्जिनियर र ड्रोन टोली सहित खोजीमा जुटिएका थिए। सुरूङको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्म नै पुगेर ड्रोन समेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ। सुरूङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको ढुञ्चे फर्किएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले धेरै जिल्लाका मानिसहरूलाई बेपत्ता बनाएको छ। जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या पनि बढ़दो छ। साथी लील प्रकाश चन्दको स्थलगत रिपोर्ट।
16: अहिले म छु श्री नम्बर एक सैन्य तालिम केन्द्र त्रिशुली, जहाँ रसुवा बाढ़ी गएको छ दिन बित्दाखेरि पनि कतिपय व्यक्तिहरूको आफन्त इष्टमित्र नभेटिएको कारणले गर्दा खोज तलासको लागि आशा अपेक्षा बोक्दै यहाँ आउने थुप्रै व्यक्तिहरूको संख्या दिनदिनै बढ़िराखेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले नागरिक सहायता कक्षको शुरूआत गरेको छ। यहाँ हराएका व्यक्तिहरूको खोज तलास केन्द्रको रूपमा पनि यहाँ स्थापना गरिएको छ। आफन्तको तस्विर हातमा लिएर कसैले खोजीको लागि सहयोग गरिदिन्छ कि भन्ने उद्देश्य लिएर यहाँ थुप्रै व्यक्तिहरू पछाडिसम्म हामी देख्न सक्छौ। दायाँ बायाँ ठूलो संख्याको भीड़ लागिराखेको छ। एकजना हुनुहुन्छ, उहाँको हातमा एउटा पन्ना पनि छ र एउटा फोटो पनि म देखिराखेको छु।
17: मेरो श्याम कुमार श्रेष्ठ, म चाहिँ धादिङ जिल्ला सिद्धालेख पाँच कुमपुर गाविसको, मेरो भदैनी शालीको बुढा हुन्, उहाँ चाहिँ टिचर काम गर्नुहुन्थ्यो गणित टिचरको। उहाँले चाहिँ यो नियुक्ति लिनु भएको थियो 2082/10/18 गते। उहाँ चाहिँ पढाउने चाहिँ टिमुरे यो नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट। त्यहाँ चाहिँ अब के कस्तो छ भौतिक अवस्था हामीलाई थाहा छैन।
16: कुनै समयमा भेटि पो हाल्छ कि भन्ने एउटा अपेक्षा लिएर उहाँहरू यहाँ पुगिराख्नु भएको छ र आफ्नो सुनवाई नभएको बारेमा पनि विभिन्न प्रकारका गुनासाहरू उहाँहरूले राख्नु भएको छ।
18: मेरो नाम युवन्द प्रसाद जोशी, म धनगढ़ी उपमहानगरपालिका वडा नम्बर 12 वासी। यहाँ मेरो भाइ शिवशंकर जोशी मैलुङ खोला 5 मेगावाट हाइड्रो पावरमा कार्यरत थिए, हराएको हुनाले म कति दिनको लागि आएको, आजसम्म केही दिन भइसक्यो, न के खबर छ, मोबाइल बन्द बन्दै छ।
16: सुदूरपश्चिमबाट यहाँ पुग्नु भएको छ र एकजना यहाँ हुनुहुन्छ, नमस्ते।
19: भीम श्रेष्ठ हो, आदिवासीबाट हो उहाँ, हामी यहाँ चाहिँ भाइ यति मुरेमा बेपत्ता हुनुहुन्छ, त्यो लागि केही उद्धार मिल्छ कि भनेर यहाँ आज हामी
16: उहाँ मात्रै होइन यहाँ दैनिक सयौंको संख्यामा त्यस्ता व्यक्तिहरू तालिम केन्द्र वरिपरि आसपासमा पुग्ने गर्नुहुन्छ कि आफ्नो आफन्तको सत्य तथ्य जानकारी पाइन्छ कि अथवा त्यसबारेमा कुनै सुरागहरू थाहा भइहाल्छ कि भन्ने अपेक्षा यहाँ आउने प्राय धेरैमा देखिन्छ। तालिम केन्द्रमा अहिले दैनिक दर्जनौ उडानहरू पनि भइराखेको छ हेलिकप्टर मार्फत, कतिपय हेलिकप्टरबाट शवहरू यहाँ ल्याएर छोड्ने काम पनि भइराखेको छ र बन्दोबस्तीका सामान बोक्नको लागि पनि हेलिकप्टरको प्रयोग गरिराखेको छ। पछिल्लो तथ्याङ्क अनुसार रसुवा बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 700 भन्दा बढ़ी पुगेको छ र झण्डै 900 को संख्यामा बेपत्ता भएको विवरणहरू सार्वजनिक भएका छन् र एकातर्फ शव को संख्या बढ़िराखेको छ र बेपत्ता हुनेको संख्याको बारेमा पनि नागरिकले आफ्नो आफन्तको, आफ्नो परिवारको सदस्यको अथवा व्यक्ति जो आफन्त हुनुहुन्छ उहाँलाई भेट्नको लागि, खोज्नको लागि यहाँ दिनहु कयौं संख्यामा व्यक्तिहरू यहाँ पुग्ने क्रम पनि चलिराखेको छ।
0: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन गरेको जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 957 नागेको छ। नेपालमा भएको विपदबाट प्रभावित भएकाका लागि सहायता दिन भारतको सिक्किमका नागरिकहरू सक्रिय भएका छन्। नेपाली कांग्रेसका सांसदहरूले पनि आफ्नो तलबको आधा महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्। अवरूद्ध भएका सड़कहरू बनाउनको लागि प्रयासहरू शुरू भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा र नुवाकोटको पुननिर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा फ्रेमवर्क तयार गर्नको लागि निर्देशन दिनुभएको छ। गएको असार 23 गतेको पैह्रोका कारण अवरूद्ध मेची राजमार्ग आजदेखि सुचारू भएको छ। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई 7 विकेट हराउँदै विजयी शुरूआत गरेको छ। हवस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय फरदपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइ राख्ने,
2: वेबिस्ट्रिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू,
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
7: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 साल।
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।

0: मध्यनजर गरी मिति 2083 श्रावण 7 गते देखि बिहान 8 बजे देखि साँझ 7 बजे सम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 को बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 MHz।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
3: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: माथि नकारात्मक असर रोक्ने सहितका नयाँ उत्तरदायित्व प्रति जिम्मेवार बन्नुपर्छ। अमेरिकी दबावका बावजूद ईयूले संसारका केही ठूला प्रविधि कम्पनीहरूमाथि नियमन बढ़ाएको छ। एक महिनामा दुई देशबीच पहिलो पटक हानाहान भएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान आर्थिक रूपमा हारिरहेकोले आक्रोशित बनेको दावी गरेका छन्। तेहरानमाथि वाशिङटनले आर्थिक दबाव कायम राख्ने भन्दै उनले उसको अर्थतन्त्र धराशयी हुन नहुने उल्लेख गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फौजहरूमाथि इरानले गरेका हमलाहरूको जवाफ दिइने बताएका छन्। होर्मुज जलमार्ग भएर गइरहेका एउटा सुपर ट्याङ्कर दुईवटा माइन विस्फोटमा परेर रोकिएको इरानको दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। र दक्षिण कोरियाको एउटा अदालतले विवादास्पद युनिफिकेशन चर्चकी प्रमुखलाई घुस र गैर कानूनी राजनीतिक सहायता सम्बन्धी अभियोगमा दुई वर्ष जेल सजाय सुनाएको छ। एकजना सांसदलाई विलासी उपहारहरू र गैर कानूनी आर्थिक सहायता दिएको अभियोगमा अदालतले हान हाकजालाई दोषी ठहर गरेको हो। हानले राजनीतिक प्रभाव बढ़ाउन र तत्कालीन राष्ट्रपति युन सुक योलको सरकारबाट समर्थन प्राप्त गर्न चर्चको आर्थिक शक्तिको दुरूपयोग गर्ने प्रयास गरेको अदालतको ठहर छ। बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको संख्या 950 पुगेको अधिकारीहरूले जनाएका छन्। सरकारले उद्धार खोज तथा राहत वितरणमा प्रदेश तथा स्थानीय सरकारलाई व्यवस्था गरेको आरोप अस्वीकार गरेको छ। आज सरकारका प्रवक्ताले केही देरअघि पत्रकार सम्मेलन गर्दै सब व्यवस्थापन लगायतका विषयमा उठेका प्रश्नहरूको समेत जवाब दिएका छन्। शिक्षा मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढ़ीमा ज्यान गुमाएकाहरूको संख्या 950 नाघेको जानकारी दिए। खोज उद्धार र राहतमा 21,000 भन्दा धेरै सुरक्षा कर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। मन्त्री पोखरेलले विपदको यस घड़ीमा प्रदेश र स्थानीय तहलाई व्यवस्था गरेको भन्ने आरोपको खण्डन गर्दै भने,
2: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ। बाढ़ी प्रभावित नागरिकलाई संघीय र स्थानीय सरकारको सहकार्यमा 27 आश्रय स्थलमा बसोबास गर्न तथा राहत व्यवस्थापन गरिएको छ।
1: पहिचान हुन नसकेका सबलाई जमीन मुनि गाडेको विषयलाई लिएर पनि सरकारले सरको आलोचना खेप्नु परेको छ। त्यसबारे उनको जवाब थियो,
2: पहिचान हुन नसकेका सबहरूको अनिवार्य रूपमा डीएनए नमूना, औठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमीन मुनि व्यवस्थापन गरिएको हो। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डीएनए परीक्षण मिलाएर सब वा अवशेष हस्तान्तरण गर्न सकिने कानूनी र वैज्ञानिक ढोकाहरू खुलेको नै छ।
1: व्यवस्थापन गरिएका भनिएका शवको डीएनए परीक्षण पछिका प्रक्रियाबारे नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेसँग जानकारी लिएका थिए।
3: घटनास्थल प्रकृति मुचुलका लास जाँच मुचुलका पश्चात पोस्टमार्टम गरायौं। उहाँहरूको एउटा छापहरू पनि लिने काम भयो। त्यस पछाडि डीएनए प्रोफाइलिङको लागि नमूना संकलन गरेर सबै चप राखेको अवस्था छ। अब उहाँहरूको फर्स्ट डिग्री रिलेसनको व्यक्तिहरू हुनुहुन्छ,
1: त्यो भनेको जसको आफन्त सम्पर्कमा छैनन् उनीहरूको परिवारले,
3: परिवारमा पनि आमा बुवा छोराछोरीको नाता फर्स्ट डिग्री हुनुहुन्छ र उहाँहरू चारैजना हुनुहुन्न भने उहाँको सिबलिङ अर्थात दाजुभाइ दिदी बहिनी उहाँहरू मध्ये एकजनाको फ्रेस ब्लड संकलन गरिन्छ। उहाँहरूले त्यो फ्रेस ब्लड दिन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज प्याथोलोजी ल्याबमा वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।
1: यदि कसैको आफन्त त्यो फर्स्ट डिग्री पनि अथवा अरू आफन्त पनि नजिकको नातेदार पनि देशमा छैन भने बाहिर छ भने के गर्ने, त्यसको कुनै विकल्प?
3: देश बाहिरको हकमा उहाँहरू नेपाल आइराख्नु पर्दैन। यसको लागि फर्स्ट डिग्रीको नातेदार आमा बुवा छोराछोरीले चाहिँ त्यसमध्येमा एकजनाले त्यहाँबाट रगत दिएर त्यही डीएनए प्रोफाइलिङ गरेर सोको सफकपी डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन एन्टी मोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उहाँहरूले इमेल गर्न सक्नुहुन्छ र सो आधारमा त्यो प्रोफाइलिङको यहाँ रहेको डीएनए प्रोफाइलिङसँग म्याचिङ गर्ने काम हुन्छ। म्याच भएको खण्डमा अनि योसँग म्याच भएको छ त्यो आफन्तलाई यहाँ भएको पहिचान नखुलेको सब हस्तान्तरण गरिन्छ।
1: उनी थिए नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले। अधिकारीहरूको अनुसार सम्पर्कविहीन व्यक्तिहरूको संख्या करिब 4,000 छ। त्यसमा विदेशी नागरिक करिब 600 र सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरूको संख्या 100 भन्दा धेरै छ। पछिल्ला दिनहरूमा धेरैको ध्यान विभिन्न जलविद्युत आयोजनाका सम्पर्कविहीन 650 जनाको खोजी प्रयासमा केन्द्रित पाइन्छ। उनीहरूमध्ये कैयौं सुरुङहरूमा फँसेको आशंकाबीच भइरहेको उद्धार प्रयासका सम्बन्धमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
4: आज रसुवागढी, लामटाङ, चिलिमी, अप्पर त्रिशुली 1, त्रिशुली 3 र त्रिशुली 3B मा काम भएको छ। रसुवागढीको लगभग 250 मिटर गएपछि त्यहाँ टनेल बन्द भएको भाग फेला पर्यो, त्यहाँसम्म केही पनि फेला परेको छैन। लामटाङको हकमा 65 मिटरसम्म भित्र गएको छ, त्यहाँ चाहिँ एकदमै ठुल्ठूलो ढुङ्गाहरू फेला परेको छ। त्यसपछि यो चिलिमी र UT-1 विदेशी उद्धार कर्मीहरूसँग नेपाली सेनाको संयुक्त टिमले गरेको हो। यो
1: त्यसमा के छ प्रगति
4: चाहिँ? अहिलेसम्म त्यस्तो रिजल्टहरू केही आइसकेको छैन। अब त्यो कम्प्लिटली टनलहरू चाहिँ बन्द छन्, त्यसलाई चाहिँ खुलाउने प्रयास भइरहेको छ।
1: अनि त्रिशुली 3A र त्रिशुली 3B
4: को हकमा 3A चाहिँ टनलभित्रको पानी फाल्ने काम भइरहेको छ मोटरबाट खानेर, अनि 3B को हकमा त्यसको इन्ट्री पोइन्ट पत्ता लगाउने काम हुँदैछ। त्यहाँ चाहिँ
1: उनी थिए सैनिक प्रवक्ता राजाराम बस्नेत। आज बाढ़ी प्रभावित नुवाकोटको बटार र ढुङ्गे क्षेत्र पुगेका थिए हाम्रा संवाददाता अशोक दाहाल। उनले त्यहाँ के देखे?
5: शरदजी, आज हामी सबैभन्दा पहिले बटारमा रहेको एउटा शिविरमा पुग्यौं जहाँ उद्धार गरिएका मानिसहरूलाई राखिएको थियो। त्यहाँ जलविद्युत आयोजनाको सुरुङबाट बचेर आएका केही मानिसहरूसँग हामीले कुरा गर्यौं। सुरुङभित्रबाट संघर्ष गरेर आफू बच्न सफल भएको उहाँहरूको कथा एकातिर थियो भने अर्कोतिर उहाँहरूले आफ्नो परिवारका सदस्यहरू गुमेको खबर त्यस पछाडि थाहा पाउनुभयो र त्यसको पीड़ा अलग्गै थियो। एकैजनाको परिवारका 8 जनासम्म सदस्य उहाँहरूले गुमाउनु भएको रहेछ। त्यसपछि हामी बटारकै मैथली ब्यारेक आसपास गयौं। त्यहाँ मानिसहरू जो हाइड्रो पावरको सुरुङभित्र अझै पनि सम्पर्कविहीन हुनुहुन्छ, उहाँहरूको परिवारका कैयौं सदस्यहरू त्यहाँ जम्मा भएर बस्नु भएको छ र उद्धारको के भइरहेको छ भन्ने उहाँहरूको चासो छ। उद्धार ढिलो भएकोमा उहाँहरूमा एक किसिमको छटपटी, असन्तुष्टि र बेचैनी पनि देखिन्थ्यो। त्यस पछाडि हामी ढुङ्गे बजार गयौं जुन त्यहाँभन्दा केही किलोमिटर अगाडि र त्रिशुली बजार सँगै छ, जुन चाहिँ बाढ़ीले तहस नहस बनाएको नुवाकोटको एउटा ठाउँ मध्ये हो र त्यहाँ केही घरहरू मात्रै बचेका छन् र केही घरहरूमा मात्रै मान्छेका सरसामानहरू बचेका छन्। त्यहाँ मानिसहरू आज स्थानीय स्वयंसेवकको सहयोगमा घरभित्र छिरेर आफ्ना बचे खुचेका सामानहरू बाहिर निकालिरहनु भएको थियो। एकजनाले त आफ्नो घरबाट केही थान सिलिण्डर, भाँडाकुँडा र केही थान पानीका जारहरू मात्र बाहिर निकालेको हामीलाई देखाउनुभयो। त्यो ठाउँका मानिसहरूमा बाढ़ीले आफन्त, साथीभाइ, छरछिमेकी गुमाएको एउटा पीड़ा छ भने अर्कोतर्फ बाढ़ीले आफ्नो घर व्यवसाय सबै बगाएर लैजाँदाखेरि अथवा क्षति पुर्याउँदाखेरि अब कसरी अगाडि बढ़ने भन्ने एक किसिमको चिन्ता पनि उहाँहरूले हामीलाई सुनाउनु भयो। शरदजी,
1: हाम्रा संवाददाता अशोक दाहाल, पछिल्ला दिनमा बढ़दै गएको राहत र उद्धार बारेका गुनासोहरूका सम्बन्धमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीको प्रतिक्रिया मागेका थियौं।
3: विपदको बेलामा हुने जुन मिस इन्फर्मेशन पनि हामीले धेरै आइडेन्टिफाई गरेका छौँ। हजुरले भन्नुपर्दाखेरि जस्तो एउटा घटेको भन्ने ठाउँमा उद्धार हामी उद्धार भएको छैन, उद्धार भए पनि धेरै भाइरल भयो एउटा त्यो ठाउँमा सेनाले चाहिँ 4-5 चोटि हिजो पनि आज पनि खोज्यो, ग्राउन्डमै गएर खोज्यो, मान्छे भेटिएन। त्यस्तै चाहिँ जुन जुन हटस्पटमा त्यो धेरै गुनासो सोसियल मिडियामा आएको छ त्यही ठाउँमा गएर खोज्दाखेरि पनि एउटा घर पनि भाइरल गएको छ, त्यो घरमा खोज्यो कहीँ छैन। भनेपछि कहिले काहीँ चाहिँ विपदको घडीमा सबैलाई चाहिँ एक खालको चाहिँ पीड़ा दिएको बेलामा चाहिँ यसमा यो रोमान्टिसाइज भएको पनि अब त्यति राम्रो नहुनुपर्ने हो होइन, अलिकता त्यो पनि चाहिँ भएको छ, हामीले अलिकता त्यो अब्जर्भ गरेका छौँ।
1: सामाजिक सञ्जालमा आएको कुरा भयो, अब जनप्रतिनिधिहरूले स्थानीय तहकै जनप्रतिनिधिहरूले चाहिँ हामीसँग समन्वय नै गरेन, सरकारसँग सरकारले व्यवस्था गर्यो भन्ने जुन छ त्यो
3: यसमा म भन्छु। यसमा विपद ऐन 2074 चाहिँ पढ्नलाई म अनुरोध गर्दछु। विपद ऐन 2074 नेपालको संविधान 2072 स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय संघीय सरकारको भूमिकालाई चाहिँ स्पष्ट विभाजन गरिदिएको छ। त्यो हुनाले समन्वय चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण होला। जस्तो हिजो बागमती प्रदेशको मन्त्रीज्यू हामीसँग छलफल गरेर अनि उहाँले चाहिँ ठिक छ यो ऐन यसले चाहिँ हाम्रो स्पष्ट भूमिका खेलेको हामीलाई पनि अध्यक्ष यो अनुसारको हामीले काम पनि गरिरहेको छौँ, यहाँ संघीय सरकारले केन्द्रमा काम गरेको छ यहाँलाई चाहिँ धन्यवाद, हामी स्थानीय स्तरमा चाहिँ हामी परिचालित हुन्छौँ हामी गर्छौँ भनेर मुख्यमन्त्रीले कमिटमेन्ट पनि गर्नुभयो, त्यसपछि उहाँ फिल्डमा पनि जानुभएको छ, खटिनुभएको छ, टिम पनि मोबिलाइज गरेको छ, स्थानीय सरकार पनि मोबिलाइज गरेको अवस्था छ। तर अब यहाँ चाहिँ एउटा कुरा भनेर बाहिर चाहिँ कुनै अर्को मेसेज जान्छ भने त्यसको जिम्मा लिन सकिँदैन।
1: युनिथे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अन्तिम प्रसंग, चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीहरूले रसुवामा बनेको लेकटु हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्। यद्यपि उक्त हिमताल भरिन र फुट्न कति समय लाग्छ भन्नेबारे अनुमान गर्न कठिन भएको उनीहरूको भनाइ छ। उक्त तालको पछिल्लो अवस्थाबारे बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुलीले भने,
6: त्यो रिपोर्टमा जनाइए अनुसार चाहिँ त्यहाँ अहिले अनुमानित 650,000 घनमिटर पानी जम्मा भएको देखिन्छ। अब यो ताल तुलनात्मक रूपमा यसअघि जो बिहान फुटेको तालभन्दा चाहिँ झन्डै 3 गुणा सानो देखिन्छ। पानीको आयतन चाहिँ तुलनात्मक रूपमा कम छ, तथापि तल्लो क्षेत्रमा सानातिर पहिरोहरू खसिराखेको, नदीको क्षेत्रमा पनि थुप्रै रेतो गेग्रान रहेको कारण यो ताल फुट्न गएमा चाहिँ त्यो सबै गेग्रान भाव हुन सक्छ र अलिकति ठुलै रूप पनि लिन सक्छ भन्ने जोखिम चाहिँ कायम भएको हुनाले हामीले मुख्यत उद्धारकर्ताहरू त्यसमा पनि टनेलको क्षेत्रमा उद्धारको लागि खटिराख्नु भएका सुरक्षाकर्मी, तल्लो क्षेत्रमा पनि मृतक र बेपत्ता खोजीमा लागिराख्नुभएका सुरक्षाकर्मी जो खोलामै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो सतर्कता साथ काम गर्नुपर्ने विषय छ। पहिलो दिनको बाढीले असर पुर्याएको क्षेत्र छ, त्योभन्दा बाहिर चाहिँ यो बाढी पनि आउने देखिँदैन।
7: भरिएर पोखिने केही अनुमान हुन्छ, समय यति लाग्न सक्छ अथवा
6: यो खासमा यो जुन ताल बाँकी छ त्यो ताल पहाड़को बीचतिर छ, यो हिम पहिरो गएको क्षेत्रभन्दा तल र परिवेशको उचाइ अनुमानित 4,000 मिटरतिर देख्न सकिन्छ। त्यो कारणले तीव्र गतिमा यो नभरिएको पनि हो, यसमा हिम नदीको पग्लिएको थोरै पानी मात्रै यसमा विस्तारित रूपमा हुँदै गइरहेको अवस्था छ, त्यस कारण यो भरिनको लागि अझै पनि केही दिनहरू लाग्न सक्ने अनुमान गर्न सकिन्छ।
1: उनी थिए वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुले गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँड सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: पनि शवमा आकर्षित हुने मूषा किरा फट्याङ्ग्रा तथा अन्य जनावरका कारण अप्रत्यक्ष रूपमा संक्रमण फैलिने जोखिम बढ़ी हुने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको अर्को जोखिम शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: विनाशकारी बाढ़ीका कारण सड़क सञ्जाल छिन्न भिन्न भए उद्धार राहत पहुँच बाहिर जाँदा नुवाकोट र रसुवाका बाढ़ी पीड़ित आफन्तको लास वा सास कुरेर विक्षिप्त अवस्थामा बसिरहेका छन्। एकातिर सरकार उद्धारमा व्यस्त रहेको दावी गरिरहेछ भने अर्कोतिर छ दिनदेखि बाटोघाटो ठप्प हुँदा पहिरो र बाढ़ी क्षेत्रमा पुग्न नसकेर पीड़ित परिवार ब्यारेक र होल्डिङ सेन्टरका ढोकामा निराश र रोदनबीच बौतारिन बाध्य रहेका छन्। सरकार व्यस्त पीड़ित विक्षिप्त शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: यता गोर्खा पत्रले प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा खबर छापेको छ। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू। सरकार खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढ़ता र सक्रियता साथ क्रियाशील। अन्तर्राष्ट्रिय समुदाय समक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदका विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आयो। प्रधानमन्त्री राहत कोषमा सोमबार मध्याहसम्म 5,87,92,23,842 रूपियाँ जम्मा। बाढ़ी प्रभावित क्षेत्रका अधिकांश स्थानमा संचार र विद्युत सेवा पुनर्स्थापना। सोमबार सरकारको क्रियाशीलता यस्तो थियो। प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच बाढ़ी प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेको खोज उद्धार तथा राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे विस्तृत छलफल। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा प्रधान सेनापति अशोकराज सिग्देलसँग बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियान, बेपत्ताको खोजी र घाइतेको उपचार लगायत विषयमा जानकारी हासिल। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा विपद व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई बिना ढिलाई प्रभावित क्षेत्रमा पठाउने तयारी। प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
1: भदौ 10 गते रसुवाको भोटेकोसीमा आएको बाढ़ीका कारण ठूलो मात्रामा मानवीय र भौतिक नोक्सानी भएको छ। मानवीय र भौतिक क्षति यति नै भयो भनेर अझै आकलन हुन बाँकी छ। एक वर्ष अघि 2082 असार 24 गते त्यही क्षेत्रमा आएको बाढ़ीपछि रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको अध्ययनको प्रतिवेदनमा त्यस क्षेत्रमा अर्को ठूलो विपत्ति औंल्याइएको थियो। लेहेन्डे खोला हुँदै भोटेकोसी सहितको तटीय क्षेत्रको जोखिम कायम रहेको जनाउँदै अध्ययन प्रतिवेदनले तटीय क्षेत्रका बस्तीहरू स्थानान्तरण गर्न सुझाएको थियो। 55 पेज लामो प्रतिवेदनमा स्थानीय प्रशासनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हुँदै सरकारका विभिन्न निकायलाई बुझाइएको थियो। 13 सदस्यीय अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा रसुवागढ़ीदेखि बेत्रावतीसम्मका नदी किनारमा रहेका टिमुरे, स्याप्रुबेसी, मैलुङ, पैरेबेसी, शान्ति बजार, थाल्टे लगायत बस्तीहरूमा बाढ़ीको उच्च जोखिम रहेको जनाएको थियो। त्यहाँ रहेका बस्तीहरूको वैज्ञानिक अध्ययन गरेर सम्भावित जोखिमको मूल्याङ्कन सहित सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। बाढ़ीले गत वर्ष जुन तहको क्षति पुर्याएको थियो र उद्धारमा कठिनाई भयो त्यसले सुरक्षा निकाय, स्थानीय प्रशासन र विषयगत कार्यालयहरूको क्षमता बढ़ाउनु पर्ने सुझाइएको थियो। तर समितिले बुझाएको प्रतिवेदन सिंहदरबारमा थन्क्यो। सरकारले त्यसलाई अध्ययन गर्ने र कार्यान्वयन गर्नमा कुनै चासो र तत्परता नदेखाएको एक अधिकारीले गुनासो गरेका छन्। समुदाय स्तरको सूचना प्रणाली स्थापना गर्न नदी किनारको बस्ती तथा संरचनामा साइरन र मोबाइल सन्देशको सूचना प्रणाली विकास गर्न सुझाइएको थियो। साथै त्यस क्षेत्रमा विकास निर्माण सहितका भौतिक संरचना निर्माणमा ध्यान दिन र निर्माण नै गर्नु परे विपद जोखिमको मापदण्डलाई अनिवार्य पालना गर्न पनि प्रतिवेदनमा औल्याइएको थियो। त्यस्तै अन्तर्देशीय पूर्व सूचना